0: सेवाहरू बिना इन्जेक्सन मोतियाबिन्दुको अपरेशन, आँखाको नानी प्रत्यारोपण, आँखाको पर्दाको अपरेशन, मधुमेह तथा उच्च रक्तचापका बिरामीहरूको आँखा परीक्षण, जलबिन्दुको परीक्षण तथा उपचार, आँखा टेढो भएको, मासु पलाएको, आँखाबाट पी बग्ने समस्याको उपचार, अल्छी आँखाको उपचार र सम्पूर्ण किसिमका कन्ट्याक्ट लेन्स तथा चस्माहरू पाइनुका साथै कानको सम्पूर्ण उपचार तथा शल्यक्रिया सेवा, 5 वर्ष वा 5 वर्ष मुनिका बाल बालिकाहरूको निःशुल्क आँखा जाँच।
1: झापाको वीरता मोड स्थित सैनिक मोड, अर्जुनधाराको सनिश्चरी अस्पताल र अब बारदर्शीको चकचकी स्थित चकचकी स्वास्थ्य चौकीबाट समेत सेवा सञ्चालन भइरहेको जानकारी गराउँदछौ। थप जानकारीको लागि दृष्टि आँखा अस्पताल वीरता मोड 3 सैनिक मोड, सम्पर्क नम्बर
2: 023-535-702, 535-703, 535-704।
1: चकचकी सम्पर्क मोबाइल नम्बर 98-0-23-728, साथै फोन गर्दा पैसा नलाग्ने नम्बर 16-60-01-52-00। सबैका लागि दृष्टि, सधैँका लागि दृष्टि, दृष्टि आँखा अस्पताल।
3: वाओ, कस्तो राम्रो घर!
4: रिलायन्स पेन्ट्स लगाएपछि राम्रो हुँदैन त?
3: रिलायन्स पेन्ट्स?
4: हो त, रिलायन्स पेन्ट्स।
3: त्यसो भए म पनि आफ्नो घर रिलायन्स पेन्ट्सले रंगाउँछु, तपाईँहरू पनि रंगाउनुहोस्।
4: रिलायन्स पेन्ट्स लगाउनुहोस्, खुसीले रमाउनुहोस्।
3: रिलायन्स पेन्ट्स प्राली विक्रेता श्री विष्णु ट्रेडर्स, लेखना चोक, चन्द्रगढी।
2: सम्पर्क नम्बर 98-423-1104।
5: के तपाईँ लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाईले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाईले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बिर्तामोड छापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक। लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस्, आजै सम्पर्क गर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बिर्तामोड छापा। सम्पर्क नम्बर 023-535-333, 97-010-12-345, 97-010-12-345।
6: यातायातको चिन्ता छोडिदिनुहोस्, अब बिरामी हुँदा एक्लो महसुस नगर्नुहोस्। हामी छौ तपाईँको साथमा। ओम साई पाथिवरा हस्पिटलले बिरामीलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले 24 घण्टा पिकअप एन्ड ड्रप सेवा सुचारू गरेको छ। यातायातको समस्याले समयमै अस्पताल आई उपचार पश्चात घर फर्किने चिन्ताबाट मुक्त हुनुहोस्। समयमै आफ्नो रोगको उपचार गरी लाभ लिनुहोस्। हस्पिटलदेखि 25 किलोमिटर वरपरसम्म रहने बिरामीहरूका लागि हामीले 24 घण्टा पिकअप एन्ड ड्रप सेवा सुचारू गरिसकेका छौ। मात्र न्यूनतम शुल्कमा हजुरको घर आँगनदेखि हस्पिटलसम्म ल्याउने र पुर्याउने जिम्मेवारी अब हाम्रो हुनेछ। ओम साई पाथिवरा हस्पिटल अस्पताल मात्र होइन, तपाईँको सुख दुःखको सारथी पनि हो। आकस्मिक एवं एम्बुलेन्स सेवा चाहिने र नियमित डायलोसिस सुविधा चाहिने बिरामीका हकमा भने यो सेवा उपलब्ध हुने छैन। अहिले नै यस हस्पिटलको सम्पर्क नम्बरमा कल गरेर वा हाम्रो क्यूआर कोड स्क्यान गरेर हाम्रो सेवा लिन सक्नुहुनेछ। सम्पर्क नम्बरहरू 98-526-23-032, 98-526-23-023, 98-526-78-820।
7: 107.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम, जन जनको बोली।

नेपालकै ठुलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टम द्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अक्षय जनशक्ति र अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल झापाको बिर्ता मोड स्थित सैनिक मोड सहित अर्जुन धाराको सनिसरे अस्पताल काठमाडौँको कलङ्की वर्षाको बेरगंज सहित अब बारदर्शीको सक्सकी स्वास्थ्य चौकीमा पनि।

0: किन मख परे कि माया?
1: म मख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस, सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस, पार्टी जन्मदिन एनिभर्सरी पास्ने लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस, सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस, आउटसाइड इनसाइड रुफटप एसी क्याबिन नन एसी क्याबिनको सेवा दिने होटल पानस, निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस,
2: साथै विवाह वर्तमान पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ।
0: होटल पानस भद्रपुर 10 छताचोक धनुष मोड, प्रोप्राइटर यादव भट्टराई, सम्पर्क नम्बर 98060 88288, 97677 78569, 98426 78652।
3: सस्तो होइन गुणस्तरीय रोजौं। हजुर, कम्प्युटरको सिप र ज्ञान आर्जनका लागि चन्द्रगढी लेखनाथ चोकबाट गार्मेन्ट जाने बाटोमा कम्प्युटर भोकेसनल र स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर खुलिसकेको छ। हार्डवेयर तथा सफ्टवेयर कम्प्युटर सिक्न चाहनेका लागि प्राक्टिकल ट्रेनिङहरू, लर्न फ्रम कम्प्युटर साइन्स इन्जिनियरिङ एन्ड पीएचडी स्कोलर कोर्स वर्क, एडभान्स जाभा, नेटवर्क प्रोग्रामिङ, नेट पाइथन, एमएल, एआई, आईओटी एन्ड मेनी मोर। रिसर्च कन्सल्टेन्ट एन्ड प्लागरियारिजम चेकिङ फर बीएससी सीएसआईटी एमबीए एमसीए। अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर कोर्स गर्न चाहनेहरूका लागि एकै स्थानमा कम्प्युटर इन्जिनियर शीतल प्रसाद मण्डल पीएचडी स्कलर, फोन सम्पर्क 98079 62200, लेखनाथ चोक चन्द्रगढी झापा।

0: Sip on ya.
1: Extreme energy drink.
2: अब काठमाडौँ विराटनगरका डाक्टरको लागि शनिबार नै कुर्नु पर्दैन, उपचारको लागि सिलगढी धाइरहनु पर्दैन। पूर्वाञ्चलमै पहिलो छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा सञ्चालित दमकको डेल्फी स्किन केयर हस्पिटल पुगे भइहाल्यो।
3: उपचार विधिबाट निको पारिने
2: चाया पोतो डन्डीफोर आँखा वरिपरिको कालोपना,
3: कपाल झर्ने तालु खुइलिने एलर्जी दाद लुतो सेतो दुबी कालो दुबी,
2: घाउ खटिरा सोराइसिस हातखुट्टाका नङ बिग्रिने दुख्ने पोल्ने कुष्ठरोगको सफल उपचारहरू, अत्याधुनिक लेजर मेसिन द्वारा उपचार हुने छालाका रोगहरू,
3: नयाँ तथा पुराना दाग, जन्म दाग, शरीरमा हुने मुसाहरू, मासु पलाएको गाठा गुठीहरू,
2: पोलेको काटेको घाउबाट बनेको सानो तथा ठुला खत तथा दाग, साथै जन्मजात खुडिएको
3: काखी खुट्टा तथा शरीर गनाउने, तिलकोठी चौरीपना, डन्डीफोरको दाग हटाउने, टाटु हटाउने,
2: अनावश्यक ठाउँमा उम्रिएका रौँहरूलाई स्थायी रूपमा हटाउने,
3: अत्याधुनिक एनालाइजर मेसिन द्वारा अनुहारको समस्या पत्ता लगाई उचित उपचार गरिन्छ।
2: यो नीति लाउने पोल्ने पुरुषका यौन दुर्बलता जस्ता समस्याको उचित परामर्श तथा सफल उपचार गरिन्छ। छाला तथा यौन रोगकै लागि अत्याधुनिक ल्याब, प्याथोलोजी सेवा,
3: फार्मेसी सेवा, अत्याधुनिक सुविधा सम्पन्न ब्युटी क्लिनिक सेवा।
2: याद राख्नुहोस्, यहाँ छाला तथा यौन रोग विशेषज्ञ डाक्टरद्वारा हरेक उपचार सर्वसुलभ शुल्कमा गरिन्छ। सम्पर्क डेल्फी स्किन केयर हस्पिटल, दमक 10 बेलडाङ्गी रोड, फोन नम्बर
4: 0357 60 60,
2: मोबाइल नम्बर 98526 76 76।
5: यहाँ प्रत्येक हप्ताको आइतबार एक दिन सेवा बन्द रहने जानकारी गराइन्छ।
4: दमक पछि डेल्फी स्किन क्लिनिक बिर्ता मोडमा पनि, खड्का कम्प्लेक्स बिर्ता मोड, सम्पर्क फोन नम्बर 0235910033, मोबाइल नम्बर 98526 76 76।
6: अब हप्ताको सातै दिन डाक्टरको सेवा उपलब्ध छ।
7: You're listening to 107.5 MHz.
8: You've got it.

0: शून्य।
1: अब हप्ताको सातै दिन डाक्टरको सेवा उपलब्ध छ।
2: You've got it.

0: धत तेरिका, एक त बिरामी भएर जिउ गलिरहेको छ, त्यसमाथि अस्पताल जान न त समयमा गाडी पाइन्छ न त ट्याक्सी नै।
1: नमस्कार काका, किन चिन्तित भएर बस्नु भएको? टाढै जान लाग्नु भएको हो?
0: ए नानी, हेर न, अस्पताल जाउँ भनेको गाडी नपाएर म त उपचार गर्न नपाई मर्छु होला।
1: ल काका पनि, यातायातको चिन्ता अब छोडिदिनुहोस्, बिरामी हुँदा एक्लो महसुस गर्नै पर्दैन के?
0: कसरी नगर्नु नानी, बिहानैदेखि हस्पिटल जान गाडी कुर्दा कुर्दै हैरान भइसके।
1: हे काका पनि, तपाईँलाई थाहा छैन क्यारे, झापाको भद्रपुरमा रहेको ओम साई पाथिवारा हस्पिटलले त बिरामीहरूका लागि 24 घण्टा पिकअप एन्ड ड्रपको सेवा सुरु गरिसक्यो नि।
0: ए हो र, तर मेरो घर त अलिक टाढा छ, त्यहाँ पनि आउँछन् र?
1: किन नआउनु नि, हस्पिटलदेखि 25 किलोमिटर भित्र पक्की सडक भएको ठाउँसम्म जहाँ भए पनि मात्र न्यूनतम शुल्कमा हजुरकै ढोकाबाट हस्पिटलसम्म ल्याउने र उपचारपछि घरमै पुर्याउने जिम्मेवारी उनीहरूको हो। अर्को कुरा, गाडी त एसीवाला हो नि, गर्मीमा चिसोमा बसेर सरर हस्पिटल।
0: ओहो, एसीवाला गाडी, त्यसमाथि 24 घण्टा सेवा रे, वाह, यो त गजबै भयो नि। तर नानी, इमर्जेन्सी परिहाल्यो भने नि?
1: एउटा कुरा चाहिँ याद राख्नुहोस् है काका, यो सेवा सामान्य बिरामीका लागि मात्र हो, आकस्मिक तथा एम्बुलेन्स नै चाहिने र नियमित डायलिसिस गर्ने बिरामीका लागि भने यो सेवा उपलब्ध हुने छैन।
0: बुझे, अब त समयमै अस्पताल पुगेर उपचार गराई घर फर्कन ढिलो हुने समस्या पनि टर्यो। ल भन त, उनीहरूलाई कसरी सम्पर्क गर्ने?
1: ढिलो नगर्नुहोस् काका, मोबाइल निकालेर अहिले कल गर्नुहोस्, नम्बरहरू टेपिहाल्नुहोस् त, 98-526-23-032, 98-526-23-032। अनि नि काका, उनीहरूको क्यूआर कोड स्क्यान गरेर पनि सेवा लिन सक्नुहुन्छ।
0: हो त नि, ओम साई पाथिवारा हस्पिटल त साँच्चीकै अस्पताल मात्र होइन, हाम्रो दुःख सुखको सारथी पो रहेछ। लु नानी, गफ गर्दा गर्दै हस्पिटलको कार पो आयो। ल नानी, ल म हस्पिटल गए।
2: जहाँ गयो रक्सी, जता गयो मासु, यो चन्द्रगढीमा शुद्ध शाकाहारी खाजा खाने ठाउँ छैन।
3: भोक लाग्यो साथी, खाजा खान जाउ, शाकाहारी खाजा पाइने कहाँ छ त्यस्तो ठाउँ?
2: चन्द्रगढीको लेखनाथ चोकमा शुद्ध शाकाहारी खाजा पाइने एक मात्र होटल हिमालय फुडल्यान्ड। तातो चिसो खान परे त्यहाँ पुगे हुन्छ,
3: पिज्जा बर्गर आइसक्रिम पाइन्छ त्यहाँ पनि, सफा सुगर स्वाद उस्तै बबल टी पनि।
2: सफा सुगर र फराकिलो ठाउँ भएको होटल फुडल्यान्ड, नयाँ परिकारको एकमात्र होटल, स्वादमा कमाल। हिमालय फुडल्यान्डमा गए हुन्छ बबाल। सम्पर्क हिमालय फुडल्यान्ड, लेखनाथ चोक, चन्द्रगढी।
4: जापान जानेको लागि सुवर्ण अवसर, चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसे नेपाल फर्किएर काठमाडौँ तीनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 98-510-54-566, जगदीश काफले 98-446-06-124, रमेश कोइराला 98-426-80-248, ध्रुव निरौला 98-426-26-852।
5: एक सय 107.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम, जन जनको बोली।

0: हरेक बिहान हरेक भेटघाट हरेक खुशीको साथ गोल्डरिङ चिया त्रिशक्ति टी इन्डस्ट्रिजद्वारा उत्पादित विगत 25 वर्षदेखि नेपाली उपभोक्ताको रोजाइमा पर्न सफल चिया गोल्डरिङ चिया 25 वर्षको विश्वास हरेक कपमा मिठो स्वाद गोल्डरिङ चिया आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5, छापा।
1: कृपा फार्मेसी, कृपा फार्मेसी, कृपा फार्मेसी। अब हाम्रो सहर भद्रपुरमा विश्वासिलो, भरपर्दो र सम्पूर्ण रोगहरूको उपचार एउटै छानामुनि कृपा फार्मेसीमा। हाम्रा उपलब्ध सेवाहरू भिडियो एक्सरे सेवा, डिजिटल एक्सरे सेवा, ईसीजी सेवा, साथै सुगर, थाइरोइड, एलएफटी, आरएफटी ल्याबका सम्पूर्ण टेस्टहरू। हाम्रा सेवाहरू
2: वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 1 बजेदेखि।
1: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर शशांक राज पोखरेलको सेवा।
3: महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको सेवा दिउँसो 1 बजे र बेलुका 5:30 बजे।
1: वरिष्ठ कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पोषण रमन त्रिपाठीको सेवा प्रत्येक शनिबार र बुधबार बिहान 7 बजेदेखि।
2: वरिष्ठ कन्सल्टेन्ट नाक कान तथा घाँटी रोग विशेषज्ञ सेवा प्रत्येक दिन बिहान 9 बजे र साँझ 5 बजेबाट।
1: वरिष्ठ नसा बात तथा हाड जोड्ने रोग विशेषज्ञ डाक्टर प्रकाश कुमार श्रेष्ठको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 1 बजे।
3: नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर लोचन बाबु सन्जेलको सेवा दैनिक बिहान 7 बजे, दिउँसो 1 बजे र बेलुका 5 बजे।
4: सुगर, प्रेसर, दम, थाइराइड, मुटु, छाती, मृगौला विशेषज्ञ डाक्टर प्रवीण भट्टराईको सेवा दैनिक बिहान 8 बजे र दिउँसो 1 बजे।
1: मेडिकल अफिसर डाक्टर मनोज शाहको सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 2 बजे। रहेको जानकारीको साथसाथै यहाँ सम्पूर्ण प्रकारको औषधि सुपथ मूल्यमा पाइने हुनाले अन्यत्र धाई रहनु नपर्ने सबै सेवाग्राहीहरूलाई जानकारीको लागि हार्दिक अनुरोध गर्दछौ।
3: साथै यहाँ फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ। सम्पर्क कृपा फार्मेसी, चन्द्रगढी लेखनाथ चोक। सम्पर्क नम्बर राजु पराजुली 98159076769, भावना पराजुली 98149319।
0: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ साथै सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा बिहान 9 बजे र दिउँसो 1 बजे र बेलुका 5 बजे। नवदुर्गा क्लिनिक तथा चन्द्रगढी मेडिकल, भद्रपुर 7, लेखनाथ चोक। फोन नम्बर 98526202, 98207573। साथै यहाँ रगत, दिशा पिसाबको परीक्षण पनि गरिन्छ। रेबिज विरुद्धको खोप पनि लगाइन्छ।

0: नाइट चियाको अपार सफलतापछि अब बबी मसला चिया बजारमा सर्वत्र उपलब्ध छ।
1: हजुर, कडा रंग मिठो स्वाद भएको नायक चिया सधैँ प्रयोग गर्नुहोस्। भद्रपुरबाट उत्पादित आफ्नै चिया नायक चिया।
2: मन पर्ने डिजाइन का गहनाहरू कहाँ बनाइन्छ होला?
3: ए, त्यति पनि थाहा छैन? भद्रपुरको मुख्य बजारमै भोजपुरे ज्वेलर्स छ नि। हो, त्यही बनाइन्छ नि, त्यति पनि थाहा छैन?
2: ए हो त नि, बीच बजारमा अरू सामान पनि त्यतै खरिद गर्ने, सुनचाँदीका गरगहना पनि त्यही बनाउने, त्यहाँ त सुनचाँदी खरिद बिक्री पनि हुन्छ नि, होइन?
3: हो त, कण्ठ, चन्द्रहार, काँडे चुरा, चाँदीका भाँडाकुँडा।

0: सहित परम्परागत तथा आधुनिक डिजाइनका जस्तो सुकै गहनाहरू तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ नि। भोजपुरे ज्वेलर्स, भद्रपुर 5 मुख्य बजार, भद्रपुरको 2 नम्बर रोड, प्रोप्राइटर महेन्द्र रसाइली, लक्ष्मी रसाइली। फोन सम्पर्क 9806004453, 9809465614।
1: आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5 झापा।
2: चाडबाड पनि आइसक्यो, सुनका गरगहना नकिन्ने?
0: किन्ने नि, किन नकिन्ने? हामीलाई चाहिने सुनका सम्पूर्ण गहनाहरू एकै ठाउँमा पाइन्छ नि, त्यो हो पूजा ज्वेलर्समा।
2: अनि त्यहाँ के पाइन्छ नि?
0: चाँदीका पाउजु, चुरा, काठी माला, करुवा, टिकादानी, फेन्सी आइटमहरू, चाँदीका सामानहरू, विभिन्न देवी देवताका मूर्तिहरू लगायत सुन चाँदीका सम्पूर्ण गरगहना पाइन्छ नि पूजा ज्वेलर्समा।
2: त्यसो भए जाउँ न त।
0: हुन्छ हुन्छ, जाउँ न त।
1: यहाँ किराँत संस्कृतिका गरगहनाहरू समेत उपलब्ध छ। हाम्रो सेवा हुन्छ तपाईँको चाहनामा, तपाईँको फेसनमा। 24 क्यारेटका सुनका गहना बनाउनुहोस् चाँदीका पाउजो चुरा टिकाको साथमा। विशेष डिजाइनमा गहनामा तपाईँको सन्तुष्टि हाम्रो ग्यारेन्टी। पूजा ज्वेलर्स, सम्पर्क प्रोप्राइटर धर्मेन्द्र शाह, पूजा ज्वेलर्स, भद्रपुर 5 भद्रपुर बजार। सम्पर्क नम्बर 9856770880, 9809724076।

0: 25 वर्षदेखिको अटुट विश्वास, हरेक घुटमा मिठो सुवास, त्रिशक्ति टी इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन गोल्ड रिङ चिया।
1: ७.७ मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम, जन जनको बोली।

0: के भयो हजुरलाई, बिरामी जस्तो देखिनुहुन्छ त, बस्दा पनि असजिलो गरी बस्नुहुन्छ, केही भन्नुहुन्न?
1: हेरन, साह्रै नराम्रो रोग लाग्यो, भनौ भने पनि कसरी भनौ?
0: श्रीमतीलाई नभनेर कसलाई भन्नुहुन्छ त?
1: के हो के हो, मलद्वारमा मासु पलाएको छ, अण्डकोषमा पानी पनि जमेछ, धेरै ठाउँ गएर देखाइसके निको नै हुँदैन, पाइल्स पनि भयो जस्तो छ।
0: यस्तो कुरा पनि लुकाएर हुन्छ त? यही भद्रपुरको मेचीपुल पारी सबैभन्दा पुरानो क्लिनिक राय पाइल्स क्लिनिकको डाक्टर बीके राईलाई भेटे भइहाल्छ नि।
1: हो र, ल म आजै गएर भेटिहाल्छु।
2: भद्रपुरको मेचीपुल पारी मार्केटको सबैभन्दा पुरानो राय पाइल्स क्लिनिक अब बिहारको भागगाउँ सब्जी मार्केटमा राय मेडिकल एन्ड राय पाइल्स क्लिनिक खुलिसकेको छ र वेस्ट बंगालको डाङ्गुजोत बंगालको मार्केटमा पनि क्लिनिक छ। यहाँ ग्यारेन्टीको साथ उपचार गरिन्छ, निको नभएमा रकम फिर्ता गरिनेछ, साथै औषधि तथा मेडिकल सेवा दुवै उपलब्ध छ, औषधि विशेष छुटमा दिइन्छ र नभएको औषधि अर्डर अनुसार मंगाइन्छ।
3: हजुर, तपाई पनि पाइल्स, हाइड्रोसिल, फिस्टुला जस्ता रोगहरूको आयुर्वेदिक पद्धतिबाट बिना अपरेशन उपचार गराउन चाहनुहुन्छ भने सधैँ सम्पर्क गर्नुहोस् राय पाइल्स क्लिनिक।
1: निको नभए पैसा फिर्ता गरिनेछ।
2: सम्पर्क मेचीपुल पारी गलगलिया भातगाउँ सब्जी मार्केट र डाङ्गुजोत बंगाल मार्केट भद्रपुर बोर्डर वेस्ट बंगाल भारत। इन्डियन मोबाइल नम्बर 81165073 50, नेपाल नम्बर 98633090140।
4: तपाईँ कुखुरा बाख्रा बंगुर सुगुर पालन गर्दै हुनुहुन्छ वा चिया बगान विद्यालय घर कम्पाउन्ड घेराबारा गर्दै हुनुहुन्छ अथवा विकास निर्माणका अन्य काम सँगै ढुङ्गा राख्ने तारजालीको खोजी गर्दै हुनुहुन्छ भने तपाईँ हाम्रै ठाउँमा आधुनिक मेसिनबाट उत्पादित सेन जाली उपलब्ध छ।
2: 1 इन्चदेखि 4 इन्च सम्मको पाल भएको हेभी कोडेड 10 गेज ग्लामनाइज गरिएको खिया नलाग्ने तारवार विभिन्न साइजमा ढुङ्गा भर्ने तारजालीहरू धेरै भन्दा धेरै टिकाउ हुने सामग्रीहरू सुपथ मूल्यमा पाउनुका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क मैनाचुली हिम पाइप उद्योग भद्रपुर 10 भद्रपुर बिरतामोर रोड देउनिया पुल दक्षिण तर्फ। सम्पर्क फोन नम्बर 023-453-200-752-206, मोबाइल नम्बर 98-526-71-121, 98-526-56-656, 98-426-77-795। आजै सम्पर्क गर्नुहोस्।
5: स्वस्थ दाँत सुन्दर मुस्कान, के तपाईलाई थाहा छ? स्वस्थ दाँत सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिने आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडे पुरानो आँखा शिविर रहेको कलेजी रङको बिल्डिङ। सम्पर्क नम्बर 98-526-37-600। वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विद्या पोखरेलको दैनिक सेवा 8 र 9 बजे र दिउँसो 3 बजे पछाडि। नवदुर्गा क्लिनिक तथा चन्द्रगढ़ी मेडिकल भद्रपुर 7 लेखनाथ चोक। फोन नम्बर 98-526-20-202, 98-20-70-53-87। साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ, रेबिज विरूद्धको खोप पनि लगाइन्छ।
6: You're listening to 107.5 MHz. You've got it.

0: हेल्दी स्माइल फर हेल्दी लिभिङ। विगत 10 वर्षदेखि झापाको सदरमुकाम चन्द्रगढीमा सेवा दिँदै आएको साझा डेन्टल अब थप विशेषज्ञ सेवाहरू र नयाँ व्यवस्थापनमा वरिष्ठ डेन्टल सर्जन धरा नोबेल तथा मेची अस्पतालबाट विशेषज्ञ डाक्टरहरूको सेवा थपिएको जानकारी गराउँदछौ। हाम्रा सेवाहरू नदुखाई दाँत निकाल्ने, बाङ्गोटेङ्गो दाँत मिलाउने, हड्डी भित्रै रोपेर कृत्रिम दाँत लगाउने, डेन्टल एक्सरे सेवा, दाँत भर्ने, दाँत झिक्ने लगाउने तथा फिक्स दाँत लाउने। थप जानकारीको लागि साझा डेन्टल होम, चन्द्रगढी लेखनाथ चोक, झापा। सम्पर्क फोन नम्बर 98269-79414, 023-456-003। हेल्दी स्माइल फर हेल्दी लिभिङ।
1: सबिना कहाँ जान लागे कि?
2: अरे यार, दाईको बिहे छ, गरगहना बनाउन रोशन शाह सुनसादी पसल जान लागेकी नि।
1: रोशन शाह सुनसादी पसल नै किन नि?
2: अरूको विश्वास नै हुन्न।
1: हो र, के विशेषता छन् त त्यहाँ?
2: त्यहाँ त सुनको रानी, हार, मङ्गलसूत्र, सिक्री, छड्के तिलरी, तिलरी, जन्तर, जुन्तारा, औठी, चुरा, ब्रासलेट, झुम्का, टप र चाँदीको करुवा, थाल, प्लेट, ग्लास, चम्चा, पाउजु, कमरदानी, काठेमाला, सिन्दुरदानी, टिकादानी लगायत विभिन्न देवी देवताका मूर्तिहरू पनि पाइन्छ। साथै राशि अनुसारका पत्थरहरू पनि पाइन्छ र 24 क्यारेट सुन गरगहना ग्यारेन्टीका साथ तयार तथा खरिद बिक्री गरिन्छ।
1: कहाँ छ नि पसल?
2: सम्पर्क
1: रोशन शाह सुन चाँदी पसल, भद्रपुर 5, झापा,
2: 2 नम्बर रोड, सब्जी लाइन, प्रोप्राइटर रोशन शाह। फोन नम्बर 023-520-607, 023-521-667, मोबाइल नम्बर
1: 98-179-86-133,
2: 98-426-78-200।

0: California. Extreme energy drink.
1: नायक चिया पछि बजारमा अब नायक इटा रातो पुरा पाकेको इटा नायक इटा बलियो इटा नायक इटा गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा
2: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा सम्पर्क योगेन्द्र पराजुली 9816964427 यदुवीर ठाकुर 9804450711
3: खुसीको खबर खुसीको खबर अब ओमसाई पाथीवरा हस्पिटलमा सामाजिक सुरक्षा कोष SSFबाट पनि स्वास्थ्य सेवा सुरु भएको सहर्ष जानकारी गराउँदछौ कुनै पनि स्वास्थ्य संस्थाको रिफर पत्र नचाहिने सिधै SSF कार्डबाटै उपचार सुरु गर्न सकिने योगदानकर्ताको साथै श्रीमान श्रीमती र 18 वर्ष मुनिका छोराछोरीलाई समेत पूर्ण उपचारको सुविधा भएको हाम्रा प्रमुख सेवाहरूमा आकस्मिक तथा दुर्घटना उपचार ओपीडी बेड भर्ना ल्याब भिडियो एक्सरे सिटी स्क्यान एमआरआई प्रसूति विभिन्न शल्यक्रिया सर्जरी हाड जोर्नी नाक कान घाँटी न्युरो सर्जरी आँखाको पूर्ण उपचार आईसीयू एनआईसीयू औषधि र अन्य सेवाहरू उपलब्ध छन् सम्पर्क ओमसाई पाथीबारा हस्पिटल प्राली भद्रपुर झापा फोन नम्बर 023453581 023453981 98526878820 98526823023
4: 107.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक FM जन जनको बोली।

0: हेर न, भदरपुर बजारमा कति राम्रो पसल खुलेछ नि।
1: कुन पसल? के को पसल भनेको?
0: सपर्णा आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल।
1: आ, म त जान्न है त्यहाँ खोजेको सामान एउटै पाइँदैन।
0: त्यही त सुनाउन खोजेको नि मैले, अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ।
1: के छन् त?
0: आर्टिफिसियल गहना, पञ्चधातु सामग्री, बेहुली सेट, रानी हार, मिनी हार, चुरा, सिक्री, औठी, टप।
1: ओहो, बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ।
0: त्यति मात्रै होइन है, रुम डेकोरेसन, गिफ्ट आइटम, फोटो फ्रेम, बच्चाका खेलौना, सबै ट्रेन्डिङ सामान पाइन्छ।
1: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ।
0: हो त, तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा। अब होलसेल होस् वा रिटेल, तपाईँको रोजाईको एकमात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल, कृष्णराज कम्प्लेक्स छेउ, हटिया लाग्ने बाटो, भद्रपुर छ झापा। मोबाइल नम्बर 9828878844। तपाईँको रोजाई, तपाईँको खुशी।
1: जापान जानेको लागि सुवर्ण अवसर। चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसे नेपाल फर्किएर काठमाडौँ तिनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 9850154566, जगदीश काफले 9840406124, रमेश कोइराला 9426080248, ध्रुव निरौला 9426026852।
0: सूचना सूचना सूचना, अब एकै छाना मुनि सबै स्वास्थ्य समस्याको समाधान एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिकमा उपलब्ध सेवाहरू। विगत 30 वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएका पूर्वाञ्चलका पुराना प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर पीताम्बर ठाकुरको

0: दैनिक सेवा बिहान 8 बजेदेखि 9:30 बजेसम्म प्रमुख कन्सल्टेन्ट छालारोग एवं यौन रोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा बिहान 9 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे स्थानीय युवा तथा प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर रामबाबु खड्काको दैनिक सेवा बिहान 8:30 बजे सिनियर कन्सल्टेन्ट नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सबु काफलेको दैनिक सेवा शनिबार बाहेक बिहान 9 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे सिनियर कन्सल्टेन्ट प्रसूति एवं स्त्री रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे सम्पर्क 1 बजे कन्सल्टेन्ट बच्चा तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर सन्तोष कुमार शाहको दैनिक सेवा बिहान 8:30 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे कन्सल्टेन्ट हाड जोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर नवीन भट्टराईको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे साथै यहाँ अत्याधुनिक डीआर डिजिटल एक्सरे सेवा र पेथोलोजी सेवा पनि उपलब्ध छ। क्लिनिक खुल्ने समय बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म बिरामी जाँच गर्ने समय बिहान 8 बजेदेखि 9 बजेसम्म र दिउँसो 2 बजे सम्पर्क 12 बजे सम्पर्क SS मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिक भद्रपुर 8 झापा सञ्चालक ससिम पोखरेल फोन नम्बर 023-523-686 524-686 98-426-2890 You're listening to 107.5 MHz. You've got it. नागरिक टाइम चेक
1: अहिले मध्याह्नको 12 बज्यो
2: यो टाइम चेकका प्रायोजक गोल्डेन चिया
3: लमजुङ कास्की पर्वत गुल्मी बागलुङ म्याग्दी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका मुगु जुम्ला कालीकोट बाजुरा हुम्ला बझाङ दार्चुला बैतडी डडेलधुरा र डोटी आसपासका ससाना नदी तथा खोलामा पनि बाह उल्लेखीय रूपमा बढ़ने पूर्वानुमान छ। यी जिल्लामा बाढ़ीको आकस्मिक जोखिम रहेकाले नदी तथा खोलाको आसपास तटीय क्षेत्र र कमजोर भौगोलिक अवस्था भएका ठाउँमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नेपाल चीन सीमा नजिकैको टिमुरे क्षेत्रमा सीसी क्यामेरा जडान गरी नदीको निगरानी पनि शुरू गरिएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव 4,800 रूपियाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको 3,01,000 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलामा 3,400 रूपियाँले बढ़ेर 3,05,800 रूपियाँ पुगेको थियो। अस्ति बुधबार सुन तोलामा 3,000 रूपियाँले घटेर 3,02,400 रूपियाँमा कारोबार भयो। मंगलबार सुन तोलामा 3,500 रूपियाँले बढ़ेर 3,05,400 रूपियाँ पुगेको थियो। यस्तै सोमबार सुनको भाव तोलामा 2,400 रूपियाँले घटेर 3,01,900 रूपियाँमा कारोबार भएको हो। यस्तै पहिलो दिन आइतबार भने सुन तोलामा 3,100 रूपियाँले घटेर 3,04,300 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको भाव तोलामा 255 रूपियाँले घटेर 4,600 रूपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाव तोलाको 4,855 रूपियाँ थियो। नेपालमा पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढ़दै पाइएको छ। उद्योग विभागका अनुसार सूचना प्रविधि क्षेत्रमा विदेशी लगानीका लागि लगानीकर्ताको प्रमुख रोजाईमा पर्न थालेको छ। आर्थिक वर्ष 82-83 विदेशी उद्योग तथा लगानीकर्ताबाट नेपालमा 58 अर्ब रूपियाँ बराबरको विदेशी लगानीको प्रतिबद्धता प्राप्त भएको छ। यो अवधिमा विभिन्न क्षेत्रमा सञ्चालन हुने 1,116 परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ। यसमध्ये सूचना प्रविधि क्षेत्रका मात्रै 727 परियोजना रहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रधानमन्त्री शाह र न्यूजील्याण्डका प्रधानमन्त्री बीच टेलिफोन वार्ता, चितवनमा कारमा आग लागि हुँदा चालकको ज्यान गयो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
4: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056421261 596617
1: मोबाइल 9855607068 9855607079 9511625594 9510542
3: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पहिरोले थुनिएको सोलुखुम्बुको हुङ्गा खोला बग्न थाल्यो। जोखिम भने कायमै सुनको भाव आज एकै दिन 4,800 रूपियाँले घट्यो।

0: दुःख व्यक्त गर्दै न्यूजील्याण्ड सरकार तथा त्यहाँका नागरिकका तर्फबाट संवेदना र एकता प्रकट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। चितवनको भरतपुर महानगरपालिका नौको पूर्व पश्चिम राजमार्गमा कारमा आग लागि हुँदा चालकको ज्यान गएको छ। आज बिहान बागमती प्रदेश 01030 6579 नम्बरको कारमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आगलागीमा परि कारभित्र रहेका चालकको घटनास्थलमै ज्यान गएको छ। अब विदेशको खबर। चीनको पूर्वी तटीय शहर छिङताओको पानी जहाज मरमत केन्द्रमा राखिएको विदेशी मालवाहक जहाजमा ठूलो आगलागी हुँदा 25 जनाको ज्यान गएको छ। घटनामा 5 जना घाइते भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार हिजो झण्डै 11:15 चाइना स्टेट सिपिङ कर्पोरेशन छिङताओ बेहाई सिपिङमा मरमतका लागि राखिएको जहाजमा आगलागी भएको हो। आगलागी हुँदा जहाजमा 42 जना चढ़ेका थिए। घटना लगत्तै आपतकालीन व्यवस्थापन दमकल प्रहरी तथा स्वास्थ्यकर्मीको टोलीले उद्धार गरेको र उद्धार टोलीले 12 जनालाई सकुशल बाहिर निकालेको थियो भने घाइते 5 जनालाई अस्पताल पुर्याएको थियो। उनीहरूको अवस्था स्थिर र खतरामुक्त रहेको चिकित्सकले बताएका छन्। अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराजले खेल्दैछन्। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा खेल आज बेलुकी 6 बजे शुरू हुनेछ। लीग चरणमा 5-5 खेल जितेका दुवै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्। लीग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटले पराजित गरेको हो। काठमाडौँ त्यही नतिजालाई निरन्तरता दिँदै फाइनल पुग्ने लक्ष्यमा छ भने कर्णाली लीग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजनामा छ। आजको खेल जित्नेले उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। अंक तालिकाको शीर्ष स्थानमा रहेको अन्नपूर्ण हिजो नै फाइनलमा पुगिसकेको छ। नेपालमा पुरूष भलिबलको फ्रेन्चाइज लीग पहिलो पटक आयोजना भएको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पहिरोले थुनिएको सोलुखुम्बुको हुङ्गा खोला बग्न थाल्यो। जोखिम भने कायमै, आज 40 भन्दा बढी जिल्लामा बाढ़ीको जोखिम। सुनको भाव आज एकै दिन 4,800 रूपियाँले घट्यो। सुनतोलाको 3,01,000 रूपियाँमा कारोबार। सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण बढ़दै गएको वर्ष विदेशी लगानीकर्ताबाट 58 अर्ब बराबरको प्रतिबद्धता। चीनको छिङताओमा मालवाहक जहाजमा आगलागी 25 जनाको ज्यान गयो, 5 जना घाइते। र एनबीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णालीले खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौ। नमस्कार।
1: अब सीके बिराला हस्पिटल भारतको सेवा ओमसाई पाथिवारा हस्पिटलमा। सीके बिराला हस्पिटल भारतका ख्यातिप्राप्त कन्सल्टेन्ट डाक्टरहरू यही मिति 2083 साल असोज 2 गते शुक्रबार यस ओमसाई पाथिवारा हस्पिटलमा विशेषज्ञ सेवा तथा उचित परामर्शका लागि आउनुहुने भएको हुँदा मुटु रोगका, मृगौला रोगका समस्या भएका बिरामीहरूले समयमै आई उपचार गराई स्वास्थ्य लाभ लिन हुनका लागि अनुरोध गर्दछौ। फोनबाट पनि नाम दर्ता गरिने व्यवस्था छ। ओपीडी समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म। सम्पर्क ओमसाई पाथिवारा हस्पिटल प्राली, भद्रपुर 7 सगरमाथा चोक झापा। फोन नम्बर 023-453-581, 453-981। मोबाइल सम्पर्क 98526-78820, 98526-23023।

0: Bunnia. Extreme energy drink.
1: अब भद्रपुर हस्पिटल चोकको रिद्धि सिद्धि फार्मेसीमा हप्ताको दुई दिन मानसिक तथा नशारोग विशेषज्ञ सेवा सुचारू भएको छ। निम्न अवस्थामा मानसिक रोग विशेषज्ञसँग परामर्श गरौं। डिप्रेसन, एन्जाइटी, साइकोसिस, ओसीडी, टाउको दुख्ने, माइग्रेनको समस्या, छारे रोग एवं चारक्षी तथा कुलतको समस्या भएमा टिचिङ हस्पिटलबाट आउनुभएका नशा तथा

0: मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको सेवा प्रत्येक बुधबार 3 बजेदेखि र शुक्रबार 11 बजेदेखि। वृद्धिसिद्धि फार्मेसी भद्रपुर आठ रेड क्रस झापाको कार्यालय दक्षिण, सम्पर्क फोन नम्बर 0235218686, 98049574888। साथै फार्मेसी सेवा सहित दैनिक प्रयोगशाला सेवा पनि उपलब्ध छ। ए हेर न, भद्रपुर बजारमा कति राम्रो पसल खुलेछ नि।
1: कुन पसल? के को पसल भनेको?
0: सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल।
1: आ, म त जान्न है त्यहाँ खोजेको सामान एउटै पाइँदैन।
0: त्यही त सुनाउन खोजेको नि मैले, अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ।
1: के छन् त?
0: आर्टिफिसियल गहना, पञ्चधातु सामग्री, बेहुली सेट, रानी हार, मिनी हार, चुरा, सिक्री, औठी, टप।
1: ओहो, बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ।
0: त्यति मात्रै होइन है, रुम डेकोरेसन, गिफ्ट आइटम, फोटो फ्रेम, बच्चाका खेलौना, सबै ट्रेन्डिङ सामान पाइन्छ।
1: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ।
0: हो त, तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा। अब होलसेल होस् वा रिटेल, तपाईँको रोजाईको एकमात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल, कृष्णराज कम्प्लेक्स छेउ, हटिया लाग्ने बाटो, भद्रपुर 6, झापा। मोबाइल नम्बर 98 28 78 78 44। तपाईँको रोजाई, तपाईँको खुसी।
2: Nagarika FM 107.5 MHz. You've been listening to Voice of the People with the hottest DJ 107.5 MHz.

0: भद्रपुरका पुराना स्वास्थ्य कर्मी बलदेव शाहद्वारा सञ्चालित शाह क्लिनिक नवीन मेडिकल हलमा अब मेची अञ्चलकै पुराना र प्रसिद्ध वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर पीताम्बर ठाकुरको दैनिक सेवा साँझ 5 बजेदेखि। पेट, छाती, मुटु, नसा, सुगर, प्रेसर, जन्डिस, थाइराइड, मृगौला रोग विशेषज्ञ सेवाका साथै डाक्टर मनोज कुमार शाहको सेवा प्रत्येक बिहान 8:30 देखि 9:30 सम्म।
1: एपेन्डिक्स, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला, स्तन सम्बन्धी, पित्तथैली, हर्निया, पत्थरी, गाँठा गुठी, चिरफार विशेषज्ञ, वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विनेश झाको सेवा, प्रादेशिक अस्पताल भद्रपुरबाट, छाला, चर्म, यौन रोग तथा सौन्दर्य विशेषज्ञ एमबीबीएस, एमडी, डर्मालोजी डाक्टर निस्तुक बराल, प्रत्येक शनिबार दिउँसो 3 बजेदेखि 4 बजेसम्म। नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोष, प्रत्येक दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म र बेलुका 5 बजेदेखि 8 बजेसम्म।
0: अब हाम्रै भद्रपुरमा विशेषज्ञ सेवा लिन आउनुहोस्। शाह क्लिनिक नवीन मेडिकल हल, भद्रपुर 5 भद्रपुर बजार, फोन सम्पर्क 98049720085, 023525353। 1 घण्टा अघि नै बिरामीको अग्रिम नाम टिपाउन सक्नुहुनेछ।
2: हरेक बिहान, हरेक भेटघाट, हरेक खुसीको साथ गोल्ड रिङ चिया, त्रिशक्ति टी इन्डस्ट्रीजद्वारा उत्पादित विगत 25 वर्षदेखि नेपाली उपभोक्ताको रोजाइमा पर्न सफल चिया गोल्ड रिङ चिया। 25 वर्षको विश्वास, हरेक कपमा मिठो स्वाद गोल्ड रिङ चिया।
3: हेल्दी स्माइल फर हेल्दी लिभिङ, विगत 10 वर्षदेखि झापाको सदरमुकाम चन्द्रगढीमा सेवा दिँदै आएको साझा डेन्टल अब थप विशेषज्ञ सेवाहरू र नयाँ व्यवस्थापनमा वरिष्ठ डेन्टल सर्जन धरा नोबेल तथा मेची अस्पतालबाट विशेषज्ञ डाक्टरहरूको सेवा थपिएको जानकारी गराउँदछौ। हाम्रा सेवाहरू नदुखाई दाँत निकाल्ने, बाङ्गोटेङ्गो दाँत मिलाउने, हड्डी भित्रै रोपेर कृत्रिम दाँत लगाउने, डेन्टल एक्सरे सेवा, दाँत भर्ने, दाँत झिक्ने लगाउने तथा फिक्स दाँत लाउने। थप जानकारीको लागि साझा डेन्टल होम, चन्द्रगढी लेखना चोक, झापा, सम्पर्क फोन नम्बर 98269-79414, 023456-003। Healthy smile for healthy living.
2: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ साथै सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा बिहान 9 बजे र दिउँसो 1 बजे र बेलुका 5 बजे। नवदुर्गा क्लिनिक तथा चन्द्रगढी मेडिकल, भद्रपुर 7 लेखना चोक, फोन नम्बर 98526-20202, 98270-5387। साथै यहाँ रगत, दिशा पिसाबको परीक्षण पनि गरिन्छ, रेबिज विरुद्धको खोप पनि लगाइन्छ।
4: यो हो नागरिक एफएम 107.5 मेगाहर्ज, जन जनको बोली।

0: किन मख परेकी माया?
1: म मख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस, सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस, पार्टी जन्मदिन एनिभर्सरी पास्ने लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस, सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस, आउटसाइड इनसाइड रुफटप एसी क्याबिन नन एसी क्याबिनको सेवा दिने होटल पानस, निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस,
0: साथै विवाह वर्तमान पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ। होटल पानस, भद्रपुर 10 छताचोक धनुष मोड, प्रोपाइटर यादव भट्टराई, सम्पर्क नम्बर 98060 88288, 97677 78569, 98426 78652।
2: के तपाईँ लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाईले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाईले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बितामोड झापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक। लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस्, आजै सम्पर्क गर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बिरतामोड छापा, सम्पर्क नम्बर 023535333, 97010123345, 97010123345।
3: अरे यति बिहानै हजुर किचनमा
4: किन? मैले तिम्रो लागि चिया बनाउनु हुन्न र?
3: होइन हजुर, मिठो र स्वादिलो पनि त बनाउन आउनु पर्यो नि।
4: ए तिमी पनि बजारमा पाइने प्रसङ्ग चिया ल्याएर पकाएपछि चिया आफै मिठो र स्वादिलो भइहाल्छ नि।
3: हो र, त्यस्तो मिठो र स्वादिलो छ र प्रसङ्ग चिया?
4: हो त नि, साह्रै मिठो र स्वादिलो सबैले रुचाएको प्रसङ्ग चिया नै त हो। बरु लाऊ तिमी पनि चाखेर हेर।
3: वाव, साच्चै भने जस्तै रहेछ प्रसङ्ग चिया। अब म पनि चाहन्छु मेरो दिनको सुरुवात प्रसङ्ग चियाबाटै होस्।
5: शारदा प्याकेजिङ उद्योग भद्रपुर 5 प्याकेजिङ गरी बजारमा ल्याइएको प्रसङ्ग चिया सधैँ प्रयोग गरौं। सम्पर्क नम्बर 98 63 60 60 11, 98 18 094 700।
3: ह्यापिनेस बिगिन्स विथ अ कप अफ प्रसङ्ग टी।
0: सूचना सूचना सूचना, अब एकै छाना मुनि सबै स्वास्थ्य समस्याको समाधान एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिकमा उपलब्ध सेवाहरू। विगत 30 वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएका पूर्वाञ्चलका पुराना प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर पीतम्बर ठाकुरको दैनिक सेवा, बिहान 8 बजेदेखि 9:30 बजेसम्म। प्रमुख कन्सल्टेन्ट छालारोग एवं यौनरोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा, बिहान 9 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। स्थानीय युवा तथा प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर रामबाबु खड्काको दैनिक सेवा, बिहान 8:30 बजे। सिनियर कन्सल्टेन्ट नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सबु काफलेको दैनिक सेवा, शनिबार बाहेक बिहान 9 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। सिनियर कन्सल्टेन्ट प्रसूति एवं स्त्री रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको दैनिक सेवा, बिहान 8 बजे र दिउँसो 2 बजे, सम्पर्क 1 बजे। कन्सल्टेन्ट बच्चा तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर सन्तोष कुमार शाहको दैनिक सेवा, बिहान 8:30 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। कन्सल्टेन्ट हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर नवीन भट्टराईको दैनिक सेवा, बिहान 8 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। साथै यहाँ अत्याधुनिक डीआर डिजिटल एक्सरे सेवा र पेथोलोजी सेवा पनि उपलब्ध छ। क्लिनिक खुल्ने समय बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म, बिरामी जाँच गर्ने समय बिहान 8 बजेदेखि 9 बजेसम्म र दिउँसो 2 बजे, सम्पर्क 12 बजे। सम्पर्क SS मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिक, भद्रपुर 8 झापा, सञ्चालक ससिम पोखरेल, फोन नम्बर 023523686, 524686, 98426890।
6: You're listening to 107.5 MHz. You've got it.

0: What's up, bro?
1: नायक चिया पछि बजारमा अब नायक इटा रातो पुरा पाकेको इटा नायक इटा बलियो इटा नायक इटा गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा
2: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा सम्पर्क योगेन्द्र पराजुली 98 16 96 64 27 यदुवीर ठाकुर 98 014 50 711

एन जुम्लो सुन्ने लक्ष्य राखे मन मेरो थामी एन हावासँगै बरालिन ओठो तिम्रो जुम्लो खोजे तिम्रो मिठो बोलीले नै एकान्तमा आफै बोले सजाय दुखी तिमीलाई मैले फुलो काई दुनियाँसँगै लुकाइदेऊ कि छाती भित्र मायाको यो बोलीसँगै।

0: स्वस्थ दाँत सुन्दर मुस्कान। के तपाईलाई थाहा छ, स्वस्थ दाँत सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर रा। लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिने आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोड़, एक पुरानो आँखा शिविर रहेको कलेज रङको बिल्डिङ। सम्पर्क नम्बर 98526 37600।
1: वाओ, कस्तो राम्रो घर!
2: रिलायन्स पेन्ट्स लगाएपछि राम्रो हुँदैन त?
1: रिलायन्स पेन्ट्स?
2: हो त, रिलायन्स पेन्ट्स।
1: त्यसो भए म पनि आफ्नो घर रिलायन्स पेन्ट्सले रंगाउँछु, तपाईहरू पनि रंगाउनुहोस्।
2: रिलायन्स पेन्ट्स लगाउनुहोस्, खुसीले रमाउनुहोस्।
1: रिलायन्स पेन्ट्स प्राली, विक्रेता श्री विष्णु ट्रेडर्स, लेखनाथ चोक, चन्द्रगढी।
3: सम्पर्क नम्बर 98423 11054।
4: सिटौला क्लिनिक, सिटौला क्लिनिक, सिटौला क्लिनिक। धरान घोपाबाट विशेष अनुभव हासिल गरी आउनु भएको वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा थाइराइड रोग विशेषज्ञ डाक्टर मनिष सुवेदीबाट पेट, छाती, मुटु रोग, सुगर, प्रेसर र मृगौला रोगको सेवा उपलब्ध छ।
5: वरिष्ठ स्त्री रोग तथा प्रसूति विशेषज्ञ काठमाडौँको वीर अस्पतालबाट डाक्टर विद्या पोखरेलको सेवा।
4: साथै वरिष्ठ हाट जोड्ने नसा तथा बाट रोग विशेषज्ञ
5: डाक्टर प्रकाश कुमार श्रेष्ठको सेवा पनि उपलब्ध छ।
4: प्रोप्राइटर दाताराम सिटौला, सिटौला क्लिनिक, मेची अञ्चल अस्पतालबाट 100 मिटर पश्चिम। सम्पर्क नम्बर 03-5200-50, 98-5-26-33-93, 98-4-26-33-93।
6: चाडबाड पनि आइसक्यो, सुनका गरगहना नकिन्ने?
7: किन्ने नि, किन नकिन्ने? हामीलाई चाहिने सुनका सम्पूर्ण गहनाहरू एकै ठाउँमा पाइन्छ नि, त्यो हो पूजा ज्वेलर्समा।
6: अनि त्यहाँ के पाइन्छ नि?
7: चाँदीका पाउजु, चुरा, काठी माला, करुवा, टिकादानी, फेन्सी आइटमहरू, चाँदीका सामानहरू, विभिन्न देवी देवताका मूर्तिहरू लगायत सुन चाँदीका सम्पूर्ण गरगहना पाइन्छ नि पूजा ज्वेलर्समा।
6: त्यसो भए जाउँ न त।
7: हुन्छ हुन्छ, जाउँ न त।
0: यहाँ किराँत संस्कृतिका गरगहनाहरू समेत उपलब्ध छ। हाम्रो सेवा हुन्छ तपाईँको चाहनामा, तपाईँको फेसनमा। 24 क्यारेटका सुनका गहना बनाउनुहोस् चाँदीका पाउजु, चुरा, टिकाको साथमा। विशेष डिजाइनमा गहनामा तपाईँको सन्तुष्टि हाम्रो ग्यारेन्टी।

0: रिद्धिसिद्धि फार्मेसी भद्रपुर आठ हस्पिटल चोकमा अब विशेषज्ञ सेवा। यहाँ आधुनिक फोर्डी मेसिन द्वारा 24 घण्टा भिडियो एक्सरे पनि गरिन्छ। काठमाडौँ टिचिङ हस्पिटलबाट नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको सेवा बुधबार र शुक्रबार। पेट, छाती, प्रेसर, दम, मधुमेह, थाइराइडका लागि कन्सल्टेन्ट फिजिसियन डाक्टर आकाश कोइरालाको सेवा दैनिक बिहान 9 बजे र दिउँसो 1 बजे। स्त्री तथा प्रसूति रोग विशेषज्ञ एमबीबीएस केयु एमडी नेम्स डाक्टर विद्या पोखरेलको सेवा दैनिक बिहान र बेलुका। वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा प्रत्येक दिन बिहान 9 बजे तथा किडनीमा ढुङ्गा, पित्तथैलीमा ढुङ्गा, अल्सर, घाउ, काटेको, गाठो भएको, हाइड्रोसिल, हर्निया, पाइल्स, फिस्टुला, खिल पल्टेको, नङ गाडिएको जस्ता समस्याका लागि वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विनेश झाको सेवा।
1: डाक्टर भेट्ने समय बिहान 8:30 देखि 9:30 बजेसम्म र दिउँसो 2 बजेदेखि।
0: वरिष्ठ नसा, बात तथा हाडजोर्नी रोग विशेषज्ञ डाक्टर सुभाष कुमार दास भेट्ने समय दैनिक बिहान 8:30 बजे र दिउँसो 1:30 बजे। नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोषको सेवा भेट्ने समय प्रत्येक दिन बिहान 8:00 बजेदेखि 8:45 बजेसम्म। रिद्धिसिद्धि फार्मेसी भद्रपुर आठ हस्पिटल पूर्व रेडक्रस झापाको कार्यालय दक्षिण। सम्पर्क फोन नम्बर 023-521-886 98-049-74-888। साथै फार्मेसी सेवा सहित दैनिक प्रयोगशाला सेवा पनि उपलब्ध छ।
2: जापान जानेको लागि सुवर्ण अवसर। चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसी नेपाल फर्किएर काठमाडौँ तीनकुनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 98-510-54-566, जगदीश काफले 98-446-06-124, रमेश कोइराला 98-426-80-248, ध्रुव निरौला 98-426-26-852।
3: हेलो,
4: हजुर दिदी।
3: सुन न भाइ, मेरो दाँत दुखिरहेको छ, निकाल्न नि मन छैन। राम्रो ठाउँमा दाँतको जरैबाट गर्ने उपचार आरसीटी गर्नु छ, तिमीले चिने जानेको कोही छ कि भनेर नि।
4: छ नि दिदी, अस्पताल रोड भद्रपुरको सूर्योदय डेन्टलमा एमडीएस आरसीटी तथा कृत्रिम दाँत विशेषज्ञ डाक्टर भरत खरेलको सेवा प्रत्येक दिन बिहान 10 बजेदेखि र एमडीएस पेडियाट्रिक डेन्टिस्ट्री डाक्टर सञ्चिता खड्का प्रत्येक दिन 2 बजेदेखि 5 बजेसम्म बस्नुहुन्छ नि। त्यहाँ बच्चाको दाँतको उपचार चाहिँ 2 बजेपछि बच्चाकै विशेषज्ञ डाक्टरबाट हुन्छ है, त्यही देखाउनु न। दाँतको जरैदेखि उपचार हुन्छ, आरसीटी, दाँत लगाउने, भर्ने, सफा गर्ने, सेट दाँत बनाउने जस्ता सबै उपचार यही हुन्छ।
3: अनि भान्जीको दाँत तार बाँधेर मिलाउनु छ, त्यो नि हुन्छ त्यहाँ?
4: त्यो पनि हुन्छ दिदी, सूर्योदय डेन्टलको शाखा पुरानो इलाम स्ट्यान्ड बिरतामोडमा छ। त्यहाँ ब्रसेज लगाउने डाक्टर भूषण भट्टराई एमडीएस धरानबाट प्रत्येक शनिबार आउनुहुन्छ। भान्जीको लागि चाहिँ बिरतामोड शाखा नै जानुपर्ने हुन्छ।
2: सम्पर्क सूर्योदय डेन्टल अस्पताल रोड भद्रपुर 98-423-5591 बिरतामोड शाखा पुरानो इलाम स्ट्यान्ड बिरतामोड 023-530-215। नायक चिया पछि बजारमा अब नायक इटा। रातो पुरा पाकेको इटा नायक इटा, बलियो इटा नायक इटा, गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा,
5: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा। सम्पर्क योगेन्द्र पराजुली 98-16-96-64-27, यदुवीर ठाकुर 98-014-50-711।
6: सुनाउँछौ नागरिकको बोली, तपाईको बोली, समयको बोली, विचार र प्रगतिको बोली, हामी नै जन जनको बोली। नागरिक एफएम 107.5 मेगाहर्ज।

0: अब काठमाडौँ विराटनगरका डाक्टरको लागि शनिबार नै कुर्नु पर्दैन, उपचारको लागि सिलगढी धाइरहनु पर्दैन। पूर्वाञ्चलमै पहिलो छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा सञ्चालित दमकको डेल्फी स्किन केयर हस्पिटल पुगे भइहाल्यो।
1: उपचार विधिबाट निको पारिने
0: चाया पोतो डन्डीफोर आँखा वरिपरिको कालोपना,
1: कपाल झर्ने, तालु खुइलिने, एलर्जी, दाद, लुतो, सेतो दुबी, कालो दुबी,
0: घाउ, खटिरा, सोराइसिस, हातखुट्टाका नङ बिग्रिने, दुख्ने, पोल्ने, कुष्ठरोगको सफल उपचारहरू, अत्याधुनिक लेजर मेसिन द्वारा उपचार हुने छालाका रोगहरू,
1: नयाँ तथा पुराना दाग, जन्म दाग, शरीरमा हुने मुसाहरू, मासु पलाएको, गाठा गुठीहरू,
0: पोलेको, काटेको घाउबाट बनेको सानो तथा ठुला खत तथा दाग, साथै जन्मजात खुडिएको
1: काखी खुट्टा तथा शरीर गनाउने, तिलकोठी, चौरीपना, डन्डीफोरको दाग हटाउने, टाटु हटाउने,
0: अनावश्यक ठाउँमा उम्रिएका रौँहरूलाई स्थायी रूपमा हटाउने,
1: अत्याधुनिक एनालाइजर मेसिन द्वारा अनुहारको समस्या पत्ता लगाई उचित उपचार गरिन्छ।
0: यो निचि लाउने, पोल्ने, पुरुषका यौन दुर्बलता जस्ता समस्याको उचित परामर्श तथा सफल उपचार गरिन्छ। छाला तथा यौन रोगकै लागि अत्याधुनिक ल्याब, प्याथोलोजी सेवा,
1: फार्मेसी सेवा, अत्याधुनिक सुविधा सम्पन्न ब्युटी क्लिनिक सेवा।
0: याद राख्नुहोस्, यहाँ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर द्वारा हरेक उपचार सर्वसुलभ शुल्कमा गरिन्छ। सम्पर्क डेल्फी स्किन केयर हस्पिटल, दमक 10 बेलडाङ्गी रोड, फोन नम्बर
2: 0357560,
0: मोबाइल नम्बर 98526।
3: यहाँ प्रत्येक हप्ताको आइतबार एक दिन सेवा बन्द रहने जानकारी गराइन्छ।
2: दमकपछि डेल्फी स्किन क्लिनिक बिर्सा मोडमा पनि, खड्का कम्प्लेक्स बिर्सा मोड, सम्पर्क फोन नम्बर 0235910033, मोबाइल नम्बर 98526076760।
4: अब हप्ताको सातै दिन डाक्टरको सेवा उपलब्ध छ।

0: नायक चियाको अपार सफलतापछि अब बबी मसला चिया बजारमा सर्वत्र उपलब्ध छ।
1: हजुर, कडा रंग मिठो स्वाद भएको नायक चिया सधैं प्रयोग गर्नुहोस्। भद्रपुरबाट उत्पादित आफ्नै चिया नायक चिया।
2: सबिना, कहाँ जान लागे कि?
3: अरे यार, दाईको बिहे छ, गरगहना बनाउन रोशन शाह सुनसादी पसल जान लागेकी नि।
2: रोशन शाह सुनसादी पसल नै किन नि?
3: अरूको विश्वास नै हुन्न।
2: हो र, के विशेषता छन् त त्यहाँ?
3: यहाँ त सुनको रानी, हार, मंगलसूत्र, सिक्री, छड्के तिलरी, तिलरी, जन्तर, जुन्तारा, औठी, चुरा, ब्रासलेट, झुम्का, टप र चाँदीको करुवा, थाल, प्लेट, ग्लास, चम्चा, पाउजु, कमरदानी, काठेमाला, सिन्दुरदानी, टिकादानी लगायत विभिन्न देवी देवताका मूर्तिहरू पनि पाइन्छ। साथै राशि अनुसारका पत्थरहरू पनि पाइन्छ र 24 क्यारेट सुन गरगहना ग्यारेन्टीका साथ तयार तथा खरिद बिक्री गरिन्छ।
2: कहाँ छ नि पसल?
3: सम्पर्क
2: रोशन शाह सुन चाँदी पसल, भद्रपुर 5 झापा,
3: 2 नम्बर रोड, सब्जी लाइन, प्रोप्राइटर रोशन शाह। फोन नम्बर 023-520-607, 023-521-667, मोबाइल नम्बर
2: 98-179-86-133,
3: 98-426-78-200।
4: सस्तो होइन, गुणस्तरीय रोजौं। हजुर, कम्प्युटरको सिप र ज्ञान आर्जनका लागि चन्द्रगढी लेखनाथ चोकबाट गार्मेन्ट जाने बाटोमा कम्प्युटर भोकेसनल र स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर खुलिसकेको छ। हार्डवेयर तथा सफ्टवेयर कम्प्युटर सिक्न चाहनेका लागि प्राक्टिकल ट्रेनिङहरू, लर्न फ्रम कम्प्युटर साइन्स, इन्जिनियरिङ एन्ड PhD स्कोलर कोर्स वर्क, एडभान्स जाभा, नेटवर्क प्रोग्रामिङ, नेट पाइथन, ML, AI, IoT एन्ड मेनी मोर। रिसर्च कन्सल्टेन्ट एन्ड प्लागरियारिजम चेकिङ फर BSc, CSIT, MBA, MCA। अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर कोर्स गर्न चाहनेहरूका लागि एकै स्थानमा कम्प्युटर इन्जिनियर शीतल प्रसाद मण्डल, PhD स्कलर। फोन सम्पर्क 98-079-62-200, लेखनाथ चोक, चन्द्रगढी, झापा।
0: यो हो नागरिक FM 107.5 MHz, जन जनको बोली।

आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5, झापा। डीएससी अब चन्द्रगढीमा।

0: नागरिक एफएम 107.5 मेगाहर्ज वॉइस ऑफ द पीपल
1: नागरिक टाइम चेक अहिले दिउँसोको 2 बज्यो
2: यस टाइम चेकका प्रायोजक गोल्ड रिङ चिया

0: सस्तो होइन गुणस्तरीय रोजौं। हजुर, कम्प्युटरको सिप र ज्ञान आर्जनका लागि चन्द्रगढी लेखनाथ चौकबाट गार्मेन्ट जाने बाटोमा कम्प्युटर भोकेसनल र स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर खुलिसकेको छ। हार्डवेयर तथा सफ्टवेयर कम्प्युटर सिक्न चाहनेका लागि प्राक्टिकल ट्रेनिङहरू, लर्न फ्रम कम्प्युटर साइन्स, इन्जिनियरिङ एन्ड पीएचडी स्कोलर कोर्स वर्क, एडभान्स जाभा, नेटवर्क प्रोग्रामिङ, नेट पाइथन, एमएल, एआई, आईओटी एन्ड मेनी मोर। रिसर्च कन्सल्टेन्ट एन्ड प्लागरियारिजम चेकिङ फर बीएससी, सीएसआईटी, एमबीए, एमसीए। अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर कोर्स गर्न चाहनेहरूका लागि एकै स्थानमा कम्प्युटर इन्जिनियर शीतल प्रसाद मण्डल, पीएचडी स्कलर। फोन सम्पर्क 9879 62 200, लेखनाथ चोक, चन्द्रगढी, झापा।
1: सिटौला क्लिनिक धरान घोपाबाट विशेष अनुभव हासिल गरी आउनु भएको वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा थाइराइड रोग विशेषज्ञ डाक्टर मनिष सुवेदीबाट पेट, छाती, मुटु रोग, सुगर, प्रेसर र मृगौला रोगको सेवा उपलब्ध छ।
2: वरिष्ठ स्त्री रोग तथा प्रसूति विशेषज्ञ काठमाडौँको वीर अस्पतालबाट डाक्टर विद्या पोखरेलको सेवा।
1: साथै वरिष्ठ हाड जोड्ने नसा तथा वात रोग विशेषज्ञ
2: डाक्टर प्रकाश कुमार श्रेष्ठको सेवा पनि उपलब्ध छ।
1: प्रोप्राइटर दाताराम सिटौला, सिटौला क्लिनिक मेची अञ्चल अस्पतालबाट 100 मिटर पश्चिम। सम्पर्क नम्बर 03-5200-50, 98-5-26-33-93, 98-4-26-33-93।

स्वस्थ दाँत सुन्दर मुस्कान। के तपाईलाई थाहा छ, स्वस्थ दाँत सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर रा। लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिने आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी

0: निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने, सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक, बिरता मोडे पुरानो आँखा शिविर रहेको कलेज रङको बिल्डिङ, सम्पर्क नम्बर 98526 37600।
1: Nagarika FM 107.5 MHz.
2: You've been listening.
1: Voice of the people.
2: With the hottest DJ.
1: 107.5 MHz.

0: 就感。
1: अरे यति बिहानै हजुर किचनमा
2: किन? मैले तिम्रो लागि चिया बनाउनु हुन्न र?
1: होइन हजुर, मिठो र स्वादिलो पनि त बनाउन आउनु पर्यो नि।
2: ए तिमी पनि बजारमा पाइने प्रसङ्ग चिया ल्याएर पकाएपछि चिया आफै मिठो र स्वादिलो भइहाल्छ नि।
1: हो र, त्यस्तो मिठो र स्वादिलो छ र प्रसङ्ग चिया?
2: हो त नि, साह्रै मिठो र स्वादिलो सबैले रुचाएको प्रसङ्ग चिया नै त हो। बरु लाऊ, तिमी पनि चाखेर हेर।
1: वाव, साच्चै भने जस्तै रहेछ प्रसङ्ग चिया। अब म पनि चाहन्छु मेरो दिनको सुरुवात प्रसङ्ग चियाबाटै होस्।
3: शारदा प्याकेजिङ उद्योग भदरपुर 5 बाट प्याकेजिङ गरी बजारमा ल्याइएको प्रसङ्ग चिया सधैँ प्रयोग गरौं। सम्पर्क नम्बर 9863606011, 9818094700।
1: ह्याप्पिनेस बिगिन्स विथ अ कप अफ प्रसङ्ग टी।
4: भद्रपुरका पुराना स्वास्थ्य कर्मी बलदेव शाहद्वारा सञ्चालित शाह क्लिनिक नवीन मेडिकल हलमा अब मेची अञ्चलकै पुराना र प्रसिद्ध वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर पीताम्बर ठाकुरको दैनिक सेवा साँझ 5 बजेदेखि। पेट, छाती, मुटु, नसा, सुगर, प्रेसर, जन्डिस, थाइराइड, मृगौला रोग विशेषज्ञ सेवाका साथै डाक्टर मनोज कुमार शाहको सेवा प्रत्येक बिहान 8:30 देखि 9:30 सम्म।
5: एपेन्डिक्स, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला, स्तन सम्बन्धी, पित्तथैली, हर्निया, पत्थरी, गाँठा गुठी, चिरफार विशेषज्ञ, वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विनेश झाको सेवा। प्रादेशिक अस्पताल भद्रपुरबाट छाला, चर्म, यौन रोग तथा सौन्दर्य विशेषज्ञ, MBBS, MD, डर्मालोजी डाक्टर निस्तुक बराल प्रत्येक शनिबार दिउँसो 3 बजेदेखि 4 बजेसम्म। नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोष प्रत्येक दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म र बेलुका 5 बजेदेखि 8 बजेसम्म।
4: अब हाम्रै भद्रपुरमा विशेषज्ञ सेवा लिन आउनुहोस्। शाह क्लिनिक नवीन मेडिकल हल, भद्रपुर 5, भद्रपुर बजार। फोन सम्पर्क 9809472085, 023525353। 1 घण्टा अघि नै बिरामीको अग्रिम नाम टिपाउन सक्नुहुनेछ।
6: चाडबाड पनि आइसक्यो, सुनका गरगहना नकिन्ने?
5: किन्ने नि, किन नकिन्ने? हामीलाई चाहिने सुनका सम्पूर्ण गहनाहरू एकै ठाउँमा पाइन्छ नि, त्यो हो पूजा ज्वेलर्समा।
6: अनि त्यहाँ के पाइन्छ नि?
5: चाँदीका पाउजु, चुरा, काठी माला, करुवा, टिकादानी, फेन्सी आइटमहरू, चाँदीका सामानहरू, विभिन्न देवी देवताका मूर्तिहरू लगायत सुन चाँदीका सम्पूर्ण गरगहना पाइन्छ नि पूजा ज्वेलर्समा।
6: त्यसो भए जाउँ न त।
5: हुन्छ हुन्छ, जाउँ न त।
7: यहाँ किरात संस्कृतिका गरगहनाहरू समेत उपलब्ध छ। हाम्रो सेवा हुन्छ तपाईँको चाहनामा, तपाईँको फेसनमा। 24 क्यारेटका सुनका गहना बनाउनुहोस् चाँदीका पाउजो चुरा टिकाको साथमा। विशेष डिजाइनमा गहनामा तपाईँको सन्तुष्टि हाम्रो ग्यारेन्टी। पूजा ज्वेलर्स, सम्पर्क प्रोप्राइटर धर्मेन्द्र शाह, पूजा ज्वेलर्स, भद्रपुर 5, भद्रपुर बजार। सम्पर्क नम्बर 9856777880, 9809724076।
5: वृद्धिसिद्धि फार्मेसी भद्रपुर 8 हस्पिटल चोकमा अब विशेषज्ञ सेवा। यहाँ आधुनिक फोर्डी मेसिनद्वारा 24 घण्टा भिडियो एक्सरे पनि गरिन्छ। काठमाडौँ टिचिङ हस्पिटलबाट नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको सेवा बुधबार र शुक्रबार। पेट, छाती, प्रेसर, दम, मधुमेह, थाइराइडका लागि कन्सल्टेन्ट फिजिसियन डाक्टर आकाश कोइरालाको सेवा दैनिक बिहान 9 बजे र दिउँसो 1 बजे। स्त्री तथा प्रसूति रोग विशेषज्ञ MBBS, KU, MD, NAMS डाक्टर विद्या पोखरेलको सेवा दैनिक बिहान र बेलुका। वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा प्रत्येक दिन बिहान 9 बजे तथा किडनीमा ढुङ्गा पित्तथैलीमा ढुङ्गा अल्सर घाउ काटेको गाठो भएको हाइड्रोसिल हर्निया पाइल्स फिस्टुला खिल पल्टेको नङ गाडिएको जस्ता समस्याका लागि वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विनय झाको सेवा
0: डाक्टर भेट्ने समय बिहान 8:30 देखि 9:30 बजेसम्म र दिउँसो 2 बजेदेखि
5: वरिष्ठ नसा बात तथा हाडजोनी रोग विशेषज्ञ डाक्टर सुभाष कुमार दास भेट्ने समय दैनिक बिहान 8:30 बजे र दिउँसो 1:30 बजे नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोषको सेवा भेट्ने समय प्रत्येक दिन बिहान 8:00 देखि 8:45 बजेसम्म
8: वृद्धिसिद्धि फार्मेसी भद्रपुर 8 हस्पिटल पूर्व रेड क्रस झापाको कार्यालय दक्षिण सम्पर्क फोन नम्बर 0235218686 98049474888 साथै फार्मेसी सेवा सहित दैनिक प्रयोगशाला सेवा पनि उपलब्ध छ।
9: यो हो नागरिक एफएम एक्सप्रेस 7.5 मेगाहर्ज जन जन को बोली।

0: भयो हजुरलाई? बिरामी जस्तो देखिनुहुन्छ त, बस्दा पनि असजिलो गरी बस्नुहुन्छ, केही भन्नुहुन्न?
1: हेरन, साह्रै नराम्रो रोग लाग्यो, भनौ भने पनि कसरी भनौ?
0: श्रीमतीलाई नभनेर कसलाई भन्नुहुन्छ त?
1: के भो, मलद्वारमा मासु पलाएको छ, अण्डकोषमा पानी पनि जमेछ, धेरै ठाउँ गएर देखाइसके निको नै हुँदैन, पाइल्स पनि भयो जस्तो छ।
0: यस्तो कुरा पनि लुकाएर हुन्छ त? यही भद्रपुरको मेचीपुल पारी सबैभन्दा पुरानो क्लिनिक राय पाइल्स क्लिनिकको डाक्टर बीके राईलाई भेटे भइहाल्छ नि।
1: हो र, ल म आजै गएर भेटिहाल्छु।
2: भद्रपुरको मेचीपुल पारी मार्केटको सबैभन्दा पुरानो राय पाइल्स क्लिनिक अब बिहारको भाजगाउँ सब्जी मार्केटमा राय मेडिकल एन्ड राय पाइल्स क्लिनिक खुलिसकेको छ र वेस्ट बंगालको डाङ्गुजोत बंगालको मार्केटमा पनि क्लिनिक छ। यहाँ ग्यारेन्टीको साथ उपचार गरिन्छ, निको नभएमा रकम फिर्ता गरिनेछ, साथै औषधि तथा मेडिकल सेवा दुवै उपलब्ध।

0: औषधि विशेष छुटमा दिइन्छ र नभएको औषधि अर्डर अनुसार मगाइन्छ।
1: हजुर, तपाईँ पनि पाइल्स, हाइड्रोसिल, फिस्टुला जस्ता रोगहरूको आयुर्वेदिक पद्धतिबाट बिना अपरेशन उपचार गराउन चाहनुहुन्छ भने सधैँ सम्पर्क गर्नुहोस् राय पाइल्स क्लिनिक।
2: निको नभए पैसा फिर्ता गरिनेछ।
0: सम्पर्क मेचीपुल पारी, गलगलिया भातगाउँ सब्जी मार्केट र डाङ्गुजोत बंगाल मार्केट, भद्रपुर बोर्डर, वेस्ट बंगाल, भारत। इन्डियन मोबाइल नम्बर 81165073 50, नेपाल नम्बर 98633090140।
1: तपाईँ कुखुरा बाख्रा बंगुर सुगुर पालन गर्दै हुनुहुन्छ वा चिया बगान विद्यालय घर कम्पाउन्ड घेराबारा गर्दै हुनुहुन्छ अथवा विकास निर्माणका अन्य काम सँगै ढुङ्गा राख्ने तारजालीको खोजी गर्दै हुनुहुन्छ भने तपाईँ हाम्रै ठाउँमा आधुनिक मेसिनबाट उत्पादित सेन जाली उपलब्ध छ।
0: 1 इन्च देखि 4 इन्च सम्मको पाल भएको हेभी कोडेड 10 गेज ग्लामनाइज्ड गरिएको खिया नलाग्ने तारवार, विभिन्न साइजमा ढुङ्गा भर्ने तारजालीहरू, धेरै भन्दा धेरै टिकाउ हुने सामग्रीहरू सुपथ मूल्यमा पाउनुका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क मैनाचुली हिम पाइप उद्योग, भद्रपुर 10, भद्रपुर बिरतामोर रोड, देउनिया पुल दक्षिण तर्फ। सम्पर्क फोन नम्बर 023-453-206-452-206, मोबाइल नम्बर 98-526-71-121, 98-526-56-656, 98-426-77-795। आजै सम्पर्क गर्नुहोस्।
3: नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अक्षय जनशक्ति र अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल, झापाको बिरता मोड स्थित सैनिक मोड सहित अर्जुन धाराको शनिसरे अस्पताल, काठमाडौँको कलङ्की, वर्षाको बेरगंज सहित अब पारदर्शीको चकचकी स्वास्थ्य चौकीमा पनि।
4: हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतियाबिन्दुको अपरेशन, आँखाको नानी प्रत्यारोपण, आँखाको पर्दाको अपरेशन, मधुमेह तथा उच्च रक्तचापका बिरामीहरूको आँखा परीक्षण, जलबिन्दुको परीक्षण तथा उपचार, आँखा टेढो भएको, मास्तो पलाएको, आँखाबाट पी बग्ने समस्याको उपचार, अल्छी आँखाको उपचार र सम्पूर्ण किसिमका कन्ट्याक्ट लेन्स तथा चस्माहरू पाइनुका साथै कानको सम्पूर्ण उपचार तथा शल्यक्रिया सेवा, 5 वर्ष वा 5 वर्ष मुनिका बाल बालिकाहरूको निःशुल्क आँखा।
3: झापाको बिरता मोड स्थित सैनिक मोड, अर्जुन धाराको शनिस्तरी अस्पताल र अब पारदर्शीको चकचकी स्थित चकचकी स्वास्थ्य चौकीबाट समेत सेवा सञ्चालन भइरहेको जानकारी गराउँदछौ। थप जानकारीको लागि दृष्टि आँखा अस्पताल, बिरता मोड 3, सैनिक मोड, सम्पर्क नम्बर
0: 023-535-702-535-703-535-704।
3: चकचकी सम्पर्क मोबाइल नम्बर 98-14-23-728, साथै फोन गर्दा पैसा नलाग्ने नम्बर 16-60-01-52-00। सबैका लागि दृष्टि, सधैँका लागि दृष्टि, दृष्टि आँखा अस्पताल।
5: जहाँ गयो रक्सी, जता गयो मासु, यो चन्द्रगढीमा शुद्ध शाकाहारी खाजा खाने ठाउँ छैन।
6: भोक लाग्यो साथी, खाजा खान जाउँ, शाकाहारी खाजा पाइने कहाँ छ त्यस्तो ठाउँ?
5: चन्द्रगढीको लेखना चोकमा शुद्ध शाकाहारी खाजा पाइने एकमात्र होटल हिमालय फुडल्यान्ड। तातो चिसो खान परे त्यहाँ पुगे हुन्छ।
6: पिज्जा, बर्गर, आइसक्रिम पाइन्छ त्यहाँ पनि, सफा सुगर स्वाद, उस्तै बबल टी पनि।
5: सफा सुगर र फराकिलो ठाउँ भएको होटल फुडल्यान्ड, नयाँ परिकारको एकमात्र होटल, स्वादमा कमाल। हिमालय फुडल्यान्डमा गए हुन्छ बबाल। सम्पर्क हिमालय फुडल्यान्ड, लेखनाथ चोक, चन्द्रगढी।
7: You're listening to 107.5 MHz.
8: You've got it.

0: नागरिक एफएम 107.5 मेगाहर्ज वॉइस ऑफ द पीपल।
1: नागरिक
2: अहिले दिउँसोको 3 बज्यो।
3: यो टाइम चेकका प्रायोजक गोल्डन चिया।
4: चीन र इरानले जासुसीका लागि एआई को प्रयोग गरिरहेका अमेरिकी कम्पनी एथ्रोपिक्सको दावी। हङकङका प्रजातन्त्र समर्थक तथा विदेशमा रहेका इरानी सरकारका विरोधी निशानामा। र इंग्ल्याण्डका रुई सहलले न्यूक्यासलसँग सन् 2031 सम्मका लागि नयाँ सम्झौता गरे। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी र त्रिशुली नदीमा गएको भदौ 10 मा आएको बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। विनाशकारी बाढ़ीबाट 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको शुरूआती आकलन रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कको आधारमा प्रभावित नागरिकको प्रारम्भिक आकलन संख्या आकलन गरिएको जानकारी दिनुभयो। उहाँले प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडापखाला भएको भेटिएको पनि बताउनुभयो। अन्य स्वास्थ्य सम्बन्धी समस्या अहिलेसम्म देखा नपरेको सचिव डाक्टर देवकोटाले बताउनु भएको छ। भौगोलिक अवस्था र तापक्रम अनुसार भवन निर्माणको अवधारणा अघि बढ़ाउनु पर्ने र मन्त्रालयले त्यस सम्बन्धी योजनाको तयारी गरिरहेको पनि उहाँले बताउनु भएको छ। स्वास्थ्य मन्त्रालयले भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सक सहितको टोली खटाएको स्वास्थ्य र तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। बाढ़ीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सक सहितको टोली खटिएको हो। प्रभावित क्षेत्रमा शुरूदेखि नै स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको भए पनि मातृ तथा नवजात शिशु, बाल बालिका तथा प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा थप आवश्यकता देखिएको मन्त्रालयले जनाएको छ। टोलीमा कान्ति बाल अस्पतालकी बाल रोग विशेषज्ञ डाक्टर बीना प्रजापति, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर हरिकुमार श्रेष्ठ र डाक्टर श्रीराम खण्डका रहनु भएको छ। टोलीले नुवाकोट र रसुवाका बाढ़ी प्रभावित क्षेत्रमा पुगेर आवश्यकता अनुसार मातृ तथा नवजात शिशु, बाल बालिका र प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नेछ। आजको प्रतिनिधि सभा बैठकमा भोटेकोशीको बाढ़ीबाट प्रभावित सप्तरीमा सड़कमै बच्चा जन्माएको घटना, खाना पकाउने ग्यासको अभाव लगायतका विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। नेपाली कांग्रेसका सांसद रेणुका काउचा र जयपति रोकाएले भोटेकोशी बाढ़ी प्रभावितको उद्धार, राहत र पुनर्स्थापना तथा जीविकोपार्जनका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। यस्तै रासोपाका सांसद राजन गौतमले पनि विपद जोखिम कम गर्नको लागि सरकारको ध्यानाकर्षण गराउनु भएको छ। रासोपाकै सांसद तोसीमा कार्कीले आमा सुरक्षा कार्य कार्यक्रमलाई बच्चा जन्माउने मात्रै नभई सुरक्षित मातृत्वको सम्पूर्ण पक्षमा राज्यले निशुल्क स्वास्थ्य सुविधा दिनुपर्ने सरकार समक्ष माग राख्नु भएको छ। उहाँले सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले प्रसव पीड़ामा छटपटाइरहेकी महिलालाई तुरन्तै भर्ना नगर्दा सड़कमै बच्चा जन्माउनु परेको घटनाबारे अब यस्ता घटना दोहोरिन नदिन छानबिन गरी दोषी पक्षलाई कार्यवाही गर्नुपर्ने माग गर्नुभयो। एमालेका सांसद भूमिका लिम्बू सुब्बा र नेपाली कांग्रेसका सांसद गीता गुरूङले पनि सुरक्षित मातृत्व राज्यको जिम्मेवारी रहेको बताउनुभयो। बाकी सांसद आशिका तामाङले सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। उहाँले ग्यास कुर्दै नागरिक भोकभोकै बस्नुपर्ने अवस्थातर्फ लक्षित गरी लासामा सुन्छ कान मेरो बुच्छै भने जस्तो भएको बताउनुभयो। ग्यास अभाव हो भने सरकारले आज नै ग्यास छैन भनी घोषणा गरी नागरिकलाई दाउरा खोजेर भात पकाऊ भन्न सक्नुपर्ने उहाँले बताउनुभयो। मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइन भन्दा मन्त्रीहरूको लाइन बढ़ी हुने तामाङको भनाई छ। यसैबीच कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधि सभाको आउँदो असोज 15 गतेसम्मको कार्यतालिका तय गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढ़ी प्रभावित क्षेत्रमा महिला, बाल बालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले हेल्प डेस्क राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिनुभयो। उहाँले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै रोजगारी, राहत, घर फर्काउने वा सुरक्षित ठाउँमा पुर्याउने नाममा पीड़ितलाई प्रलोभन, दबाव र झुट्टा आश्वासन दिने जोखिम रहेको समेत बताउनुभयो। विशेष गरी रसुवाको बेत्रावती तथा त्रिशुली करिडोर, तिमुरे, खट्टेखोला, स्याफ्रुबेसी, आकुबेसी र मैलुङ लगायत क्षेत्रमा होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा संवेदनशील रहेको समितिको निष्कर्ष छ। पीड़ितबाट प्राप्त उजुरी तथा सूचनाको गोपनीयता कायम गर्दै कानूनी सहायता उपलब्ध गराउने र आवश्यकता अनुसार सम्बन्धित निकायमा सुरक्षित रूपमा रिफर गर्ने संयन्त्र सुनिश्चित गर्न पनि समितिले निर्देशन दिएको सभापति अवस्थीले बताउनु भएको छ। समितिले महिला, बाल बालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको सवालमा अध्ययन, अनुसन्धान तथा समन्वयका लागि विषयगत क्लस्टर अनुसार उपसमिति गठन गर्ने निर्णय समेत गरेको छ। भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीबाट अहिलेसम्म 1385 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै 5130 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 13676 जनाको उद्धार भएको छ। भोटेकोशी बाढ़ीको आज 17 दिन खोज, उद्धार तथा राहत व्यवस्थापनका काम भइरहेको पनि प्राधिकरणले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार बन्जेङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। आज काठमाडौँमा भएको नेपाल आर्थिक पत्रकार समाज सिजनको 28 साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउन थालेको भनी निर्माण गरिएको भाष्य गलत भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने समेत बताउनु भएको छ। तर ती उद्योग निजी क्षेत्रलाई दिनुअघि लामो समय देखि थुप्रिएको ऋण ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड़ छ। यस्तै अर्थमन्त्री वाग्लेले नेपाललाई जोखिमपूर्ण देशको सूची अर्थात ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले प्रयास गरिरहेको पनि बताउनु भएको छ। उहाँले प्राकृतिक विपदबाट भएको क्षति तथा पुनर्निर्माणको लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा समेत सरकार केन्द्रित रहेको

0: औषधि लिमिटेड लगायत सरकारी उद्योग संचालनको विषयलाई राज्यको समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने थापाको भनाई छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह र शीर्ष उद्योगी व्यवसाय बीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारको विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विस्तृत छलफल भएको छ। आधा घण्टाका लागि तय गरिएको भेटवार्ता झण्डै दुई घण्टासम्म चलेको थियो। प्रधानमन्त्रीको निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकाल, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन गोल्यान लगायत सहभागी हुनुहुन्थ्यो। भेटवार्ताको सहजीकरण सांसद एवं व्यवसायी विदुषी राणाले गर्नुभएको थियो। अब विदेशको खबर। चीन, इरान लगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय अल्पसंख्यक असन्तुष्ट तथा विदेशमा रहेका विरोधीको निगरानी र जासूसीका लागि कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग बढ़ाउँदै गएको अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले जनाएको छ। एन्थ्रोपिकले यस वर्ष जनवरीदेखि जुलाईसम्म चीन, इरान र पश्चिम अफ्रिकाबाट संचालित राज्य प्रायोजित निगरानीका कैयौं अभियान पत्ता लगाएर अवरूद्ध गरेको जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ। प्रतिवेदन अनुसार हङकङका प्रजातन्त्र समर्थक, केही अल्पसंख्यक समुदाय तथा विदेशमा रहेका इरानी सरकारका विरोधीहरू त्यस्ता निगरानी अभियानको निशानामा परेका छन्। एन्थ्रोपिकले हतियार डिजाइन, शंकास्पद जैविक अनुसन्धान र डेटिङ ठगीमा एआई प्रयोग गर्ने प्रयास समेत रोकेको जनाएको छ। कम्पनीले चिनिया एआई कम्पनी मुनसट र डिपसिकले आफ्ना प्रयोगकर्ताका प्रश्नको जवाब तयार गर्न गोप्य रूपमा क्लाउड प्रयोग गरी प्राप्त तथ्याङ्कबाट आफ्ना एआई मोडेल सुधार गरेको आरोप लगाएको छ। अब खेल खबर। न्यूक्यासल युनाइटेडका डिफेण्डर लुइस हलले क्लबसँग सन् 2031सम्म कायम रहने नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्। म्यान्चेस्टर युनाइटेडको चासोको केन्द्रमा रहेका इंग्ल्याण्डका 22 वर्षीय खेलाड़ी हलले आफ्नो साबिकको सम्झौतामा 2 वर्ष थप गर्न सहमति जनाएका हुन्। सन् 2023मा चेल्सीबाट न्यूक्यासलमा आबद्ध भएता उनले क्लबका लागि 106 खेल खेलेका छन्। चार भन्झेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटे कोशीको बाढ़ीबाट झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। होल्डिङ सेन्टरमा रहेका 25 जनालाई झाडा पखाला। स्वास्थ्य मन्त्रालयले बाढ़ी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटायो। सांसदहरूद्वारा बाढ़ी, सड़कमै बच्चा जन्माएको घटना, ग्यासको अभाव लगायतका विषयमा सरकारको ध्यानाकर्षण। बाढ़ी प्रभावित महिला तथा बाल बालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न संसदीय समितिको निर्देशन। सरकार आफैले उद्योग चलाउन थालेको भनी गलत भाष्य निर्माण गरिएको अर्थमन्त्री वाग्लेको भनाई। प्रधानमन्त्री शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको कांग्रेस सभापति थापाको आरोप। प्रधानमन्त्री र शीर्ष उद्योगी व्यवसायी बीच छलफल। चीन र इरानले जासूसीका लागि एआईको प्रयोग गरिरहेका अमेरिकी कम्पनी एन्थ्रोपिक्सको दावी। हङकङका प्रजातन्त्र समर्थक तथा विदेशमा रहेका इरानी सरकारका विरोधी निशानामा। र इंग्ल्याण्डका लुइस हलले न्यूक्यासलसँग सन् 2031सम्मका लागि नयाँ सम्झौता गरे।
1: किन मक्ख परेकी माया?
2: म मक्ख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मक्ख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज, नन भेज खाना, खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस। सफा र सुन्दर एसी, नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस। पार्टी, जन्मदिन, एनिभर्सरी, पासनी लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस। सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस। आउटसाइड, इनसाइड, रुफटप, एसी क्याबिन, नन एसी क्याबिनको सेवा दिने होटल पानस। निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस।
1: साथै विवाह, वर्तमान, पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ। होटल पानस, भद्रपुर 10 छताचोक धनुष मोड, प्रोप्राइटर यादव भट्टराई। सम्पर्क नम्बर 98060 88288, 97677 78569, 98426 78652। अब भद्रपुर हस्पिटल चोकको रिद्धि सिद्धि फार्मेसीमा हप्ताको 2 दिन मानसिक तथा नशारोग विशेषज्ञ सेवा सुचारू भएको छ। निम्न अवस्थामा मानसिक रोग विशेषज्ञसँग परामर्श गरौं। डिप्रेसन, एन्जाइटी, साइकोसिस, ओसीडी, टाउको दुख्ने माइग्रेनको समस्या, छारे रोग एवं चारक्षी तथा कुलतको समस्या भएमा टिचिङ हस्पिटलबाट आउनुभएका नशा तथा मानसिक रोग

विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको सेवा प्रत्येक बुधबार 3 बजेदेखि र शुक्रबार 11 बजेदेखि। वृद्धिसिद्धि फार्मेसी भद्रपुर आठ रेड क्रस झापाको कार्यालय दक्षिण, सम्पर्क फोन नम्बर 0235218686, 98049574888। साथै फार्मेसी सेवा सहित दैनिक प्रयोगशाला सेवा पनि उपलब्ध छ।

0: California. Extreme energy drink.
1: के तपाई लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाईले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाईले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बिर्तामोड झापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक। लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस्, आजै सम्पर्क गर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बिर्तामोड झापा। सम्पर्क नम्बर 023-535-333, 97-010-12-345, 97-010-12-345।
2: यो हो नागरिक एफएम। It's the 7.5 megahertz, Jan Jan ko boli.

0: फार्मेसी कृपा फार्मेसी कृपा फार्मेसी। अब हाम्रो सहर भद्रपुरमा विश्वासिलो भरपर्दो र सम्पूर्ण रोगहरूको उपचार एउटै छानामुनि कृपा फार्मेसीमा। हाम्रा उपलब्ध सेवाहरू भिडियो एक्सरे सेवा, डिजिटल एक्सरे सेवा, ईसीजी सेवा, साथै सुगर, थाइरोइड, एलएफटी, आरएफटी ल्याबका सम्पूर्ण टेस्टहरू। हाम्रा सेवाहरू
1: वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 1 बजे देखि।
0: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर शशांक राज पोखरेलको सेवा।
2: महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको सेवा दिउँसो 1 बजे र बेलुका 5:30 बजे।
0: वरिष्ठ कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पोषण रमन त्रिपाठीको सेवा प्रत्येक शनिबार र बुधबार बिहान 7 बजेदेखि।
1: वरिष्ठ कन्सल्टेन्ट नाक कान तथा घाँटी रोग विशेषज्ञ सेवा प्रत्येक दिन बिहान 9 बजे र 5:30 बजेबाट।
0: वरिष्ठ नसा बात तथा हाड जोड्ने रोग विशेषज्ञ डाक्टर प्रकाश कुमार श्रेष्ठको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 1 बजे।
2: नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर लोचन बाबु सन्जेलको सेवा दैनिक बिहान 7 बजे, दिउँसो 1 बजे र बेलुका 5 बजे।
3: सुगर, प्रेसर, दम, थाइराइड, मुटु, छाती, मृगौला विशेषज्ञ डाक्टर प्रवीण भट्टराईको सेवा दैनिक बिहान 8 बजे र दिउँसो 1 बजे।
0: मेडिकल अफिसर डाक्टर मनोज शाहको सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 2 बजे। रहेको जानकारीको साथसाथै यहाँ सम्पूर्ण प्रकारको औषधि सुपथ मूल्यमा पाइने हुनाले अन्यत्र धाई रहनु नपर्ने सबै सेवाग्राहीहरूलाई जानकारीको लागि हार्दिक अनुरोध गर्दछौ।
2: साथै यहाँ फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ। सम्पर्क कृपा फार्मेसी चन्द्रगढी लेखनाथ चोक, सम्पर्क नम्बर राजु पराजुली 98159607669, भावना पराजुली 98149319।
4: अरे यति बिहानै हजुर किचनमा
5: किन? मैले तिम्रो लागि चिया बनाउनु हुन्न र?
4: होइन हजुर, मिठो र स्वादिलो पनि त बनाउन आउनु पर्यो नि।
5: ए तिमी पनि बजारमा पाइने प्रसङ्ग चिया ल्याएर पकाएपछि चिया आफै मिठो र स्वादिलो भइहाल्छ नि।
4: हो र, त्यस्तो मिठो र स्वादिलो छ र प्रसङ्ग चिया?
5: हो त नि, साह्रै मिठो र स्वादिलो सबैले रुचाएको प्रसङ्ग चिया नै त हो। बरु लाउ तिमी पनि चाखेर हेर।
4: वाव, साच्चै भने जस्तै रहेछ प्रसङ्ग चिया। अब म पनि चाहन्छु मेरो दिनको सुरुवात प्रसङ्ग चियाबाटै होस्।
6: शारदा प्याकेजिङ उद्योग भदरपुर 5 बाट प्याकेजिङ गरी बजारमा ल्याइएको प्रसङ्ग चिया सधैँ प्रयोग गरौं। सम्पर्क नम्बर 98 63 60 60 11, 98 18 094 700।
4: ह्यापिनेस बिगिन्स विथ अ कप अफ प्रसङ्ग टी।
7: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ साथै सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा बिहान 9 बजे र दिउँसो 1 बजे र बेलुका 5 बजे। नवदुर्गा क्लिनिक तथा चन्द्रगढी मेडिकल भद्रपुर 7 लेखनाथ चोक। फोन नम्बर 98 526 20 202, 98 20 70 53 87। साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ, रेबिज विरुद्धको खोप पनि लगाइन्छ।
8: You've been listening to Voice of the People with the hottest DJ 107.5 MHz.

0: भद्रपुरका पुराना स्वास्थ्य कर्मी बलदेव शाहद्वारा संचालित शाह क्लिनिक नवीन मेडिकल हलमा अब मेची अञ्चलकै पुराना र प्रसिद्ध वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर पीताम्बर ठाकुरको दैनिक सेवा साँझ 5 बजेदेखि। पेट, छाती, मुटु, नसा, सुगर, प्रेसर, जन्डिस, थाइराइड, मृगौला रोग विशेषज्ञ सेवाका साथै डाक्टर मनोज कुमार शाहको सेवा प्रत्येक बिहान 8:30 देखि 9:30 सम्म।
1: एपेन्डिक्स, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला, स्तन सम्बन्धी, पित्तथैली, हर्निया, पत्थरी, गाँठागुठी, चिरफार विशेषज्ञ, वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विनेश झाको सेवा। प्रादेशिक अस्पताल भद्रपुरबाट छाला, चर्म, यौन रोग तथा सौन्दर्य विशेषज्ञ एमबीबीएस, एमडी, डर्मालोजी डाक्टर निस्तुक बराल। प्रत्येक शनिबार दिउँसो 3 बजेदेखि 4 बजेसम्म। नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोष। प्रत्येक दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म र बेलुका 5 बजेदेखि 8 बजेसम्म।
0: अब हाम्रै भद्रपुरमा विशेषज्ञ सेवा लिन आउनुहोस्। शाह क्लिनिक नवीन मेडिकल हल, भद्रपुर 5 भद्रपुर बजार। फोन सम्पर्क 98049-72085, 023-525-353। 1 घण्टा अघि नै बिरामीको अग्रिम नाम टिपाउन सक्नुहुनेछ।
2: नायक चियापछि बजारमा अब नायक इटा। रातो पुरा पाकेको इटा नायक इटा, बलियो इटा नायक इटा, गणेश इटा उद्योग भद्रपुर 1 बाट उत्पादित नायक इटा,
3: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा। सम्पर्क योगेन्द्र पराजुली 98-16-96-64-27, यदुवीर ठाकुर 98-014-50-711।
2: हेल्दी स्माइल फर हेल्दी लिभिङ। विगत 10 वर्षदेखि झापाको सदरमुकाम चन्द्रगढीमा सेवा दिँदै आएको साझा डेन्टल अब थप विशेषज्ञ सेवाहरू र नयाँ व्यवस्थापनमा वरिष्ठ डेन्टल सर्जन धरा नोबेल तथा मेची अस्पतालबाट विशेषज्ञ डाक्टरहरूको सेवा थपिएको जानकारी गराउँदछौ। हाम्रा सेवाहरू नदुखाई दाँत निकाल्ने, बाङ्गोटेङ्गो दाँत मिलाउने, हड्डी भित्रै रोपेर कृत्रिम दाँत लगाउने, डेन्टल एक्सरे सेवा, दाँत भर्ने, दाँत झिक्ने लगाउने तथा फिक्स दाँत लाउने। थप जानकारीको लागि साझा डेन्टल होम, चन्द्रगढी लेखनाथ चोक, झापा। सम्पर्क फोन नम्बर 98-269-79-414, 023-456-003। हेल्दी स्माइल फर हेल्दी लिभिङ।
4: वाओ, कस्तो राम्रो घर!
5: रिलायन्स पेन्ट्स लगाएपछि राम्रो हुँदैन त?
4: रिलायन्स पेन्ट्स?
5: हो त, रिलायन्स पेन्ट्स।
4: त्यसो भए म पनि आफ्नो घर रिलायन्स पेन्ट्सले रंगाउँछु, तपाईँहरू पनि रंगाउनुहोस्।
5: रिलायन्स पेन्ट्स लगाउनुहोस्, खुसीले रमाउनुहोस्।
4: रिलायन्स पेन्ट्स प्राली, विक्रेता श्री विष्णु ट्रेडर्स, लेखनाथ चोक, चन्द्रगढी।
1: सम्पर्क नम्बर 98-423-1154।
6: You've got it.

सूचना सूचना अब एकै छाना मुनि सबै स्वास्थ्य समस्याको समाधान एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिकमा उपलब्ध सेवाहरू विगत 30 वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएका पूर्वाञ्चलका पुराना प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर पीतम्बर ठाकुरको दैनिक सेवा बिहान 8 बजेदेखि 9:30 बजेसम्म प्रमुख कन्सल्टेन्ट छालारोग एवं यौनरोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा बिहान 9 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे स्थानीय युवा तथा प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर रामबाबु खड्काको दैनिक सेवा बिहान 8:30 बजे सिनियर कन्सल्टेन्ट नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सबु काफलेको दैनिक सेवा शनिबार बाहेक बिहान 9 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे सिनियर कन्सल्टेन्ट प्रसूति एवं स्त्री रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे सम्पर्क 1 बजे कन्सल्टेन्ट बच्चा तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर सन्तोष कुमार शाहको दैनिक सेवा बिहान 8:30 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे कन्सल्टेन्ट हाड जोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर नवीन भट्टराईको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे साथै यहाँ अत्याधुनिक डीआर डिजिटल एक्सरे सेवा र पेथोलोजी सेवा पनि उपलब्ध छ क्लिनिक खुल्ने समय बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म बिरामी जाँच गर्ने समय बिहान 8 बजेदेखि 9 बजेसम्म र दिउँसो 2 बजे सम्पर्क 12 बजे सम्पर्क एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिक भद्रपुर 8 झापा सञ्चालक ससिम पोखरेल फोन नम्बर 023523686 524686 98426890

0: नागरिक एफएम 107.5 मेगाहर्ज वॉइस ऑफ द पीपल
1: नागरिक टाइमचेक
2: अहिले दिउँसोको 4 बज्यो
3: यस टाइमचेकका प्रायोजक गोल्डरिङ चिया

0: को सेवा दिने होटल पानस, निश्चित एरिया भित्र होम डेलिभरी को सेवा दिने होटल पानस,
1: साथै विवाह वर्तमान पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङ को सेवा पनि उपलब्ध छ। होटल पानस, भद्रपुर 10 छताचोक धनुष मोड, प्रोपाइटर यादव भट्टराई, सम्पर्क नम्बर 98060 88288, 97677 78569, 98426 78652।
2: हेलो,
3: हजुर दिदी,
2: सुन न भाइ, मेरो दाँत दुखिरहेको छ, निकाल्न नि मन छैन। राम्रो ठाउँमा दाँतको जरैबाट गर्ने उपचार आरसीटी गर्नु छ, तिमीले चिने जानेको कोही छ कि भनेर नि।
3: छ नि दिदी, अस्पताल रोड भद्रपुरको सूर्योदय डेन्टलमा एमडीएस आरसीटी तथा कृत्रिम दाँत विशेषज्ञ डाक्टर भरत खरेलको सेवा प्रत्येक दिन बिहान 10 बजेदेखि र एमडीएस पेडियाट्रिक डेन्टिस्ट्री डाक्टर सञ्चिता खड्का प्रत्येक दिन 2 बजेदेखि 5 बजेसम्म बस्नुहुन्छ नि। त्यहाँ बच्चाको दाँतको उपचार चाहिँ 2 बजेपछि बच्चाकै विशेषज्ञ डाक्टरबाट हुन्छ है, त्यही देखाउनु न। दाँतको जरैदेखि उपचार हुन्छ, आरसीटी, दाँत लगाउने, भर्ने, सफा गर्ने, सेट दाँत बनाउने जस्ता सबै उपचार यही हुन्छ।
2: अनि भान्जीको दाँत तार बाँधेर मिलाउनु छ, त्यो नि हुन्छ त्यहाँ?
3: त्यो पनि हुन्छ दिदी, सूर्योदय डेन्टलको शाखा पुरानो इलाम स्ट्यान्ड बिर्तामोडमा छ। त्यहाँ ब्रसेस लगाउने डाक्टर भूषण भट्टराई एमडीएस धरानबाट प्रत्येक शनिबार आउनुहुन्छ। भान्जीको लागि चाहिँ बिर्तामोड शाखा नै जानुपर्ने हुन्छ।
0: सम्पर्क सूर्योदय डेन्टल, अस्पताल रोड भद्रपुर, 98423553591, बिर्तामोड शाखा पुरानो इलाम स्ट्यान्ड बिर्तामोड, 023530215। चाडबाड पनि आइसक्यो, सुनका गरगहना नकिन्ने?
1: किन्ने नि, किन नकिन्ने? हामीलाई चाहिने सुनका सम्पूर्ण गहनाहरू एकै ठाउँमा पाइन्छ नि, त्यो हो पूजा ज्वेलर्समा।
0: अनि त्यहाँ के पाइन्छ नि?
1: चाँदीका पाउजू, चुरा, काठीमाला, करुवा, टिकादानी, फेन्सी आइटमहरू, चाँदीका सामानहरू, विभिन्न देवी देवताका मूर्तिहरू लगायत सुन चाँदीका सम्पूर्ण गरगहना पाइन्छ नि पूजा ज्वेलर्समा।
0: त्यसो भए जाउँ न त।
1: हुन्छ हुन्छ, जाउँ न त।
4: यहाँ किरात संस्कृतिका गरगहनाहरू समेत उपलब्ध छ। हाम्रो सेवा हुन्छ तपाईँको चाहनामा, तपाईँको फेसनमा। 24 क्यारेटका सुनका गहना बनाउनुहोस् चाँदीका पाउजू चुरा टिकाको साथमा। विशेष डिजाइनमा गहनामा तपाईँको सन्तुष्टि हाम्रो ग्यारेन्टी। पूजा ज्वेलर्स, सम्पर्क प्रोपाइटर धर्मेन्द्र शाह, पूजा ज्वेलर्स, भद्रपुर 5 भद्रपुर बजार, सम्पर्क नम्बर 98526 77880, 98079824076।
5: अब सीके बिराला हस्पिटल भारतको सेवा, ओम साई पाथिवारा हस्पिटलमा। सीके बिराला हस्पिटल भारतका ख्यातिप्राप्त कन्सल्टेन्ट डाक्टरहरू यही मिति 2083 साल
1: असोज 2 गते शुक्रबार
5: यस ओमसाई पाथिपारा हस्पिटलमा विशेषज्ञ सेवा तथा उचित परामर्शका लागि आउनुहुने भएको हुँदा मुटु रोगका, मृगौला रोगका समस्या भएका बिरामीहरूले समयमै आई उपचार गराई स्वास्थ्य लाभ लिन हुनका लागि अनुरोध गर्दछौ। फोनबाट पनि नाम दर्ता गरिने व्यवस्था छ। ओपीडी समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म। सम्पर्क ओमसाई पाथिवारा हस्पिटल प्राली, भद्रपुर 7 सगरमाथा चोक झापा। फोन नम्बर 023-453-581, 453-981। मोबाइल सम्पर्क 98526 78820, 98526 23023।
6: Now get fan 107.5 megahertz.
7: You've been listening.
6: Voice of the people.
7: With the hottest station.
6: 107.5 megahertz.

0: नायक चिया पछि बजारमा अब नायक इटा रातो पुरा पाकेको इटा नायक इटा बलियो इटा नायक इटा गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा
1: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा सन्दर्भ योगेन्द्र पराजुली 9816964427 यदुवीर ठाकुर 9014450711
2: अब काठमाडौँ विराटनगरका डाक्टरको लागि शनिबार नै कुर्नु पर्दैन उपचारको लागि सिलगढी धाइरहनु पर्दैन पूर्वाञ्चलमै पहिलो छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा सञ्चालित दमकको डेल्फी स्किन केयर हस्पिटल पुगे भइहाल्यो
3: उपचार विधिबाट निको पारिने
2: काया पोतो डन्डीफोर आँखा वरिपरिको कालोपना
3: कपाल झर्ने तालु खुइलिने एलर्जी दाद लुतो सेतो दुबी कालो दुबी
2: घाउ खटिरा सोराइसिस हातखुट्टाका नङ बिग्रिने दुख्ने पोल्ने कुष्ठरोगको सफल उपचारहरू अत्याधुनिक लेजर मेसिन द्वारा उपचार हुने छालाका रोगहरू
3: नयाँ तथा पुराना दाग जन्म दाग शरीरमा हुने मुसाहरू मासु पलाएको गाठा गुठीहरू
2: पोलेको काटेको घाउबाट बनेको सानो तथा ठुला खत तथा दाग साथै जन्मजात खुडिएको
3: काखी खुट्टा तथा शरीर गनाउने तिलकोठी चौरीपना डन्डीफोरको दाग हटाउने टाटु हटाउने
2: अनावश्यक ठाउँमा उम्रिएका रौँहरूलाई स्थायी रूपमा हटाउने
3: अत्याधुनिक एनालाइजर मेसिन द्वारा अनुहारको समस्या पत्ता लगाई उचित उपचार गरिन्छ
2: योनी चिलाउने पोल्ने पुरुषका यौन दुर्बलता जस्ता समस्याको उचित परामर्श तथा सफल उपचार गरिन्छ छाला तथा यौन रोगका लागि अत्याधुनिक ल्याब प्याथोलोजी सेवा
3: फार्मेसी सेवा अत्याधुनिक सुविधा सम्पन्न ब्युटी क्लिनिक सेवा
2: याद राख्नुहोस् यहाँ छाला तथा यौन रोग विशेषज्ञ डाक्टरद्वारा हरेक उपचार सर्वसुलभ शुल्कमा गरिन्छ सम्पर्क डेल्फी स्किन केयर हस्पिटल दमक 10 बेलडाङ्गी रोड फोन नम्बर
4: 0357560
2: मोबाइल नम्बर 9856676 शून्य
5: यहाँ प्रत्येक हप्ताको आइतबार एक दिन सेवा बन्द रहने जानकारी गराइन्छ
4: जमकपछि डेल्फी स्किन क्लिनिक बिर्सा मोडमा पनि खड्का कम्प्लेक्स बिर्सा मोड सम्पर्क फोन नम्बर 0235910033 मोबाइल नम्बर 9856676060
6: अब हप्ताको सातै दिन डाक्टरको सेवा

0: नायक चियाको अपार सफलतापछि अब बबी मसला चिया बजारमा सर्वत्र उपलब्ध छ।
1: हजुर, कडा रंग मिठो स्वाद भएको नायक चिया सधैँ प्रयोग गर्नुहोस्। भद्रपुरबाट उत्पादित आफ्नै चिया नायक चिया।
2: वृद्धि सिद्धि फार्मेसी भद्रपुर 8 हस्पिटल चोकमा अब विशेषज्ञ सेवा। यहाँ आधुनिक फोडी मेसिन द्वारा 24 घण्टा भिडियो एक्सरे पनि गरिन्छ। काठमाडौँ टिचिङ हस्पिटलबाट नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको सेवा। बुधबार र शुक्रबार पेट, छाती, प्रेसर, दम, मधुमेह, थाइराइडका लागि कन्सल्टेन्ट फिजिसियन डाक्टर आकाश कोइरालाको सेवा। दैनिक बिहान 9 बजे र दिउँसो 1 बजे। स्त्री तथा प्रसूति रोग विशेषज्ञ एमबीबीएस केयु एमडी नेम्स डाक्टर विद्या पोखरेलको सेवा। दैनिक बिहान र बेलुका वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा। प्रत्येक दिन बिहान 9 बजे तथा किडनीमा ढुङ्गा, पित्तथैलीमा ढुङ्गा, अल्सर, घाउ, काटेको, गाठो भएको, हाइड्रोसिल, हर्निया, पाइल्स, फिस्टुला, खिल पल्टेको, नङ गाडिएको जस्ता समस्याका लागि वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विनेश झाको सेवा। डाक्टर भेट्ने समय बिहान 8:30 देखि 9:30 बजेसम्म र दिउँसो 2 बजे। वरिष्ठ नशा बात तथा हाडजोनी रोग विशेषज्ञ डाक्टर सुभाष कुमार दास। भेट्ने समय दैनिक बिहान 8:30 बजे र दिउँसो 1:30 बजे। नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोषको सेवा। भेट्ने समय प्रत्येक दिन बिहान 8:00 देखि 8:45 बजेसम्म। वृद्धि सिद्धि फार्मेसी भद्रपुर 8 हस्पिटल पूर्व रेडक्रस झापाको कार्यालय दक्षिण। सम्पर्क फोन नम्बर 0235218686, 9809574888। साथै फार्मेसी सेवा सहित दैनिक प्रयोगशाला सेवा पनि उपलब्ध छ।
0: यो हो नागरिक एफएम 107.5 मेगाहर्ज जन जनको बोली।

जापान जानेको लागि सुवर्ण अवसर। चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसी नेपाल फर्केर काठमाडौँ तीनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसी नेपाल फर्केर काठमाडौँ तीनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा

वहाँकै सहकार्यमा चन्द्रगढ़ी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल संचालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 98-510-54-566, जगदीश काफले 98-446-06-124, रमेश कोइराला 98-426-80-248, ध्रुव निरौला 98-426-26-852।

0: स्वस्थ दाँत सुन्दर मुस्कान। के तपाईलाई थाहा छ, स्वस्थ दाँत सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिने आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोड, पुरानो आँखा शिविर रहेको कलेजी रङको बिल्डिङ, सम्पर्क नम्बर 98526 37600।
1: सबिना कहाँ जान लागे कि?
2: अरे यार, दाईको बिहे छ, गरगहना बनाउन रोशन शाह सुनसारी पसल जान लागे कि नि?
1: रोशन शाह सुनसारी पसल नै किन नि?
2: अरूको विश्वास नै हुन्न।
1: हो र, के विशेषता छन् त त्यहाँ?
2: यहाँ त सुनको रानी, हार, मङ्गलसूत्र, सिक्री, छड्के तिलरी, तिलरी, जन्तर, जुन्तारा, औठी, चुरा, ब्रासलेट, झुम्का, टप र चाँदीको करुवा, थाल, प्लेट, ग्लास, चम्चा, पाउजु, कमरदानी, काठेमाला, सिन्दुरदानी, टिकादानी लगायत विभिन्न देवी देवताका मूर्तिहरू पनि पाइन्छ। साथै राशि अनुसारका पत्थरहरू पनि पाइन्छ र 24 क्यारेट सुन गरगहना ग्यारेन्टीका साथ तयार तथा खरिद बिक्री गरिन्छ।
1: कहाँ छ नि पसल?
2: सम्पर्क
1: रोशन शाह सुन चाँदी पसल, भद्रपुर 5, झापा,
2: 2 नम्बर रोड, सब्जी लाइन, प्रोप्राइटर रोशन शाह। फोन नम्बर 023-520-607, 023-521-667, मोबाइल नम्बर
1: 98-179-86-133,
2: 98-426-78-200।
3: You're listening to 107.5 MHz. You've got it.

0: भयो हजुरलाई बिरामी जस्तो देखिनुहुन्छ त? बस्दा पनि असजिलो गरी बस्नुहुन्छ, केही भन्नुहुन्न?
1: हेर न, साह्रै नराम्रो रोग लाग्यो, भनौ भने पनि कसरी भनौ?
0: श्रीमतीलाई नभनेर कसलाई भन्नुहुन्छ त?
1: के भो के भो, मलद्वारमा मासु पलाएको छ, अण्डकोषमा पानी पनि जमेछ, धेरै ठाउँ गएर देखाइसके, निको नै हुँदैन, पाइल्स पनि भयो जस्तो छ।
0: यस्तो कुरा पनि लुकाएर हुन्छ त? यही भद्रपुरको मेचीपुल पारी सबैभन्दा पुरानो क्लिनिक राय पाइल्स क्लिनिकको डाक्टर बीके राईलाई भेटे भइहाल्छ नि।
1: हो र, ल म आजै गएर भेटिहाल्छु।
2: भद्रपुरको मेचीपुल पारी मार्केटको सबैभन्दा पुरानो राय पाइल्स क्लिनिक अब बिहारको भागगाउँ सब्जी मार्केटमा राय मेडिकल एन्ड राय पाइल्स क्लिनिक खुलिसकेको छ र वेस्ट बंगालको डाङ्गुजोत बंगालको मार्केटमा पनि क्लिनिक छ। यहाँ ग्यारेन्टीको साथ उपचार गरिन्छ, निको नभएमा रकम फिर्ता गरिनेछ, साथै औषधि तथा मेडिकल सेवा दुवै उपलब्ध छ। औषधि विशेष छुटमा दिइन्छ र नभएको औषधि अर्डर अनुसार मगाइन्छ।
3: हजुर, तपाई पनि पाइल्स, हाइड्रोसिल, फिस्टुला जस्ता रोगहरूको आयुर्वेदिक पद्धतिबाट बिना अपरेशन उपचार गराउन चाहनुहुन्छ भने सधैँ सम्पर्क गर्नुहोस् राय पाइल्स क्लिनिक।
1: निको नभए पैसा फिर्ता गरिनेछ।
2: सम्पर्क मेचीपुल पारी गलगलिया भातगाउँ सब्जी मार्केट र डाङ्गुजोत बंगाल मार्केट भद्रपुर बोर्डर वेस्ट बंगाल भारत। इन्डियन मोबाइल नम्बर 81165073 50, नेपाल नम्बर 98633090140।

0: Topic of FM.
1: You're listening
0: to 107.5 MHz.
1: And you've got it.

0: सिटौला क्लिनिक, सिटौला क्लिनिक। धरान घोपाबाट विशेष अनुभव हासिल गरी आउनु भएको वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा थाइराइड रोग विशेषज्ञ डाक्टर मनिष सुवेदीबाट पेट, छाती, मुटु रोग, सुगर, प्रेसर र मृगौला रोगको सेवा उपलब्ध छ।
1: वरिष्ठ स्त्री रोग तथा प्रसूति विशेषज्ञ काठमाडौँको वीर अस्पतालबाट डाक्टर विद्या पोखरेलको सेवा।
0: साथै वरिष्ठ हाट जोड्ने नसा तथा बाघ रोग विशेषज्ञ
1: डाक्टर प्रकाश कुमार श्रेष्ठको सेवा पनि उपलब्ध छ।
0: प्रोप्राइटर दाताराम सिटौला, सिटौला क्लिनिक, मेची अञ्चल अस्पतालबाट 100 मिटर पश्चिम। सम्पर्क नम्बर 03-5200-50, 98-5-26-33-93, 98-4-26-33-93।
2: सस्तो होइन, गुणस्तरीय रोजौं। हजुर, कम्प्युटरको सिप र ज्ञान आर्जनका लागि चन्द्रगढी लेखनाथ चोकबाट गार्मेन्ट जाने बाटोमा कम्प्युटर भोकेसनल र स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर खुलिसकेको छ। हार्डवेयर तथा सफ्टवेयर कम्प्युटर सिक्न चाहनेका लागि प्राक्टिकल ट्रेनिङहरू, लर्न फ्रम कम्प्युटर साइन्स, इन्जिनियरिङ एन्ड पीएचडी स्कोलर कोर्स वर्क, एडभान्स जाभा, नेटवर्क प्रोग्रामिङ, नेट पाइथन, एमएल, एआई, आईओटी एन्ड मेनी मोर। रिसर्च कन्सल्टेन्ट एन्ड प्लाग्रियारिजम चेकिङ फर बीएससी, सीएसआईटी, एमबीए, एमसीए। अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर कोर्स गर्न चाहनेहरूका लागि एकै स्थानमा कम्प्युटर इन्जिनियर शीतल प्रसाद मण्डल, पीएचडी स्कलर। फोन सम्पर्क 98-079-62-200, लेखनाथ चोक, चन्द्रगढी, झापा।
3: डीएससी अब चन्द्रगढीमा आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5, छापा।
4: तपाईँ कुखुरा बाख्रा बंगुर सुगुर पालन गर्दै हुनुहुन्छ वा चिया बगान विद्यालय घर कम्पाउन्ड घेराबारा गर्दै हुनुहुन्छ अथवा विकास निर्माणका अन्य काम सँगै ढुङ्गा राख्ने तारजालीको खोजी गर्दै हुनुहुन्छ भने तपाईँ हाम्रै ठाउँमा आधुनिक मेसिनबाट उत्पादित सेन जाली उपलब्ध छ।
5: 1 इन्चदेखि 4 इन्च सम्मको पाल भएको हेभी कोडेड 10 गेज ग्लामनाइज्ड गरिएको खिया नलाग्ने तारवार, विभिन्न साइजमा ढुङ्गा भर्ने तारजालीहरू, धेरै भन्दा धेरै टिकाउ हुने सामग्रीहरू सुपथ मूल्यमा पाउनुका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क मैनाचुली हिम पाइप उद्योग, भद्रपुर 10, भद्रपुर बिरतामोर रोड, देउनिया पुल दक्षिण तर्फ। सम्पर्क फोन नम्बर 023-453-200-452-206, मोबाइल नम्बर 98-526-71-121, 98-526-56-656, 98-426-77-795। आजै सम्पर्क गर्नुहोस्।
6: नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित दक्ष जनशक्ति र अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल, झापाको बिरता मोड स्थित सैनिक मोड सहित अर्जुन धाराको सनिसरे अस्पताल, काठमाडौँको कलङ्की, वर्षाको बेरगंज सहित अब बारदर्शीको सक्सकी स्वास्थ्य चौकीमा पनि।
7: हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतियाबिन्दुको अपरेशन, आँखाको नानी प्रत्यारोपण, आँखाको पर्दाको अपरेशन, मधुमेह तथा उच्च रक्तचापका बिरामीहरूको आँखा परीक्षण, जलबिन्दुको परीक्षण तथा उपचार, आँखा टेढो भएको, मासु पलाएको, आँखाबाट पी बग्ने समस्याको उपचार, अल्छी आँखाको उपचार र सम्पूर्ण किसिमका कन्ट्याक्ट लेन्स तथा चस्माहरू पाइनुका साथै कानको सम्पूर्ण उपचार तथा शल्यक्रिया सेवा। 5 वर्ष वा 5 वर्ष मुनिका बाल बालिकाहरूको निःशुल्क आँखा
6: झापाको बिरता मोड स्थित सैनिक मोड, अर्जुनधाराको सनस्तरी अस्पताल र अब बारदर्शीको चकचकी स्थित चकचकी स्वास्थ्य चौकीबाट समेत सेवा सञ्चालन भइरहेको जानकारी गराउँदछौ। थप जानकारीको लागि दृष्टि आँखा अस्पताल बिरतामोड 3 सैनिक मोड, सम्पर्क नम्बर
1: 0235357025537354।
6: चकचकी सम्पर्क मोबाइल नम्बर 9804237728, साथै फोन गर्दा पैसा नलाग्ने नम्बर 16601520000। सबैका लागि दृष्टि, सधैँका लागि दृष्टि, दृष्टि आँखा अस्पताल।
3: जहाँ गयो रक्सी, जता गयो मासु। यो चन्द्रगढीमा शुद्ध शाकाहारी खाजा खाने ठाउँ छैन।
1: भोक लाग्यो साथी, खाजा खान जाउँ। शाकाहारी खाजा पाइने कहाँ छ त्यस्तो ठाउँ?
3: चन्द्रगढीको लेखना चोकमा शुद्ध शाकाहारी खाजा पाइने एकमात्र होटल हिमालय फुडल्यान्ड। तातो चिसो खान परे त्यहाँ पुगे हुन्छ।
1: पिज्जा बर्गर आइसक्रिम पाइन्छ त्यहाँ पनि। सफा सुगर स्वाद, उस्तै बबल टी पनि।
3: सफा सुगर र फराकिलो ठाउँ भएको होटल फुडल्यान्ड, नयाँ परिकारको एकमात्र होटल, स्वादमा कमाल। हिमालय फुडल्यान्डमा गए हुन्छ बबाल। सम्पर्क हिमालय फुडल्यान्ड, लेखनाथ चोक, चन्द्रगढी।
8: आया आया, पेट दुख्यो।
9: लौ नानी, दिदीलाई त फेरि बेत थाले च्यापे जस्तो छ।
10: बिरामले च्यापो भनेर मात्र हुँदैन नि। भद्रपुरमा विश्वासिलो र भरपर्दो भिड्रो एक्सरे सेवाको लागि लामो समयदेखि चिर परिचित साक्षात अल्ट्रासाउन्ड क्लिनिक लैजानुपर्छ। दक्षिण भारतको मणिपालबाट उपाधि प्राप्त, एक दशकदेखिको लामो अनुभव भएका रेडियोलोजिस्ट डाक्टर सञ्जीव कुमार गुप्ताबाट दैनिक सम्पूर्ण अङ्गहरूको भिड्रो एक्सरे गरिन्छ। साथै त्यहाँ ठूलो मेसिनबाट पेटको भिड्रो एक्सरे तथा रगतको नसाको रङ्गीन भिड्रो एक्सरे गर्नुको साथै शरीरको सबै अङ्गको टाउकोदेखि खुट्टासम्म भिडियो एक्सरे गरिन्छ।
1: अत्याधुनिक 4D ठुलो मेसिनबाट भिडियो एक्सरे गरिन्छ। एनोमाली स्क्यान, रङ्गीन फोटोमा रिपोर्ट पाइन्छ। बच्चाको मुटु गर्भवतीमै हेरिन्छ। रक्सी खाएर बिग्रेको कलेजोको भिडियो एक्सरे र कलेजोको इलास्टोग्राफी गरिन्छ।
10: बिरामी जाँच गर्ने समय प्रत्येक आइतबारदेखि शुक्रबारसम्म बिहान 8 बजेदेखि 1 बजेसम्म, शनिबार र सार्वजनिक विदाको दिन बिहान 8 बजेदेखि 12 बजेसम्म।
11: सम्पर्क वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सञ्जय कुमार गुप्ता, साक्षात अल्ट्रासाउन्ड क्लिनिक, अस्पताल रोड, भद्रपुर 8,
12: डाक्टर जय कुमार ठाकुरको क्लिनिक भित्र।
11: सम्पर्क नम्बर 9846-86-777।
13: कृपा फार्मेसी, कृपा फार्मेसी, कृपा फार्मेसी। अब हाम्रो सहर भद्रपुरमा विश्वासिलो, भरपर्दो र सम्पूर्ण रोगहरूको उपचार एउटै छानामुनि कृपा फार्मेसीमा। हाम्रा उपलब्ध सेवाहरू भिडियो एक्सरे सेवा, डिजिटल एक्सरे सेवा, ईसीजी सेवा, साथै सुगर, थाइरोइड, एलएफटी, आरएफटी ल्याबका सम्पूर्ण टेस्टहरू। हाम्रा सेवाहरू
14: वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 1 बजेदेखि।
13: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर शशांक राज पोखरेलको सेवा।
1: महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको सेवा दिउँसो 1 बजे र बेलुका 5:30 बजे।
13: वरिष्ठ कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पोषण रमन त्रिपाठीको सेवा प्रत्येक शनिबार र बुधबार बिहान 7 बजेदेखि।
14: वरिष्ठ कन्सल्टेन्ट नाक कान तथा घाँटी रोग विशेषज्ञ सेवा प्रत्येक दिन बिहान 9 बजे र साँझ 5 बजेबाट।
13: वरिष्ठ नसा बात तथा हाड जोड्ने रोग विशेषज्ञ डाक्टर प्रकाश कुमार श्रेष्ठको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 1 बजे।
1: नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर लोचन बाबु सञ्जेलको सेवा दैनिक बिहान 7 बजे, दिउँसो 1 बजे र बेलुका 5 बजे। सुगर, प्रेसर, दम, थाइराइड, मुटु, छाती, मृगौला विशेषज्ञ डाक्टर प्रवीण भट्टराईको सेवा दैनिक बिहान 8 बजे र दिउँसो 1 बजे।
13: मेडिकल अफिसर डाक्टर मनोज शाहको सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 2 बजे। रहेको जानकारीको साथसाथै यहाँ सम्पूर्ण प्रकारको औषधि सुपथ मूल्यमा पाइने हुनाले अन्यत्र धाई रहनु नपर्ने सबै सेवाग्राहीहरूलाई जानकारीको लागि हार्दिक अनुरोध गर्दछौ।
2: साथै यहाँ फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ। सम्पर्क कृपा फार्मेसी चन्द्रगढी लेखनाथ चोक, सम्पर्क नम्बर राजु पराजुली 98159607669, भावना पराजुली 98141939।

भुटेपछि बाढ़ी प्रभावितलाई मासिक 15,000 राहत दिने सरकारको निर्णय। सरकार र निजी क्षेत्रबीच लगानी विस्तार र व्यवसाय सञ्चालनका लागि सहज तथा अनुकूल वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको कथन। प्रधानमन्त्री शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको कांग्रेस सभापति गगन थापाको आरोप। 30 लाख डलर बराबरको रकम हिनामिनाको आरोपमा बौद्ध गुम्बाका प्रमुख थाइल्याण्डमा पक्राउ। र पहिलो संस्करणको नेपाल भलिबल लीग एनभीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराज खेल्दै

0: Bunnia.
1: Extreme energy drink.
2: साझ 5:30 को नागरिक बुलेटिनमा म स्वस्तिका राजवंशीको नमस्कार। अब समाचार विस्तारमा। सरकारले भदौ 10 को भोटेकोशी बाढ़ी प्रभावितहरूलाई मासिक 15,000 रूपियाँका दरले राहत दिने भएको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन गरी 7,570 निजी घरहरूमा क्षति पुगेकोले उनीहरूलाई आर्थिक सहायता दिने निर्णय गरेको हो। चारजनासम्म भएको परिवारलाई मासिक 15,000 रूपियाँका दरले रकम दिने निर्णय भएको छ। परिवारमा चारजना भन्दा धेरै संख्या भएमा त्यसमा 2,000 थप गरेर दिनेछ। मन्त्री परिषद बैठकको निर्णय जानकारी दिँदै एक मन्त्रीले बताए, यो रकम कहिलेसम्म दिने हो त्यो भने प्रश्न खुलाइएको छैन। राहत बापत दिने रकम मासिक करिब 12 करोड़ हुने देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप मजबूत बनाउने बताउनु भएको छ। आज सिंहदरबारमा उद्योगी तथा व्यवसायीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले लगानी विस्तार र व्यवसाय सञ्चालनका लागि सहज तथा अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो। छलफलमा प्रधानमन्त्रीले उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोग्दै आएका समस्या र चुनौतीबारे व्यवसायीहरूसँग प्रत्यक्ष जानकारी लिनुभएको थियो। सहभागी राज्यसभा सांसद विदुषी राणाका अनुसार व्यवसायीहरूले नीतिगत तथा कानूनी सुधार मार्फत निजी क्षेत्रलाई थप प्रोत्साहन गर्नुपर्ने धारणा राखेका थिए। प्रधानमन्त्री शाहले नेपालमा लगानीको प्राथमिकतामा पहिलो स्थान स्वदेशी व्यवसायीलाई, त्यसपछि गैर आवश्य नेपालीलाई र तेस्रो प्राथमिकता विदेशी लगानीलाई दिनुपर्ने धारणा राखेको राणाले बताउनुभयो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाउनु भएको छ। काठमाण्डुमा आज आयोजित एक कार्यक्रममा उहाँले प्रधानमन्त्री शाहका पछिल्ला अभिव्यक्ति र निर्णयहरूले सरकारको निजी क्षेत्रप्रति दृष्टिकोण सकारात्मक रहेको नदेखिएको टिप्पणी गर्नुभएको हो। उहाँले भन्नुभयो, प्रधानमन्त्रीले कतातिर जाने, कुन बाटोतिर लाने भन्ने निर्णय गर्ने हो। अहिलेका प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन। अहिलेका प्रधानमन्त्री मेरो आफ्नो बुझाइ ही हेड्स प्राइवेट सेक्टर, यो मैले अनुमानका आधारमा भनेको होइन। उहाँका पछिल्ला समयका कतिपय अभिव्यक्ति र निर्णयहरू त्यस्तै छन्। सभापति थापाले दुग्ध विकास संस्थान, हेटौडा कपड़ा उद्योग र नेपाल औषधि लिमिटेड लगायत सरकारी उद्योग संचालनको विषयलाई राज्यको समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने बताउनुभयो। उहाँले सरकार आफैले उद्योग सञ्चालन गर्ने भन्दा अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने नीति अघि सार्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले राज्यले आर्जन गरेको राजस्व खर्च गरेर उद्योग चलाउनु भन्दा राजस्व संकलन गर्ने उद्योग निजी क्षेत्रलाई सञ्चालन गर्ने वातावरण बनाएर उक्त राजस्वबाट लोक कल्याणकारी र मजदूर किसान कल्याणकारी काम गर्नुपर्ने धारणा राख्नुभयो। राज्यले प्रत्येक गर्भवतीलाई आमा सुरक्षा कार्यक्रम अन्तर्गत सेवा दिनुपर्ने सत्तारूढ़ राजपाकी सांसद डाक्टर तोसीमा कार्कीले बताउनु भएको छ। सप्तरीको राजबिराज चौधकी 30 वर्षीय बबिता कुमारी पासवानले गजेन्द्र नारायण सिंह अस्पताल नजिकै सड़क पेटीमा शिशु जन्माएको विषयमा राज्य गम्भीर बन्नुपर्ने र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि योजना ल्याउनुपर्ने कार्कीको भनाई थियो। प्रतिनिधि सभाको आजको बैठकमा सांसद कार्कीले राज्यले हरेक नागरिक, त्यसमा पनि गर्भवती महिलासम्म स्वास्थ्य सेवा पुर्याउनु पर्ने बताउनुभयो। सुत्केरी हुनका लागि अस्पताल नै आइपुगेकी गर्भवती पासवानलाई केन्द्रीय सरकार मार्फतको अस्पतालले पैसाको बहानामा भर्ना नगरेको र सड़कमा सुत्केरी हुनु गम्भीर विषय भएको उहाँको भनाई थियो। स्वास्थ्य मन्त्रालयले उक्त घटनाको छानबिनका लागि समिति गठन गरेर कसैलाई दोषी देखाउँदैमा समस्या समाधान नहुने सांसद कार्कीको भनाई छ। मन्त्रालयले छानबिन गरेर यस्ता घटना नदोहोरिने गरी समाधानका उपाय अगाडि बढ़ाउनु पर्ने उहाँको सुझाव थियो। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाकी सांसद आशिका तामाङले ग्यास छैन भने सरकारले सोही अनुसारको घोषणा गर्न चुनौती दिनुभएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद तामाङले जनताले भोक भोकै बस्ने दिनका लागि रासपालाई दुई तिहाई मत नदिएको बताउनु भएको हो। ग्यासकै कारण मन्त्री परिवर्तन गरिएको भन्दै मन्त्री तामाङले त्यसमा पनि प्रश्न उठाउँदै भन्नुभयो, महिनै पछि ग्यासको लागि मात्रै मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइन भन्दा मन्त्रीहरूको लाइन बढ़ी हुनेछ। उहाँले आक्रोशित शैलीमा भन्नुभयो, साँच्चीकै ग्यास छैन भने आजै अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनु पर्यो। जनतालाई दाउरा खोजेर भात पकाएर खाऊ भन्न सक्नु पर्यो। सांसद तामाङले के यो देशमा सरकारभन्दा ठूलो माफिया नै हो? यसको जवाब सदनको सबैभन्दा नजिकको व्यक्तित्व सभामुख ज्यूबाट नै पाउनेछु भनेर आश गरेको छु भन्दा सांसद तामाङको अभिव्यक्तिमा सहमति जनाउँदै सत्तारूढ सांसदहरूले टेबल ठोकेका थिए। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 औल्याएका सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीका अनुसार उक्त प्रतिवेदनका आधारमा सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिले आफ्नो नाममा भएको जग्गामा घुसाएको भनी उल्लेख भएका किताहरूबाट एकमुष्ट कट्टा गरी नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको हो। त्यसै गरी प्रतिवेदनमा पूरै क्षेत्रफल सरकारी तथा सार्वजनिक जग्गामा परेको भनी उल्लेख भएका किताहरूको समेत एकमुष्ट रूपमा निर्णय गरी नेपाल सरकार सरकारी तथा सार्वजनिक रूपमै कायम गर्न निर्णय गरेको हो। भोटेकोशी नदीमा आएको बाढ़ीले नुवाकोटको विदुर र बेलकोट गढ़ी नगरपालिका जोड्ने देवीघाटको तादी खोलाको पुल बगाएपछि नेपाली सेनाले पाँच दिनमै नयाँ पुल बनाएको छ। भदौ 20 गतेदेखि निर्माण शुरू गरिएको पुलमा हिजो बेलुकादेखि सबै प्रकारका गाड़ी सञ्चालन हुन थालेको छ। नेपाली सेनाको 14 नम्बर वाहिनी अन्तर्गतको ब्रिजिङ युनिटले 72 घण्टा भन्दा कम कार्य अवधिमा पुल तयार पारेको जनाएको छ। पुलको भार वहन क्षमता 60 टन रहेको छ। पुल सञ्चालनमा आएपछि विदुर बेलकोट गढ़ी हुँदै धादिङ र रसुवा गढ़ीसँगको सड़क सम्पर्क हुन जोड़िएको छ। पुल नहुँदा घुमाउरो बाटोबाट यात्रा गर्नुपर्ने स्थानीयलाई अहिले आवतजावत सहज भएको छ। नेपाली सेनाले गजुरीमा भण्डारण गरेर राखेको रणनीतिक जगेडा एक्रोब्रिज देवीघाटमा ल्याएर जडान गरेको छ। पछिल्लो समय निरन्तर दबावमा रहेको शेयर बजार सुधारका लागि सरकारले विशेष प्याकेज ल्याउने भएको छ। अर्थमन्त्री स्वानिम वाग्लेले लगानीकर्ताको मनोबल बढ़ाउने तथा बजारमा देखिएको समस्या समाधान गर्ने उद्देश्यले आगामी साताभित्र पूँजी बजार सुधार सम्बन्धी प्याकेज ल्याइने बताउनु भएको हो। नेपाल आर्थिक पत्रकार समाज सेजनको आज काठमाण्डुमा आयोजित 2800 वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री वाग्लेले शेयर बजारलाई पूँजी बजारको दीर्घकालीन पूँजी निर्माणको आधार बनाइने बताउनु भएको छ। अर्थमन्त्री वाग्लेले बनेको अर्थतन्त्रलाई चलायमान बनाउन तत्कालीन र संरचनागत सुधारलाई प्राथमिकतामा राखेर विभिन्न काम अघि बढ़ाउने बताउँदै यसबाट निजी क्षेत्रको आत्मविश्वास बढ़ाउने र बाढ़ी प्रभावित व्यवसायको पुनरूत्थानसम्मका कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। भोटेकोशी बाढ़ीबाट प्रभावित व्यवसायीलाई राहत दिने सरकारले व्यवसाय पुनरूत्थान तथा प्रोत्साहन पहिलो चरणको प्याकेज ल्याइसकिएको र निजी क्षेत्रको खस्किएको व्यावसायिक आत्मविश्वास फर्काउन पनि सरकारले छुट्टै प्याकेज तयार पारिरहेको अर्थमन्त्रीको भनाई छ। सत्तारूढ़ दल रासपाका सांसद दीपक कुमार शाहले सरकार बाढ़ी पीड़ितलाई व्यवस्थापन गर्नबाट पन्छिन खोजेको आरोप लगाउनु भएको छ। आज महिला तथा सामाजिक मामिला समितिको बैठकमा उहाँले सरकार बाढ़ी पीड़ितलाई केही रकम दिएर आफ्नो व्यवस्थापन आफै गर भन्ने मूडमा पुगेको चर्चा गर्दै विपदमा सरकार अभिभावक बन्नुपर्नेमा बाढ़ी पीड़ितहरूको सोही व्यवस्थापनबाट पन्छिन खोजेको आरोप लगाउनु भएको हो। प्रभावित नागरिकलाई रकम मात्र उपलब्ध गराएर समस्या समाधान नहुने भन्दै सांसद शाहले दीर्घकालीन पुनःस्थापना र मनोसामाजिक सहयोग आवश्यक रहेको बताउनुभयो। विपदपछिको राहत तथा पुनःस्थापनाको अवस्था अझै पर्याप्त नभएको भन्दै उहाँले राहत वितरणमा अपनाइएको वान डोर नीतिप्रति समेत प्रश्न उठाउनुभयो। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव 4,800 रूपियाँले घटेको छ। नेपाल सुन जाति व्यवसायी महासंघका अनुसार आज झापाको बजारमा सुन तोलाको 3,01,500 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव तोलामा 3,400 रूपियाँले बढ़ेर झापाको बजारमा 3,05,300 रूपियाँ पुगेको थियो। यस्तै आज चाँदीको भाव पनि घटेको छ। महासंघका अनुसार चाँदीको भाव तोलामा 255 रूपियाँले घटेर झापाको बजारमा 4,615 रूपियाँमा कारोबार भइरहेको छ। हिजो झापाको बजारमा चाँदीको भाव तोलाको 4,870 रूपियाँ थियो। उता काठमाण्डुमा झापाको तुलनामा सुन तोलाको 500 र चाँदी तोलाको 15 रूपियाँ सस्तोमा कारोबार हुने गरेको व्यवसायीले जनाएका छन्।
0: के तपाई लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाईले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाईले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बेतामोड छापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक। लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस्, आजै सम्पर्क गर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बिरतामोड छापा। सम्पर्क नम्बर 023-535-333, 97-010-12-345, 97-010-12-345। डीएससी अब चन्द्रगढीमा।
2: जापान जानेको लागि सुवर्ण अवसर। चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसे नेपाल फर्किएर काठमाडौँ तीनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 98-510-54-566, जगदीश काफले 98-446-06-124, रमेश कोइराला 98-426-80-248, ध्रुव निरौला 98-426-26-852।
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विद्या पोखरेलको दैनिक सेवा 8-9 बजे र दिउँसो 3 बजे पछाडि। नवदुर्गा क्लिनिक तथा चन्द्रगढी मेडिकल भद्रपुर 7 लेखनाथ चोक। फोन नम्बर 98-526-20-202, 98-20-70-53-87। साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ, रेबिज विरूद्धको खोप पनि लगाइन्छ।
3: ए हेर न, भद्रपुर बजारमा कति राम्रो पसल खुलेछ नि।
4: कुन पसल? केको पसल भनेको?
3: सपर्णा आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल।
4: आ, म त जान्न है, त्यहाँ खोजेको सामान एउटै पाइँदैन?
3: त्यही त सुनाउन खोजेको नि मैले, अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ।
4: के छन् त?
3: आर्टिफिसियल गहना, पञ्चधातु सामग्री, बेहुल स्टेट, रानी हार, मिनी हार, चुरा, सिक्री, औठी, टप।
4: ओहो, बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ।
3: त्यति मात्रै होइन है, रुम डेकोरेसन, गिफ्ट आइटम, फोटो फ्रेम, बच्चाका खेलौना, सबै ट्रेन्डिङ सामान पाइन्छ।
4: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ।
3: हो त, तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा। अब होलसेल होस् वा रिटेल, तपाईँको रोजाईको एकमात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल, कृष्णराज कम्प्लेक्स छेउ, हटिया लाग्ने बाटो, भद्रपुर 6 झापा। मोबाइल नम्बर 98-28-78-78-44। तपाईँको रोजाई, तपाईँको खुसी।

0: नागरिक बुलेटिनमा अब बाँकी प्रसंगहरू। बुटवलका व्यवसायी एवं सामाजिक अगुवा थानेश्वर पौडेलले बाढ़ी प्रभावित नागरिकको राहतका लागि 25,25,000 रूपियाँ सहयोग गर्नुभएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको राहतका लागि पौडेलले व्यक्तिगत रूपमा उक्त रकम प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको हो। पौडेल मानव धर्म सेवा समिति बुटवलका स्वयंसेवी र साइन रेसुङ्गा डेभलपमेन्ट ब्याङ्क संचालक समितिका अध्यक्ष समेत रहनु भएको छ। उहाँ अध्यक्ष रहेको साइन रेसुङ्गा डेभलपमेन्ट ब्याङ्कले यसअघि नै 65,00,000 रूपियाँ प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकेको पौडेलले जानकारी दिनुभयो। यता झापामा सेवानिवृत्त राष्ट्र सेवक समाज भद्रपुर नगर समितिले रसुवाको भोटेकोशीका बाढ़ी पीड़ितका लागि 25,000 रूपियाँ सहयोग गरेको छ। समाजका अध्यक्ष मुक्ति दाहालले पूर्व कर्मचारीहरूबाट स्वेच्छाले संकलन भएको 15,000 र समाजको तर्फबाट 10,000 थप गरी आज 25,000 रूपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको जनाउनु भएको हो। झापाको बिर्तामोड चारमा मुख्य कार्यालय रहेको शिक्षा बहुदेशीय सहकारी संस्था लिमिटेडले भोटेकोशी बाढ़ी पीड़ितलाई 51,000 रूपियाँ सहयोग गर्ने भएको छ। संस्थाले भदौ 25 गते स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत रसुवा भोटेकोशी खोलामा आएको बाढ़ीका कारण भएको क्षति राहत तथा पुनः स्थापनाका लागि 51,000 रूपियाँ सहयोग गर्ने भएको हो। उक्त रकम सरकारको प्रधानमन्त्री देवी प्रकोप राहत कोषमा जम्मा गरिने संस्थाका अध्यक्ष सुब्रत न्यूपानेले बताउनुभयो। यसैबीच संस्थाको 14 साधारण सभा अन्तर्गत इकाईगत साधारण सभा सम्पन्न भएको छ। चारवटा इकाईमा भएको इकाईगत साधारण सभा भदौ 22 गतेदेखि शुरू भई भदौ 25 गते सम्पन्न भएको हो। नेपाल भारत सीमामा देखिएका विभिन्न समस्या समाधान तथा दुई देशबीचको आवागमनलाई सहज बनाउन माग गर्दै नेपाल भारत मैत्री संघ झापा र झापा उद्योग संघले झापाका प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानकर्षण गराएका छन्। नेपाल भारत मैत्री संघ झापा जिल्ला शाखाका अध्यक्ष प्रदीप मणि रेग्मी र झापा उद्योग संघका अध्यक्ष शिवकुमार गुप्ता नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल समक्ष विज्ञप्ति बुझाउँदै सीमामा देखिएको समस्या समाधानका लागि तत्काल पहल गर्न आग्रह गरेको हो। संघले बुझाएको विज्ञप्तिमा लागू औषध ओसार पसार नियन्त्रण, भारतीय तथा नेपाली सवार साधनको सीमावर्ती आवागमन, भारतीय पर्यटकको सहज प्रवेश तथा सीमा नाका सञ्चालनको समय लगायतका विषय उठाएको छ। विज्ञप्तिमा झापा लागू औषध ओसार पसारको जोखिममा रहेको उल्लेख गर्दै सीमामा सुरक्षा निकायबाट भइरहेको कडाईका कारण सर्वसाधारणलाई समेत असहज अवस्था सृजना हुन सक्ने भएकाले समस्या समाधानका लागि स्थानीय स्तरबाट आवश्यक सहजीकरण गर्नुपर्ने माग गरिएको छ। त्यस्तै नेपाल भारत सन्धि अनुसार नेपाली सवारी साधनलाई नजिकको भारतीय बजारसम्म र भारतीय सवारी साधनलाई नेपालको नजिकको बजार तथा विमानस्थलसम्म आवागमन गर्न पाउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरिएको छ। भद्रपुर भन्सरबाट भारतीय सवारी साधनलाई भद्रपुर बजारसम्म मात्र आवागमनको अनुमति दिँदा भारतीय पर्यटक तथा यात्रुलाई विमानस्थलसम्म आउन कठिनाई भइरहेको भन्दै यस विषयमा आवश्यक सहजीकरण गर्न आग्रह गरिएको छ। विज्ञप्तिमा काकडभिटा र विराटनगर जस्ता नाकाबाट भारतीय सवारी साधनको आवागमनमा समस्या नरहेको उल्लेख गर्दै भद्रपुर नाकामा पनि यस्तै सहज व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानकर्षण गराएको छ। यसै गरी भद्रपुर नाकाबाट आउने भारतीय पर्यटकलाई सहज रूपमा भद्रपुर भ्रमण गर्न सक्ने वातावरण बनाउन आवश्यक व्यवस्था मिलाउन आग्रह गरिएको छ। सीमावर्ती क्षेत्रमा पर्यटन तथा व्यापार प्रवर्धनका लागि आवागमन सहज हुनु आवश्यक रहेको संघहरूको भनाइ छ। विज्ञप्तिमा काकडभिटा नाका राति 10:30 बजेसम्म खुल्ला रहने तर भद्रपुर नाका राति 5 बजे नै बन्द हुने गरेको विषय समेत उठाएको छ। भारतका विभिन्न बजारबाट साँझ फर्कने नेपाली यात्रु तथा व्यवसायीलाई यसले समस्या पारिरहेको भन्दै भद्रपुर नाका राति 9 बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाउन माग गरिएको छ। विज्ञप्ति बुझाउन नेपाल भारत मैत्री संघका अध्यक्ष प्रदीप मणि रेग्मी, झापा उद्योग संघका अध्यक्ष शिवकुमार गुप्ता, उद्योग संघका निवर्तमान अध्यक्ष यमबहादुर श्रेष्ठ, पूर्व अध्यक्ष टीकाराज ढकाल, वरिष्ठ उपाध्यक्ष दिपेश ढकाल, कोषाध्यक्ष विनय गोयल, नेपाल भारत मैत्री संघका उपाध्यक्ष शिवकुमार राज भण्डारी र महासचिव शर्मिला अधिकारीको उपस्थिति रहेको थियो। झापाको भद्रपुर नगरपालिका वडा नम्बर 3 कुसे औसी अर्थात बुबाको मुख हेर्ने दिनको अवसर पारेर वडाभित्रका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको छ। ज्येष्ठ नागरिक समिति भद्रपुरका अध्यक्ष हेमप्रसाद खनालको प्रमुख आतिथ्य र 3 नम्बर वडा अध्यक्ष हेमबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा 120 जना आमा बुबालाई मिष्ठान भोजन सहित प्रत्येकलाई एक एकवटा छाता खादा र फूलका गुच्छा दिएर सम्मान गरिएको हो। वडा कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि खनाल, विशिष्ट अतिथि झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष तथा राप्रपा भद्रपुर नगर समितिका अध्यक्ष राजकुमार राई, वडाका ज्येष्ठ नागरिक समितिका उपाध्यक्ष पदम प्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। वडा सदस्य भुवा कुमारी पुलामी मगरले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन वडा सचिव खिल कुमार राईले गर्नुभएको थियो। वडाका ज्येष्ठ नागरिकहरूलाई प्रत्येक वर्ष अवलोकन भ्रमण गराउँदै आएको वडा नम्बर 3 यस वर्ष ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने थप विशिष्ट कार्यक्रम अगाडि सारेको प्रति स्थानीय समुदाय हर्षित देखिन्थे। कार्यक्रमका विशिष्ट अतिथि झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष तथा राप्रपा भद्रपुर नगर समितिका अध्यक्ष राजकुमार राई, वडा अध्यक्ष कार्की र वडा सदस्यहरूको निजी लगानीमा सो कार्यक्रम आयोजना गरिएको जानकारी दिएको थियो। पाँचतरको मिक्लाजुङमा आफ्नै पति र पिताको हत्या गरी आत्महत्या गरेको देखाउन खोज्दा आमा छोरा पक्राउ परेका छन्। पक्राउ परेमा मिक्लाजुङ गाउँपालिका 3 आहाले निवासी इन्द्रकुमार दमाईका 17 छोरा र उनकी 43 श्रीमती रहेको जिल्ला प्रहरी कार्यालय पाँचतरले जनाएको छ। 48 दमाई भदौ 20 गते छिमेकी भीङ राईको पाखाबारीमा मृत अवस्था मा फेला परेका थिए। घटनाको जानकारी पाए लगतै घटनास्थल पुगेको प्रहरी टोलीले घटनास्थल र शवको प्रकृति शंकास्पद देखिएको भन्दै अनुसन्धान अघि बढ़ाएको प्रहरी नायब उपरीक्षक अनिश कुमार कर्णले बताउनुभयो। उहाँका अनुसार दमाईको घाटीबाट कपड़ाको सलको पासो लगाएको थियो भने निधार लगायत शरीरका विभिन्न भागमा धारिलो वस्तुले प्रहार गरेको जस्तो चोट देखिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनको मृत्यु आत्महत्याबाट नभई हत्या भएको देखिएपछि प्रहरीले अनुसन्धान शुरू गरेको थियो। अनुसन्धानका क्रममा पक्राउ परेकी उनकी श्रीमती र छोराले इन्द्रकुमारलाई आफ्नै घरमा बन्जरो र दाउले प्रहार गरी हत्या पश्चात सब घर नजिकैको आल्चाको रूपमा झुण्डाएको र त्यसपछि त्यहाँबाट करिब 500 तल भीर पाखामा लगेर फालिएको स्वीकार गरेको प्रहरीले जनाएको छ। नवलपरासी पश्चिमको सराबल गाउँपालिका 7 भन्सार टोलबाट 1 करोड़ रूपियाँ भन्दा बढ़ीको भन्सार छली गरेको सामान बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले आज बिहान भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको मोबाइल पार्ट सहित लु 329 नम्बरको पिकअप गाड़ी बरामद गरेको हो। महेशपुरबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल बीओपी भुजाहाबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा गाड़ीमा भन्सार छली ल्याइएका विभिन्न मोबाइल पार्ट फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी मदन थापाले बताउनुभयो। बरामद सामानमा सेतो एयरपड 1765 थान, कालो एयरपड 633 थान, कालो टेम्पर ग्लास 3800 थान, सेतो टेम्पर ग्लास 4500 थान र मोबाइल कभर 930 थान रहेका छन्। साथै 1 बोरा प्लास्टिक र पिकअप गाड़ी समेत बरामद गरिएको छ। प्रहरीका अनुसार बरामद सामान तथा गाड़ीको अनुमानित मूल्य 1,14,84,000 रूपियाँ रहेको छ। बरामद सामान सहित पिकअप गाड़ीलाई आवश्यक कार्यवाहीका लागि भन्सार कार्यालय महेशपुर बुझाएको छ। त्यसै गरी चितवनको भरतपुर महानगरपालिका 9 पूर्वपश्चिम राजमार्गमा कारमा आगलागी हुँदा चालकको ज्यान गएको छ। आज बिहान बा प्रदेश 01030655980 नम्बरको विद्युतीय कारमा चल्दा चल्दैको अवस्थामा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आगलागीमा परि कारभित्र रहेका चालकको घटनास्थलमै ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागीबाट चालकको शरीर पूर्ण रूपमा जलेका कारण तत्काल पहिचान खुल्न सकेको छैन। आगलागीपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको छ। आगलागीबाट कार पूर्ण रूपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान शुरू गरेको छ। सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको हुङ्गा खोलामा पहिरो खसेर बनेको ड्यामबाट पानी बग्न थालेको छ। आज बिहान केही बेर पहिरो खसेर पूरै थुनिएको खोला केही घण्टा अघिदेखि बग्न थालेको हो। महाकुलुङको छिमेकी गाउँपालिका थुलुङ दुधकोशी वडा नम्बर 7 अध्यक्ष भोजराज कार्कीले दिएको जानकारी अनुसार करिब 40 मिटरसम्म पानी जमेपछि पानी बग्न थालेको छ। तर थुनिएको ड्याम भत्किएको भने बाढ़ी आउने जोखिम कायमै रहेको उहाँले बताउनुभयो। हुङ्गा खोला महाकुलुङ र सोताङ हुँदै दुधकोशी नदीमा मिसिन्छ। त्यसैले हुङ्गा तथा दुधकोशी नदीको तटीय क्षेत्रमा नजान र उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले पनि हुङ्गा खोला र दुधकोशी नदी तटीय क्षेत्रमा अर्को सूचना नआउँदासम्म सतर्कता अपनाउन भनेको छ। झापाको बीएनसी मेडिकल कलेजका एकजना कामदारको विद्युतीय करेन्ट लागेर मृत्यु भएको छ। मेचीनगर 12 धाइजन चोक स्थित बीएनसी मेडिकल कलेज तारालीमा काम गर्ने 12 करैयामाई गाउँपालिका 8 बस्ने 25 वर्षीय सञ्जय चौधरीको हिजो साँझ 6:30 बजे मृत्यु भएको हो। कलेजबाट बिजुलीको लाइन तानेर सोही कलेज छेउमा रहेको झिलिमिले नहरमा करेन्ट लगाई माछा मार्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो। हिजो अपरान्ह 3:30 बजे करेन्ट लागेर घाइते चौधरीलाई उपचारका लागि बीएनसी अस्पताल ल्याइएको थियो। उपचारका क्रममा उनलाई बाहिर 6:36 बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीले अवैध सामान सहित झापाको शिवसताक्षी नगरपालिकामा मारूति भ्यान र चालक नियन्त्रणमा लिएको छ। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटेको प्रहरी टोलीले हिजो शिवसताक्षी नगरपालिका 10 फाल्गुनन्द चोकमा प्रदेश 301023 2475 नम्बरको मारूति कार्गो भ्यानमा अवैध रूपमा भन्सा छली गरी ल्याउँदै गरेका विभिन्न प्रकारका कपड़ाहरू बरामद गरेको हो। भ्यान सहित 9,29,100 रूपियाँ बराबरको सामान बरामद गरेसँगै गाड़ी चालक भद्रपुर नगरपालिका 5 30 वर्ष राकेश लिम्बुलाई नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ। नागरिक बुलेटिनमा पुनः पालो विज्ञापनको
1: अब भद्रपुर हस्पिटल चोकको रिद्धिसिद्धि फार्मेसीमा हप्ताको 2 दिन मानसिक तथा नशारोग विशेषज्ञ सेवा सुचारू भएको छ। निम्न अवस्थामा मानसिक रोग विशेषज्ञसँग परामर्श गरौं। डिप्रेसन, एन्जाइटी, साइकोसिस, ओसीडी, टाउको दुख्ने माइग्रेनको समस्या, छारे रोग एवं चारक्षी तथा कुलतको समस्या भएमा टिचिङ हस्पिटलबाट आउनुभएका नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको सेवा प्रत्येक बुधबार 3 बजेदेखि र शुक्रबार 11 बजेदेखि। रिद्धिसिद्धि फार्मेसी भद्रपुर आठ रेडक्रस झापाको कार्यालय दक्षिण। सम्पर्क फोन नम्बर 0235218686, 9809574888। साथै फार्मेसी सेवा सहित दैनिक प्रयोगशाला सेवा पनि उपलब्ध छ।
2: वाओ, कस्तो राम्रो घर!
3: रिलायन्स पेन्ट्स लगाएपछि राम्रो हुँदैन त?
2: रिलायन्स पेन्ट्स
3: हो त, रिलायन्स पेन्ट्स।
2: त्यसो भए म पनि आफ्नो घर रिलायन्स पेन्ट्सले रंगाउँछु, तपाईहरू पनि रंगाउनुहोस्।
3: रिलायन्स पेन्ट्स लगाउनुहोस्, खुसीले रमाउनुहोस्।
2: रिलायन्स पेन्ट्स प्राली विक्रेता श्री विष्णु ट्रेडर्स देखना चोक चन्द्रगढी।
1: सम्पर्क नम्बर 9843211054।
4: मन पर्ने डिजाइन का गहनाहरू कहाँ बनाइन्छ होला?
1: ए, त्यति पनि थाहा छैन? भद्रपुरको मुख्य बजारमै भोजपुरे ज्वेलर्स छ नि। हो, त्यही बनाइन्छ नि, त्यति पनि थाहा छैन?
4: ए, हो त नि, बीच बजारमा अरू सामान पनि त्यतै खरिद गर्ने, सुन चाँदीका गरगहना पनि त्यही बनाउने। त्यहाँ त सुन चाँदी खरिद बिक्री पनि हुन्छ नि, होइन?
1: हो त, कण्ठ, चन्द्रहार, काँडे चुरा, चाँदीका भाँडाकुँडा सहित परम्परागत तथा आधुनिक डिजाइनका जस्तो सुकै गहनाहरू तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ नि। भोजपुरे ज्वेलर्स, भद्रपुर 5 मुख्य बजार, भद्रपुरको 2 नम्बर रोड। प्रोप्राइटर महेन्द्र रसाइली, लक्ष्मी रसाइली। फोन सम्पर्क 9806004453, 9809564।
5: पानी हामी सबैको जीवन जिउने मूल आधार हो। सरसफाई हामी सबैको स्वास्थ्य प्रतिष्ठान र शान हो। तसर्थ खाने पानीको सुरक्षा र सदुपयोग गरौं, सकेसम्म उमालेर मात्र सेवन गरौं। आफ्नो घर आँगन टोल सफा राखौ। खाने पानी उपभोक्ता तथा सरसफाई समिति चन्द्रगढीद्वारा जनहितमा जारी सन्देश।
1: नेपाल राष्ट्रिय धामी वैद्य संघ जिल्ला कार्य समितिको सूचना। नेपाल राष्ट्रिय धामी वैद्य संघ जिल्ला कार्य समितिको आयोजनामा यही मिति 2083 साल भदौ 27 गते शनिबारका दिन मा मनसा देवीको पूजा तथा विषखेला कार्यक्रम हुने भएकोले सम्पूर्ण नगरवासीमा हार्दिक निमन्त्रणा गर्दछौ। स्थान भद्रपुर 7 बोक्तोबारी। समय दिनको 12 बजेदेखि बेलुका 5 बजेसम्म। आयोजक नेपाल राष्ट्रिय धामी वैद्य संघ जिल्ला समिति झापा, अध्यक्ष सतलाल राजवंशी, सचिव देवशरण राजवंशी, सल्लाहकार लखनलाल राजवंशी, सम्पर्क नम्बर 9814-10415।
0: नागरिक बुलेटिनमा अब देश बाहिरका प्रसंगहरू। थाइल्याण्डको एक प्रसिद्ध बौद्ध गुम्बाबाट सो गुम्बाका प्रमुखलाई 30 लाख अमेरिकी डलर बराबरको रकम हिनामिना गरेको र सम्पत्ति शुद्धिकरणको आरोपमा प्रहरीले पक्राउ गरेको छ। उनलाई गुम्बा प्रमुखबाट बर्खास्त गरिएको छ। 66 वर्षका ती बौद्ध भिक्षुको नाम फ्रा बाचिरायन बी हो। उनले थाइल्याण्डमा बहुमूल्य धातुका जन्तर बनाउने गरेका थिए। उनले बनाएका जन्तर थाइल्याण्डका उच्च पदस्थ व्यक्तिहरूले पनि लगाउने गरेका थिए। भिक्षु बाचिरायन सँगै उनकी सहयोगी एक 47 वर्षीय महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ। ती महिला र भिक्षु बीच यौन सम्बन्ध भएको पनि खुलेको छ। उनीहरूले बनाएका जन्त्रबाट संकलित रकम गुम्बाको ब्याङ्क खातामा राख्नुको सट्टा ती महिला र अन्य व्यक्तिको खातामा राख्ने गरेका थिए। भिक्षुको निवासबाट 16 किलो सुनका बिस्कुट, करोड़का गरगहना लगायत बरामद गरेको छ। दक्षिण कोरिया र इरानका विदेश मन्त्रीले आज फोन वार्ता मार्फत हर्मुज जल घाटीको सुरक्षा तथा मध्यपूर्वको पछिल्लो अवस्थाबारे छलफल गरेका छन्। दक्षिण कोरियाले जल घाटीको सुरक्षामा सम्भावित योगदानबारे मूल्यांकन गरिरहेका बेला दुई देशका विदेश मन्त्री बीच वार्ता भएको हो। दक्षिण कोरियाली विदेश मन्त्री चो ह्युङले इरानी समकक्षी अब्बास अराक्चीको अनुरोधमा वार्ता गरेको दक्षिण कोरियाको विदेश मन्त्रालयले जनाएको छ। केही दिन अघि इरानले द्वन्द्वमा दक्षिण कोरियाको कुनै पनि सैन्य योगदानले गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको युद्धमा सहयोग गर्न दक्षिण कोरियामाथि दबाव दिँदै आएका छन्। विश्वव्यापी तेल आपूर्तिका लागि महत्वपूर्ण हर्मुज जल घाटीको सुरक्षा गर्न सहयोग मागिए पनि सियोलले यसबारे निर्णय गरिसकेको छैन। दक्षिण कोरियाले अवस्थाको मूल्याङ्कन गर्न टोली पठाएको छ। यमनमा इरान समर्थित हुती विद्रोहीले रणनीतिक बन्दरगाह शहर मोखामाथि नियन्त्रण गरेपछि राष्ट्रसंघ सुरक्षा परिषदमा यमनको पछिल्लो अवस्थाबारे चिन्ता व्यक्त गर्दै छलफल भएको छ। हुतीले लाल सागरको तटीय क्षेत्रमा रहेको मोखा कब्जा गरेसँगै विश्वकै महत्वपूर्ण समुद्री मार्ग मानिने बाब एल मन्देब जलमार्गमा आफ्नो पहुँच थप बलियो बनाएको छ। मोखा बाबेल मन्देबबाट झण्डै 80 किलोमिटरको दूरीमा रहेको छ। यमनी सरकारी सैन्य स्रोतका अनुसार हुती लड़ाकूहरू लाल सागरका हानिस द्वीपतर्फ समेत अघि बढ़ेका छन्। हुतीको यो विस्तारले लाल सागर हुँदै हुने अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा थप जोखिम बढ़ाएको कतारी संचार माध्यम अल्जजिराले जनाएको छ। यो मार्ग लाल सागर एडेनको खाड़ीसँग जोड्ने महत्वपूर्ण समुद्री मार्ग हो र स्वेज नहर हुँदै हुने विश्वव्यापी व्यापारका लागि यसको ठूलो रणनीतिक महत्व छ। राष्ट्रसंघमा भएको छलफलमा सुरक्षा परिषदका सदस्यहरूले क्षेत्रीय द्वन्द्व थप फैलिन सक्ने जोखिमप्रति पनि ध्यानाकर्षण गराएका छन्। मोखा कब्जा भएपछि साउदी अरब समर्थित यमनी सरकारी पक्षमाथि ठूलो रणनीतिक दबाव परेको छ। भारतले 18 ब्रिक्स शिखर सम्मेलनमा जलवायु परिवर्तन विरूद्धको सहकार्यलाई प्राथमिकतामा राख्ने भएको छ। भोलिदेखि भारतको नयाँ दिल्लीमा शुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भारतले विकासोन्मुख देशका प्राथमिकतासँग जलवायु कार्यलाई जोड्दै ग्लोबल साउथको आवाजलाई बलियो बनाउने तयारी गरेको हो। ब्रिक्सको अध्यक्ष राष्ट्रका रूपमा भारतले किफायती ऊर्जा, जलवायु अनुकूलन, महत्वपूर्ण खनिज प्रविधि र जलवायु वित्तलाई प्राथमिकतामा राखेको भारतीय संचार माध्यमले जनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले विकासशील देशलाई राजनीतिक प्रतिबद्धता भन्दा व्यावहारिक सहयोग आवश्यक रहेको बताउँदै आएका छन्। यसैबीच चीनी राष्ट्रपति सी जिनपिङ पनि नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने तय भएको चीनी विदेश मन्त्रालयले जनाएको छ। ब्रिक्स उद्यमान तथा विकासोन्मुख अर्थतन्त्र भएका देशबीच आर्थिक, राजनीतिक, व्यापारिक, वित्तीय, प्रविधि र बहुपक्षीय सहकार्य बढ़ाउने अन्तर सरकारी समूह हो। अहिले ब्रिक्समा भारत, चीन, रूस लगायत 11 सदस्य राष्ट्र छन्। नागरिक बुलेटिनमा अब खेलकुदका प्रसंगहरू। पहिलो संस्करणको नेपाल भलिबल लीग एनभीएलको फाइनल प्रवेशका लागि आज काठमाण्डु रेड्स र कर्णाली शिवराजले खेल्दैछन्। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर हलमा खेल बेलुकी 6 बजे शुरू हुनेछ। एनभीएलमा काठमाण्डु र कर्णाली दुवै जित्ने दाउमा छन्। लीग चरणमा 5-5 खेल खेलेका दुवै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्। लीग चरणमा काठमाण्डुले कर्णालीलाई 3-2 सेटले पराजित गरेको छ। काठमाडौँ त्यही नतिजालाई निरन्तरता दिँदै फाइनलमा पुग्ने लक्ष्यमा छ भने कर्णाली लिग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजनामा छ। आजको खेल जित्नेले उपाधिका लागि भोलि अन्नपूर्ण स्काइपर किङसँग प्रतिस्पर्धा गर्नेछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको अन्नपूर्ण हिजो नै फाइनलमा पुगिसकेको छ। नेपालमा पुरूष भलिबलको फ्रेन्चाइजले पहिलो पटक आयोजना गरेको हो। दुईपल्टको डिफेन्डिङ च्याम्पियन आर्याना सेब्लेन्काले यूएस ओपन 2026 को फाइनलमा एलेना रेप्किनाको सामना गर्ने भएकी छन्। पहिलो सेमी फाइनलमा सेब्लेन्काले लगातार दोस्रो पल्ट उपाधि जित्ने सम्भावना कायम राख्दै जेसिका पेगुलालाई 7-5 र 6-2 पराजित गर्दै फाइनलको यात्रा गरेकी हुन्। फ्लसिङ मेडोसमा तेस्रो वरियताकी बेलारूसी खेलाड़ीको यो लगातार 20 जित हो। सन् 2023 को फाइनलमा गोफ विरूद्धको खेल गुमाइएता सेब्लेन्का अपराजित रहेकी छन्। अहिले फाइनल पुगे पनि विश्व नम्बर एक खेलाड़ीको स्थान भने पाउने छैनन्। अर्को सेमी फाइनलमा रेप्किनाले कोका गोफलाई 3-6, 6-4 र 6-4 हराइन्। उनको यूएस ओपनमा यस अघिको सबैभन्दा राम्रो प्रदर्शन भनेकै चौथो चरणसम्मको यात्रा रहेको थियो। फाइनल खेल भोलि शनिबार हुनेछ। नागरिक बुलेटिनको अन्त्यमा पुनः प्रमुख प्रसंगहरू। भोटेकोची बाढ़ी प्रभावितलाई मासिक 15,000 राहत दिने सरकारको निर्णय। सरकार र निजी क्षेत्र बीच लगानी विस्तार र व्यवसाय संचालनका लागि सहज तथा अनुकूल वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको कथन। प्रधानमन्त्री शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको कांग्रेस सभापति गगन थापाको आरोप। 30 लाख डलर बराबरको रकम हिनामिनाको आरोपमा बौद्ध गुम्बाका प्रमुख थाइल्याण्डमा पक्राउ। र पहिलो संस्करणको नेपाल भलिबल लीग एनभीएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराज खेल्दै। साँझ 5:30 नागरिक बुलेटिन अहिलेलाई यति नै। यस बुलेटिनबाट म स्वस्तिका राजवंशी बिदा चाहन्छु। नमस्कार।

0: स्वस्थ दाँत सुन्दर मुस्कान के तपाईलाई थाहा छ? स्वस्थ दाँत सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिने आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोड, एक पुरानो आँखा शिविर रहेको कलेज रङको बिल्डिङ। सम्पर्क नम्बर 98526 37600।
1: नेपाल राष्ट्रिय धामी वैद्य संघ जिल्ला कार्य समितिको सूचना। नेपाल राष्ट्रिय धामी वैद्य संघ जिल्ला कार्य समितिको आयोजनामा यही मिति 2083 साल भदौ 27 गते शनिबारका दिन मा मनसा देवीको पूजा तथा विषखेला कार्यक्रम हुने भएकोले सम्पूर्ण नगरवासीमा हार्दिक निमन्त्रणा गर्दछौ। स्थान भद्रपुर सात बोक्तोबारी। समय दिनको 12 बजेदेखि बेलुका 5 बजेसम्म। आयोजक नेपाल राष्ट्रिय धामी वैद्य संघ जिल्ला समिति झापा। अध्यक्ष सतलाल राजवंशी, सचिव देवशरण राजवंशी, सल्लाहकार लखनलाल राजवंशी। सम्पर्क नम्बर 98149410415।
2: अब सीके बिराला हस्पिटल भारतको सेवा ओमसाई पाथिवारा हस्पिटलमा। सीके बिराला हस्पिटल भारतका ख्यातिप्राप्त कन्सल्टेन्ट डाक्टरहरू यही मिति 2083 साल
1: असोज 2 गते शुक्रबार
2: यस ओमसाई पाथिपारा हस्पिटलमा विशेषज्ञ सेवा तथा उचित परामर्शका लागि आउनुहुने भएको हुँदा मुटु रोगका, मृगौला रोगका समस्या भएका बिरामीहरूले समयमै आई उपचार गराई स्वास्थ्य लाभ लिन हुनका लागि अनुरोध गर्दछौ। फोनबाट पनि नाम दर्ता गरिने व्यवस्था छ। ओपीडी समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म। सम्पर्क ओमसाई पाथिपारा हस्पिटल प्राली, भद्रपुर 7 सगरमाथा चोक झापा। फोन नम्बर 023-453-581, 453-981। मोबाइल सम्पर्क 98526-78820, 98526-23023।
3: अरे यति बिहानै हजुर किचनमा
4: किन? मैले तिम्रो लागि चिया बनाउनु हुन्न र?
3: हैन हजुर, मिठो र स्वादिलो पनि त बनाउन आउनु पर्यो नि।
4: ए तिमी पनि बजारमा पाइने प्रसङ्ग चिया ल्याएर पकाएपछि चिया आफै मिठो र स्वादिलो भइहाल्छ नि।
3: हो र, त्यस्तो मिठो र स्वादिलो छ र।

वृद्धि सिद्धि फार्मेसी भद्रपुर आठ हस्पिटल चोकमा अब विशेषज्ञ सेवा। यहाँ आधुनिक फोल्डिङ मेसिन द्वारा 24 घण्टा भिडियो एक्सरे पनि गरिन्छ। काठमाडौँ टिचिङ हस्पिटलबाट नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको सेवा बुधबार र शुक्रबार। पेट, छाती, प्रेसर, दम, मधुमेह, थाइराइडका लागि कन्सल्टेन्ट फिजिसियन डाक्टर आकाश कोइरालाको सेवा दैनिक बिहान 9 बजे र दिउँसो 1 बजे। स्त्री तथा प्रसूति रोग विशेषज्ञ एमबीबीएस केयू एमडी नेम्स डाक्टर विद्या पोखरेलको सेवा दैनिक बिहान र बेलुका। वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा प्रत्येक दिन बिहान 9 बजे तथा किडनीमा ढुङ्गा, पित्तथैलीमा ढुङ्गा, अल्सर, घाउ, काटेको, गाठो भएको, हाइड्रोसिल, हर्निया, पायल, फिस्टुला, खिल पल्टेको, नङ गाडिएको जस्ता समस्याका लागि वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विनेश झाको सेवा। डाक्टर भेट्ने समय बिहान 8:30 देखि 9:30 बजेसम्म र दिउँसो 2 बजेदेखि। वरिष्ठ नशा बाथ तथा हाडजोनी रोग विशेषज्ञ डाक्टर सुभाष कुमार दास भेट्ने समय दैनिक बिहान 8:30 बजे र दिउँसो 1:30 बजे। नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोषको सेवा भेट्ने समय प्रत्येक दिन बिहान 8:00 देखि 8:45 बजेसम्म। वृद्धि सिद्धि फार्मेसी भद्रपुर आठ हस्पिटल पूर्व ब्रेडक्रस झापाको कार्यालय दक्षिण। सम्पर्क फोन नम्बर 023-521-886, 98-049-74-888। साथै फार्मेसी सेवा सहित दैनिक प्रयोगशाला सेवा पनि उपलब्ध छ।

0: नायक चियाको अपार सफलतापछि अब बबी मसला चिया बजारमा सर्वत्र उपलब्ध छ।
1: हजुर, कडा रंग मिठो स्वाद भएको नायक चिया सधैं प्रयोग गर्नुहोस्। भद्रपुरबाट उत्पादित आफ्नै चिया नायक चिया।
2: चाडबाड पनि आइसक्यो, सुनका गरगहना नकिन्ने?
3: किन्ने नि, किन नकिन्ने? हामीलाई चाहिने सुनका सम्पूर्ण गहनाहरू एकै ठाउँमा पाइन्छ नि, त्यो हो पूजा ज्वेलर्समा।
2: अनि त्यहाँ के पाइन्छ नि?
3: चाँदीका पाउजु, चुरा, काठी माला, करुवा, टिकादानी, फेन्सी आइटमहरू, चाँदीका सामानहरू, विभिन्न देवी देवताका मूर्तिहरू लगायत सुन चाँदीका सम्पूर्ण गरगहना पाइन्छ नि पूजा ज्वेलर्समा।
2: त्यसो भए जाउँ न त।
3: हुन्छ हुन्छ, जाउँ न त।
0: यहाँ किराँत संस्कृतिका गरगहनाहरू समेत उपलब्ध छ। हाम्रो सेवा हुन्छ तपाईँको चाहनामा, तपाईँको फेसनमा। 24 क्यारेटका सुनका गहना बनाउनुहोस् चाँदीका पाउजो चुरा टिकाको साथमा। विशेष डिजाइनमा गहनामा तपाईँको सन्तुष्टि हाम्रो ग्यारेन्टी। पूजा ज्वेलर्स, सम्पर्क प्रोप्राइटर धर्मेन्द्र शाह, पूजा ज्वेलर्स, भद्रपुर 5, भद्रपुर बजार। सम्पर्क नम्बर 98527780, 98079, 24076।

0: Agrika FM. You're listening to 107.5 MHz.
1: You've got it.

0: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ साथै सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा बिहान 9 बजे र दिउँसो 1 बजे र बेलुका 5 बजे। नवदुर्गा क्लिनिक तथा चन्द्रगढ़ी मेडिकल भद्रपुर 7 लेखनाथ चोक। फोन नम्बर 98-526-20-202 98-20-70-53-87। साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ। रेबिज विरूद्धको खोप पनि लगाइन्छ।
1: किन मक्ख परेकी माया?
2: म मक्ख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मक्ख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस। सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस। पार्टी, जन्मदिन, एनिभर्सरी, पासनी लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस। सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस। आउटसाइड, इनसाइड, रूफटप, एसी क्याबिन, नन एसी क्याबिनको सेवा दिने होटल पानस। निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस।
1: साथै विवाह, वर्तमान, पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ। होटल पानस, भद्रपुर 10 छताचोक धनुष मोड, प्रोपाइटर यादव भट्टराई। सम्पर्क नम्बर 98-060-88-288, 97-677-78-569, 98-426-78-652।
0: के तपाई लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाईले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाईले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बितामोड झापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक। लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस्, आजै सम्पर्क गर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बितामोड छापा। सम्पर्क नम्बर 023-535-333, 97-010-12-345, 97-010-12-345।
3: अरे, यति बिहानै हजुर किचनमा
4: किन? मैले तिम्रो लागि चिया बनाउनु हुन्न र?
3: होइन हजुर, मिठो र स्वादिलो पनि त बनाउन आउनु पर्यो नि।
4: ए, तिमी पनि बजारमा पाइने प्रसङ्ग चिया ल्याएर पकाएपछि चिया आफै मिठो र स्वादिलो भइहाल्छ नि।
3: हो र, त्यस्तो मिठो र स्वादिलो छ र प्रसङ्ग चिया?
4: हो त नि, साह्रै मिठो र स्वादिलो सबैले रुचाएको प्रसङ्ग चिया नै त हो। बरु लाऊ, तिमी पनि चाखेर हेर।
3: वाव, साच्चै भने जस्तै रहेछ प्रसङ्ग चिया। अब म पनि चाहन्छु मेरो दिनको सुरुवात प्रसङ्ग चियाबाटै होस्।
5: शारदा प्याकेजिङ उद्योग भद्रपुर 5 बाट प्याकेजिङ गरी बजारमा ल्याइएको प्रसङ्ग चिया सधैँ प्रयोग गरौं। सम्पर्क नम्बर 98-63-60-60-11, 98-18-094-700।
3: ह्यापिनेस बिगिन्स विथ अ कप अफ प्रसङ्ग टी।
0: ७.५ मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम, जन जनको बोली।

0: नायक चिया पछि बजारमा अब नायक इटा, रातो पुरा पाकेको इटा नायक इटा, बलियो इटा नायक इटा, गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा,
1: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा, सम्पर्क योगेन्द्र पराजुली 9816964427, यदुवीर ठाकुर 9804450711।
0: हेल्दी स्माइल फर हेल्दी लिभिङ, विगत 10 वर्षदेखि झापाको सदरमुकाम चन्द्रगढीमा सेवा दिँदै आएको साझा डेन्टल अब थप विशेषज्ञ सेवाहरू र नयाँ व्यवस्थापनमा वरिष्ठ डेन्टल सर्जन धरा नोबेल तथा मेची अस्पतालबाट विशेषज्ञ डाक्टरहरूको सेवा थपिएको जानकारी गराउँदछौ। हाम्रा सेवाहरू नदुखाई दाँत निकाल्ने, बाङ्गोटेङ्गो दाँत मिलाउने, हड्डी भित्रै रोपेर कृत्रिम दाँत लगाउने, डेन्टल एक्सरे सेवा, दाँत भर्ने, दाँत झिक्ने लगाउने तथा फिक्स दाँत लाउने। थप जानकारीको लागि साझा डेन्टल होम चन्द्रगढी लेखना चोक झापा, सम्पर्क फोन नम्बर 9826979414, 023456003। हेल्दी स्माइल फर हेल्दी लिभिङ।
2: वाओ, कस्तो राम्रो घर!
3: रिलायन्स पेन्ट्स लगाएपछि राम्रो हुँदैन त?
2: रिलायन्स पेन्ट्स?
3: हो त, रिलायन्स पेन्ट्स।
2: त्यसो भए म पनि आफ्नो घर रिलायन्स पेन्ट्सले रंगाउँछु, तपाईँहरू पनि रंगाउनुहोस्।
3: रिलायन्स पेन्ट्स लगाउनुहोस्, खुसीले रमाउनुहोस्।
2: रिलायन्स पेन्ट्स प्राली, विक्रेता श्री विष्णु ट्रेडर्स, देखना चोक चन्द्रगढी,
4: सम्पर्क नम्बर 9843110054।

0: 180 सम्पर्क नम्बर 03-5200-50 98-5-26-33-093 98-4-26-33-093
1: किन मक्ख परेकी माया?
2: म मक्ख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मक्ख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस, सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस, पार्टी जन्मदिन एनिभर्सरी पास्ने लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस, सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस, आउटसाइड इनसाइड रूफटप एसी क्याबिन नन एसी क्याबिनको सेवा दिने होटल पानस, निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस,
3: साथै विवाह वर्तमान पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ। होटल पानस, भद्रपुर 10 छताचोक धनुष मोड, प्रोप्राइटर यादव भट्टराई, सम्पर्क नम्बर 98-060-88-288, 97-677-78-569, 98-426-78-652।
2: जापान जानेको लागि सुवर्ण अवसर, चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसी नेपाल फर्किएर काठमाडौँ तीनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 98-510-54-566, जगदीश काफले 98-446-06-124, रमेश कोइराला 98-426-80-248, ध्रुव निरौला 98-426-26-852।
4: हेलो,
5: हजुर दिदी,
4: सुन न भाइ, मेरो दाँत दुखिरहेको छ, निकाल्न नि मन छैन। राम्रो ठाउँमा दाँतको जरैबाट गर्ने उपचार आरसीटी गर्नु छ, तिमीले चिने जानेको कोही छ कि भनेर नि।
5: छ नि दिदी, अस्पताल रोड भद्रपुरको सूर्योदय डेन्टलमा एमडीएस आरसीटी तथा कृत्रिम दाँत विशेषज्ञ डाक्टर भरत खरेलको सेवा प्रत्येक दिन बिहान 10 बजेदेखि र एमडीएस पेडियाट्रिक डेन्टिस्ट्री डाक्टर सञ्चिता खड्का प्रत्येक दिन 2 बजेदेखि 5 बजेसम्म बस्नुहुन्छ नि। त्यहाँ बच्चाको दाँतको उपचार चाहिँ 2 बजेपछि बच्चाकै विशेषज्ञ डाक्टरबाट हुन्छ है, त्यही देखाउनु न। दाँतको जरैदेखि उपचार हुन्छ, आरसीटी, दाँत लगाउने, भर्ने, सफा गर्ने, सेट दाँत बनाउने जस्ता सबै उपचार यही हुन्छ।
4: अनि भान्जीको दाँत तार बाँधेर मिलाउनु छ, त्यो नि हुन्छ त्यहाँ?
5: त्यो पनि हुन्छ दिदी, सूर्योदय डेन्टलको शाखा पुरानो इलाम स्टेन बिरतामोडमा छ। त्यहाँ ब्रसेस लगाउने डाक्टर भूषण भट्टराई एमडीएस धरानबाट प्रत्येक शनिबार आउनुहुन्छ। भान्जीको लागि चाहिँ बिरतामोड शाखा नै जानुपर्ने हुन्छ।
2: सम्पर्क सूर्योदय डेन्टल, अस्पताल रोड भद्रपुर 98-423-5591, बिरतामोड शाखा पुरानो इलाम स्ट्यान्ड बिरतामोड 03-530-215।
6: Nagarik FM 107.5 MHz.
7: You've been listening.
6: Voice of the people.
7: With the hottest DJ.
6: 107.5 MHz.

0: नायक चिया पछि बजारमा अब नायक इटा, रातो पुरा पाकेको इटा नायक इटा, बलियो इटा नायक इटा, गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा,
1: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा, सम्पर्क योगेन्द्र पराजुली 9816964427, यदुवीर ठाकुर 9814050711।
2: अब काठमाडौँ विराटनगरका डाक्टरको लागि शनिबार नै कुर्नु पर्दैन, उपचारको लागि सिलगढी धाइरहनु पर्दैन। पूर्वाञ्चलमै पहिलो छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा सञ्चालित दमकको डेल्फी स्किन केयर हस्पिटल पुगे भइहाल्यो।
3: उपचार विधिबाट निको पारिने
2: चाया पोतो डन्डीफोर, आँखा वरिपरिको कालोपना,
3: कपाल झर्ने, तालु खुइलिने, एलर्जी, दाद, लुतो, सेतो दुबी, कालो दुबी,
2: घाउ, खटिरा, सोराइसिस, हात खुट्टाका नङ बिग्रिने, दुख्ने, पोल्ने, कुष्ठरोगको सफल उपचारहरू, अत्याधुनिक लेजर मेसिन द्वारा उपचार हुने छालाका रोगहरू,
3: नयाँ तथा पुराना दाग, जन्म दाग, शरीरमा हुने मुसाहरू, मासु पलाएको, गाठा गुठीहरू,
2: पोलेको, काटेको घाउबाट बनेको सानो तथा ठुला खत तथा दाग, साथै जन्मजात खुडिएको
3: काखी खुट्टा तथा शरीर गनाउने, तिलकोठी, चौरीपना, डन्डीफोरको दाग हटाउने, टाटु हटाउने,
2: अनावश्यक ठाउँमा उम्रिएका रौँहरूलाई स्थायी रूपमा हटाउने,
3: अत्याधुनिक एनालाइजर मेसिन द्वारा अनुहारको समस्या पत्ता लगाई उचित उपचार गरिन्छ।
2: योनि चिलाउने, पोल्ने, पुरुषका यौन दुर्बलता जस्ता समस्याको उचित परामर्श तथा सफल उपचार गरिन्छ। छाला तथा यौन रोगकै लागि अत्याधुनिक ल्याब, प्याथोलोजी सेवा,
3: फार्मेसी सेवा, अत्याधुनिक सुविधा सम्पन्न ब्युटी क्लिनिक सेवा।
2: याद राख्नुहोस्, यहाँ छाला तथा यौन रोग विशेषज्ञ डाक्टरद्वारा हरेक उपचार सर्वसुलभ शुल्कमा गरिन्छ। सम्पर्क डेल्फी स्किन केयर हस्पिटल, दमक 10 बेलडाङ्गी रोड, फोन नम्बर
4: 0357560,
2: मोबाइल नम्बर 9856676।
5: यहाँ प्रत्येक हप्ताको आइतबार एक दिन सेवा बन्द रहने जानकारी गराइन्छ।
4: दमकपछि डेल्फी स्किन क्लिनिक बिर्सा मोडमा पनि, खड्का कम्प्लेक्स बिर्सा मोड, सम्पर्क फोन नम्बर 0235910033, मोबाइल नम्बर 9856276760।
6: अब हप्ताको सातै दिन डाक्टरको सेवा उपलब्ध।

0: नायक चियाको अपार सफलतापछि अब बबी मसला चिया बजारमा सर्वत्र उपलब्ध छ।
1: हजुर, कडा रंग मिठो स्वाद भएको नायक चिया सधैँ प्रयोग गर्नुहोस्। भद्रपुरबाट उत्पादित आफ्नै चिया नायक चिया।
2: सबिना कहाँ जान लागे कि?
3: अरे यार, दाईको बिहे छ, गरगहना बनाउन रोशन शाह सुनसादी पसल जान लागेकी नि।
2: रोशन शाह सुनसादी पसल नै किन नि?
3: अरूको विश्वास नै हुन्न।
2: हो र, के विशेषता छन् त त्यहाँ?
3: त्यहाँ त सुनको रानी, हार, मङ्गलसूत्र, सिक्री, छड्के तिलरी, जन्तर, जुन्तारा, औठी, चुरा, ब्रासलेट, झुम्का, टप र चाँदीको करुवा, थाल, प्लेट, ग्लास, चम्चा, पाउजु, कमरदानी, काठेमाला, सिन्दुरदानी, टिकादानी लगायत विभिन्न देवी देवताका मूर्तिहरू पनि पाइन्छ। साथै राशि अनुसारका पत्थरहरू पनि पाइन्छ र 24 क्यारेट सुन गरगहना ग्यारेन्टीका साथ तयार तथा खरिद बिक्री गरिन्छ।
2: कहाँ छन्?
4: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो

पखाला देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा ले सिंह दरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि

0: विधि समितिको बैठकमा प्रभावित नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै 25 जनामा झाडा पखाला देखिएको बताउनुभयो।
1: झाडा पखालाको केस 25 देखिएको छ, कलेरा चाहिँ देखिएको छैन। अब किन चाहिँ यो क्राइसिसको बेला मात्रै हामी यसरी काम गर्छौँ, किन अगाडि बढ्दैनौँ भन्ने कुरा पूर्णै पाठ सिकायो हजुर अहिले। किन भन्दाखेरि अघि मैले त्यो च्यालेन्जेस र अब हुनुपर्ने कुरामा पनि त्यही नै राखेको छु। अब हजुरहरूलाई भन्नुपर्दा यो स्वास्थ्य मन्त्रालयबाट निर्माण हुने घरहरू कस्तो भौगोलिक अवस्थामा ठाउँमा बन्छन् र कस्तो बन्छन् भनेर क्लाइमेट रेजिलिएन्ट कन्स्ट्रक्सन भन्ने कुरा आएको छ, त्यो सिस्टम सुरु भएको छ हजुर अहिले, जसले गर्दाखेरि तापक्रम धेरै भएको ठाउँमा बनाउँदाखेरिको घर र चिसोमा बन्ने घरमा चाहिँ केही फरक आउने गरी कामहरू भएको छ। यो सबै क्षेत्रले होलिस्टिक रूपमा सोच्नुपर्ने हुन्छ, नट ओन्ली कन्स्ट्रक्सनको मात्रै कुरा नभएर अरू हिसाबमा पनि हुन्छ।
0: डाक्टर देवकोटाका अनुसार विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कका आधारमा बाढ़ी प्रभावित नागरिकको प्रारम्भिक संख्या आकलन गरिएको हो। बाढ़ीपछि विस्थापित नागरिकको ठूलो संख्या होल्डिङ सेन्टरमा रहँदा सरसफाई, स्वच्छ खानेपानी, शौचालय तथा खाद्य सुरक्षाको व्यवस्थापन स्वास्थ्यका दृष्टिले महत्वपूर्ण हुन्छ। अहिले 25 जनामा झाडा पखाला देखिनु संख्या ठूलो नभए पनि अस्थायी शिविरमा बसोबास गर्ने धेरै मानिसहरूमा संक्रमण फैलिन सक्ने जोखिम देखिएको स्वास्थ्य विदहरूको भनाइ छ। डाक्टरहरूले विशेष गरी बिरामीको उपचारसँगै खानेपानीको नियमित परीक्षण, सरसफाई, फोहोर व्यवस्थापन र स्वास्थ्य निगरानीलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्। यसैबीच बाढ़ी प्रभावित क्षेत्रमा उद्धारपछि होल्डिङ सेन्टरमा रहेका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षालाई लिएर सरकारले थप सतर्कता अपनाउनु पर्ने देखिएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढ़ी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा महिला, बालबालिका तथा जोखिममा रहेका समूहको सुरक्षाका लागि हेल्प डेस्क स्थापना गरी सम्पर्क व्यक्ति तोक्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले पीड़ितको सुरक्षा र आवश्यक सहयोगका लागि होल्डिङ सेन्टरमै हेल्प डेस्कको व्यवस्थापन गर्न निर्देशन दिएको समितिकी सभापति आकृति अवस्थीले जानकारी दिनुभयो।
2: महिला, किशोरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू यौन शोषण, लैंगिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन तथा अन्य प्रकारका हिंसा र उत्पीड़नको जोखिममा पर्न सक्ने अवस्था रहेको हुँदा यस्तो जोखिम न्यूनीकरण तथा प्रभावकारी नागरिकको सुरक्षा र संरक्षण सुनिश्चित गर्न जोखिममा रहेका समूहलाई लक्षित गरी प्रत्येक राहत शिविर तथा अस्थायी आश्रयस्थलमा सम्पर्क व्यक्ति तथा हेल्प डेस्कको व्यवस्था, महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई महिला तथा सामाजिक मामिला समिति निर्देश गर्दछ।
0: सभापति अवस्थीले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै पीड़ितलाई रोजगारी, राहत, घर फर्काउने वा सुरक्षित स्थानमा पुर्याउने नाममा प्रलोभन, दबाव तथा झूठा आश्वासन दिने जोखिम रहेको बताउनुभयो। यसैबीच भोटेकोशी बाढ़ीको 17 दिन अहिलेसम्म 1386 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा 364 जनाको शव भेटिएको थियो। नवलपरासी पूर्वमा 228, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 169, रसुवामा 185, गोर्खामा 77, धादिङमा 70 र तनहुँमा 38 जनाको शव फेला परेको हो। काठमाडौँमा उपचारका क्रममा 2 जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार अझै 5130 जना सम्पर्कविहीन छन्। बाढ़ीमा परेर घाइते भएका मध्ये 261 जना उपचारपछि डिस्चार्ज भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएललाई जानकारी दिनुभयो।
3: अहिलेसम्म हाम्रो मानवीय क्षति 1386 तथ्याङ्क छ। त्यसरी सम्पर्कविहीन चाहिँ 5,000 नै हुनुहुन्छ। अझै पनि उद्धार गरिएको संख्या चाहिँ 13,702 रहेको छ। अहिले हामीले विभिन्न 19 अस्पतालहरूमा चाहिँ अझै पनि घाइतेहरू उपचाररत हुनुहुन्छ। त्यसमा 266 जना चाहिँ डिस्चार्ज भइसक्नु भएको छ भने 338 जना चाहिँ उपचारमा आउनु भएको थियो अहिलेसम्म। त्यसलाई 266 चाहिँ अब डिस्चार्ज भइसक्नु भएको तथ्याङ्क छ।
0: अहिलेसम्म 13,676 जनाको उद्धार

0: भएको छ। अहिले नुवाकोटका होल्डिङ सेन्टरमा 2615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। गत भदौ 10 गते रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 13,23,10,81,267 रूपियाँ जम्मा भएको छ। कोषमा जम्मा भएको उक्त रकम मध्ये 9 वाणिज्य बैंकका खाताहरूमा 9,68,23,55,25 रूपियाँ मौजत रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। मुगलिन नारायणगढ सड़क खण्डको कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 मेसिन प्रयोग गरिएको छ। आज 8 दिन पनि पूर्ण रूपमा यातायात सञ्चालन हुन नसकेपछि तीव्र गतिका रूपमा काम भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनलाई जानकारी दिनुभयो।
1: अब ट्र्याक खोलिसकेपछि त्यसलाई चाहिँ ग्राभलिङ गरेर अब यो महिनाभित्र यादी लोडहरू अत्यावश्यक अब ग्यास त्यस्तै गरेर इन्धनका गाडीहरू लगायतका सवारी साधनहरू चलाउन मिल्ने गरी काम भइरहेको छ। र अब अहिले त्यहाँ चाहिँ प्राविधिक टोलले अब त्यो मेसिनहरू पनि अब 11-12 मेसिनहरू लगाएर त्यहाँको जनशक्ति इक्विपमेन्टहरू सम्पूर्ण प्रयोग गरेर एकदमै फास्ट ट्र्याकमा काम भइरहेको कुरा पनि मैले यहाँलाई जानकारी गराउन चाहन्छु।
0: सड़क छिटो सञ्चालनमा ल्याउने 15 जना प्राविधिकको सुपरिवेक्षणमा 10 मेसिन तथा उपकरण परिचालन गरी दैनिक 14 घण्टा निरन्तर काम भइरहेको छ। नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र किचल्लो उत्सर्गमा पुगेका बेला पार्टीका 25 जना नेताले पार्टीको सम्पूर्ण एकताका लागि अपील गर्दै साझा वक्तव्य जारी गरेका छन्। देश गम्भीर संकटमा रहेको र राजनैतिक अस्थिरता बढ़िरहेको भन्दै उनीहरूले कांग्रेसलाई एकबद्धता बनाउन शुक्रबार नेतृत्वको ध्यानाकर्षण गराएका हुन्। महालक्ष्मी उपाध्याय डिना, सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवन बहादुर शाही लगायत 25 जना नेताहरूको हस्ताक्षर रहेको प्रेस विज्ञप्तीमा पार्टीभित्रको आन्तरिक कलहले कांग्रेसलाई मात्र नभई समग्र राष्ट्रिय राजनीतिलाई नै गलत दिशामा धकेलेको चिन्ता व्यक्त गर्नुभएको हो। नेताहरूले 15 महाधिवेशनको कार्यतालिका तत्काल स्थगन गर्न पार्टीका दुवै पक्षबीच यथाशीघ्र सम्पूर्ण एकताका लागि निर्णायक वार्ता आरम्भ गर्न माग गरेका छन्।
2: हामी त्यतिखेरका अब अघि नै यहाँले भनिहाल्नुभयो, हामी 14 महाधिवेशनमा केन्द्रीय कार्य समितिमा रहेका सहमहामन्त्रीज्यू जिन्नाको संयोजकत्वमा अनि हाम्रो मुख्यमन्त्री, पूर्व मुख्यमन्त्री, वर्तमान मुख्यमन्त्री, हामी सबैको भनाइ थिएन सबै पार्टीलाई मिलाएर लाने अझै पनि अन्तिम कोसिस गरौं भनेर हामीले पार्टी सभापति गगन थापालाई आमन्त्रण गरेका थियौँ र उहाँ आउनुभयो र हामीले के कुरा राख्यौँ भने जुन पहिला एकताका 8-5 छलफल भएको थियो त्यही बमोजिम नै अगाडि गयौं भने यसले चाहिँ पार्टीलाई मजबुत गर्छ, अहिलेको परिवेशमा पार्टीलाई टुक्र्याएर जानु हुँदैन।
0: सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले 6 कर्मचारीलाई कामबाट हटाएको छ। अस्पतालले आज एक सूचना प्रकाशित गर्दै डाक्टर उषा देव सहित सुरक्षा गार्ड देवकान्त झासम्मलाई कामबाट हटाएको जनाएको हो। देव र झासहित स्टाफ नर्स दय मनिषा कुमारी शाह र सजन चौधरी, कास रेणु ठाकुर र स्वीपर कृष्ण महतलाई कामकाजबाट हटाएको अस्पतालले जनाएको छ। उनीहरूलाई छानबिन समितिले प्रतिवेदन नदिएसम्म कामबाट हटाएको अस्पतालको प्रसूति व्यथा लागेकी एक महिलाले सड़क पेटीमै बच्चा जन्माउन बाध्य भएको विषयमा आलोचना भएपछि अस्पतालले कर्मचारीहरू हटाएको हो। बाढ़ीले सार्वजनिक यातायात क्षेत्रमा पारेको प्रभावका विषयमा क्षतिको मूल्यांकन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा आज गठित समितिले सार्वजनिक यातायात क्षेत्रमा भएको क्षतिपूर्तिको आधार तथा यससँग सम्बन्धित अन्य विषयको अध्ययन गरी 15 दिनभित्र आवश्यक राय सुझाव सहितको प्रतिवेदन मन्त्री समक्ष पेश गर्नेछन्। साझा खबरमा अब खेल खबर। जापानको आइची नागोयामा आयोजना हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका 135 खेलाड़ी सहभागी हुने भएका छन्। सेप्टेम्बर 19 अक्टोबर 4 हुने एसियन गेम्समा नेपालबाट 135 खेलाड़ी सहित 211 सदस्यीय टोली सहभागी हुने भएको हो। यसअघि नेपालबाट 22 खेलमा 137 खेलाड़ी सहभागी हुने तय थियो, तर ब्रेकिङ डान्स र उसुका एक खेलाड़ी घटेका छन्। 20 एसियन गेम्स अन्तर्गत बास्केटबल खेलको प्रतिस्पर्धा हिजोबाट शुरू भइसकेको छ भने औपचारिक उद्घाटन सेप्टेम्बर 19 हुनेछ।

0: si Raúl. बेली ब्रिजको प्रयोगमा हतार नगरी पालै पालो गर्न आग्रह.
1: पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ. पुलको दाहिना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गर्दातिर चाहिँ छिर्नु भएन, खोलामा फस्ने सम्भावना हुन्छ.
0: रसुवामा हैजा नलाग्ने खोप लगाइँदै विशेष श्रृंखला मिलिजुली नेपाली. फेरि विनाशकारी बाढ़ीको जोखिम कति, विज्ञसँगको कुराकानी बाँकी नै छ. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
2: विपद जुनसुकै बेला आउन सक्छ. बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ. तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ.
3: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्. यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्. आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ.
2: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं. थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ. सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं.
3: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ. विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ. परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ.
4: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं. चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं.
2: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन.
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली.
2: साझा खबरमा अब मिलिजुली नेपाली. रसुवा र नुवाकोट जिल्लाका बाढ़ी प्रभावित क्षेत्रमा हैजा लाग्न नदिने खोप लगाउने काम भइरहेको छ. तपाईले यो खोप लगाउनु भएको छ कि छैन? छैन भने आफूलाई पाएक पर्ने खोप केन्द्रमा गएर हैजा रोग विरूद्धको खोप लगाउनुहोस् है. जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख निरध्वज घरती मगर.
6: हाम्रो रसुवा जिल्लामा अहिले 9 होल्डिङ सेन्टर हो. हिजो चाहिँ उत्तरका गाउँपालिका होल्डिङ सेन्टरबाट चाहिँ 4 हेन्द्र होल्डिङ सेन्टर शुरू भएको छ भने आज सम्पूर्ण होल्डिङ सेन्टरबाट नै खोप सेवा आजदेखि सञ्चालन भइरहेको छ. यो हैजा चाहिँ एकदमै छिटो फैलन सक्ने एकदम संक्रामक रोग भएको हुनाले यो खोप लगाइसकेपछि यो सम्भावित यसको आउटब्रेक चाहिँ हामीले नियन्त्रण गर्न सक्छौँ. त्यसो त्यही भएर यो अहिले फेरि यो मौसम पनि त्यस्तै महामारीजन्य रोगहरू फैलिने अवस्थाको मौसम भएको हुनाले यो खोप चाहिँ लगाउनु एकदमै महत्वपूर्ण छ. 1 वर्षदेखि माथिका सम्पूर्ण जनसंख्यालाई चाहिँ हैजाविरुद्ध खोप दिइनेछ. 1 वर्षदेखि माथिका सम्पूर्ण उमेर समूहले साबिकको प्रत्येक वडाबाटको खोप केन्द्रबाट हामीले यो खोप सेवा प्रदान गरेका छौँ. खोप अभियान मार्फत यो सम्पूर्ण रसुवाका जनतालाई गर्भवती, सुत्केरी र सम्पूर्ण यो दिव्य रोगी सबैले खोप लिन मिल्ने हो. अलिक कडा ज्वरो र पखाला लागिरहेको व्यक्तिहरू चाहिँ अलिक खोप लिन नमिल्ने हो. यदि खोप पनि यो धनुसंकार विरुद्धको खोप पनि हामीले अभियानको रूपमा नभएर उद्धार कर्मी र स्वास्थ्य कर्मीहरू जो चाहिँ उद्धार कार्यमा खटिनु भएको छ र स्वास्थ्य कर्मी उहाँहरूलाई चाहिँ यो खोप पनि हामीले लगाइरहेका छौँ. यो चाहिँ यो पनि प्रत्येक वडाबाट प्रत्येक खोप केन्द्रबाट नै हामीले चाहिँ यो खोप पनि प्रदान गरेका छौँ भने अब केही दिनमा 1 हप्ता पछाडि फेरि हामीले 6 महिनादेखि 15 वर्षसम्मका सम्पूर्ण बाल बालिकाहरूलाई दादुरा रुबेला विरुद्धको खोप पनि प्रदान गर्नेछौँ.
2: हैजा, टीटी, दादुरा, रुबेला खोप लगाउने दिन र समय चाहिँ स्वास्थ्य चौकी, महिला स्वास्थ्य स्वयंसेविका वा वडाका जनप्रतिनिधिसँग बुझ्न सक्नुहुन्छ. तपाईँ नुवाकोटको विदुर नगरपालिका वडा नम्बर 1 बस्नुहुन्छ. वडा कार्यालयले अहिले बाढ़ी प्रभावितको परिचय खुल्ने कार्ड बनाइरहेको छ. हामीले वडा अध्यक्ष लेनिन रञ्जितलाई यो कार्ड कसले बनाउन पाउँछन् र किन बनाउन जरूरी छ भनेर सोधेका छौं.
7: 3 प्रकारको परिचय पत्र हामीहरूले बनायौं, एउटा रातो, निलो र पहेँलो. रातो चाहिँ हामीहरूले जसको घर पूर्ण या आंशिक रूपमा क्षति भएको छ हामीले त्यो वर्गलाई रातो कार्ड बनायौं. अनधिकृत रूपमा अरूले

0: लाखौं रुपियाँ लगानी गरेर जसले व्यवसाय गरिरहेका छन् उहाँहरू पनि पीड़ित नै हो, उहाँहरू पनि सुविधामा वञ्चित नहोस् भनेर त्यो वर्गीकरण चाहिँ निलो कार्ड चाहिँ हामीले उहाँहरूलाई त्यसरी दियौं र अर्को बनायौं पहेँलो कार्ड, जसले कोठा भाडामा लिएर बसिरहेछन् उहाँहरू पनि त पीड़ितै हो, उहाँहरूलाई पनि राहतका नगरपालिकाले सामग्री दिनुपर्छ भनेर उहाँहरूले चाहिँ पहेँलो कार्ड बनायो। कार्ड बनाउन वडा कार्यालयमा आउनु पर्यो, हामीले चाहिँ त्यहाँ जसका घर क्षति भएका छन् उहाँहरूको हामीहरूसँग नाम छ, अनि जसका पसल जसले नगरपालिकामा दर्ता गरेर लगानी गरेर बसेका छन् उहाँहरूको पनि रेकर्ड हामीसँग त छ, तैपनि त्यसलाई भेरिफिकेशनको लागि हामीले सूचना निकालेर उहाँहरूलाई वडा कार्यालयमा आएर तपाईँहरूले आफ्नो घरबेटीको नाम र आफ्नो पसलको नाम या व्यापार गरेको फर्मको नाम र व्यक्तिको नाम टिपाइदिनु भनेर हामीले सूचना आह्वान गर्यो, त्यो अन्तर्गतको उहाँहरूको नाम आयो र कोठामा भाँडामा बस्नेहरूलाई पनि तपाईँहरूको घर भेटीको हो उहाँहरूको आइडेन्टिटी सहित तपाईँहरूले चाहिँ नाम टिपाउनु भनेर भनेको छौ, यो क्रम चाहिँ जारी नै छ। फोनबाट सम्पर्क आउनुहुन्छ, हामीले यो नामावली सामाजिक सञ्जालमा पनि प्रकाशित गर्छौ। मेरो नम्बर 9852164001, अनि यसमा फोन गर्यो भने सबै कुरा थाहा पाउन सक्नुहुन्छ र वाट्सएप गर्नुहुन्छ भने 9800106023।
1: तपाईँको वडाले पनि यस्तै कार्ड बनाइरहेको हुन सक्छ, आफ्नो वडा वा पालिकामा बुझ्नुहोस् है, अनि छरछिमेकलाई पनि भन्नुहोस्। नुवाकोटको देवीघाटमा बेली ब्रिज सञ्चालनमा आएको छ, तर तपाईँले यो पुल प्रयोग गर्दा विशेष ख्याल गर्नुपर्छ।
2: 5 दिनको दिन हिजो 21 बजे सम्पन्न गरेका हौ। यो चाहिँ एक्रो टाइपको ब्रिज हो, यसको लम्बाई 190 फिट छ र चौडाई 5.5 मिटर रहेको छ। यसको चाहिँ भारवहन क्षमता 70 टन रहेको छ। भेहिकल प्रवेशको लागि बनाइएको ब्रिज हो, यसमा चाहिँ चेनवाला गाडीहरू चाहिँ हरकत गर्न मिल्दैन। वान वे टाइपको ब्रिज हुन्छ, दोहोरो टाइपको ब्रिज होइन, यो ठुलो गाडीहरू चाहिँ टु वे चाहिँ चल्नु हुँदैन, यो सावधानी अप्नाउनुपर्छ। र यसमा चाहिँ डाइनामिक ट्रस भएको ठाउँहरूमा चाहिँ अलिकति पालहरू भएको कारणले गर्दा पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको दाहिना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गर्दातिर चाहिँ छिर्नु भएन, खोलामा फस्ने सम्भावना हुन्छ। त्यो भएको भएर बाटो हिँड्ने मान्छेहरू पनि रोडको र रोड डिसिप्लिनलाई पालना गर्दै अगाडि बढ्नु पर्छ।
1: पुलबाट ओहोर दोहोर गर्ने पैदल यात्रुले विशेष ख्याल गर्न, हतार नगर्न र पालै पालो आउजाउ गर्न सुझाव दिँदै हुनुहुन्थ्यो नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई।
3: रसुवाको भोटेकोसी बारीपछि फेरि हिमनदी फुट्ने सम्भावना कति होला? त्यसको जोखिम र सावधानी,
4: करिब 14 वटा हिमनदी र 14-15 वटा हिमतालहरू यो क्षेत्रमा जोखिममा छन् र ती हिम क्षेत्रमा यस्तै किसिमको घटना फेरि पनि घट्न सक्छ।
3: विज्ञ संघको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
3: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीपछि अहिले पनि विभिन्न हिम नदीहरू फुट्ने जोखिम उत्तिकै छन्। त्यो सँगै विभिन्न स्थानका साना नदी तथा खोलाहरूमा पहिरोका कारण थुनिने र बाढ़ीको उच्च जोखिम रहेको छ। के फेरि ठूलो बाढ़ीको जोखिम छ? कुन स्थानमा कस्तो जोखिम होला? हामीले बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
4: अहिले पछिल्लो चीन तर्फबाट हामीलाई प्राप्त प्रतिवेदनमा के देखियो?

हुन्छ भने करिब 14 हिम नदी र 14-15 हिमतालहरू यो क्षेत्रमा जोखिममा छन् र ती हिम क्षेत्रमा यस्तै किसिमको घटना फेरि पनि घट्न सक्छ, हिमतालहरू यस्तै विस्फोट हुन सक्छ। त्यसकारणले जोखिम चाहिँ अब यो 100 वर्ष आउँदैन भन्नुभन्दा पनि जल

0: मर्स्याङदीमा मात्रै होइन समग्र हिमाली क्षेत्रमा हिम पहिरो र हिमताल विस्फोटकाको सम्भावना अब विस्तारै घटेर गएको छ। तापक्रममा उल्लेख्य गिरावट आएको छ पछिल्लो एक दुई हप्तादेखि, र विस्तारै तापक्रम घट्दै जाँदाखेरि हिमाली क्षेत्र विस्तारै स्थिर हुँदै जान्छ र फेरि हिउँदको समयमा सामान्यतया यस्ता हिमताल विस्फोट वा हिम पहिरोबाट सिर्जने बाढ़ीको सम्भावना अत्यन्तै कम हुन्छ। त्यसकारणले कम्तीमा पनि आउँदो मार्च महिना भन्छौं हामी, आउँदो चैत वैशाख भन्दा अगाडि हामी सुरक्षित रहन सक्छौं भन्न सक्छौं तुलनात्मक रूपमा। तर फेरि पनि अर्को मनसून शुरू हुँदै गर्दाखेरि यस किसिमको जोखिम भने कायम नै छ।
1: अर्को तेज पोखरेलजीको प्रश्न छ, सोलो खुम्बुको हुङ्गा खोलालाई पहिरोले थुनेर ताल बनेकोले दूधकोशी आसपास क्षेत्रमा जोखिम बढ़ेको भन्ने खबर छ भन्नुभएको
0: छ। आज एक बिहानै हामीले त्यो खबर सूचना आयो, आउन साथ हामीले त्यहाँ स्थित पालिका र प्रहरीसँग समन्वय गर्यौं र स्थलगत अवलोकनकै भिडियो पनि प्राप्त गर्यौं। त्यो हेर्दाखेरि त्यति ठूलो पहिरो र त्यति ठूलो मात्रामा पानी जम्मा भएको देखिएन र तल्लो क्षेत्रमा प्रभावित हुन सक्ने त्यस्तो ठूलो सामाजिक अथवा बस्ती अथवा अन्य संरचना पनि त्यति धेरै देखिएन। त्यस कारणले गर्दाखेरि यसबाट सामान्य जोखिम छ, सतर्क त्यही भइराखौं भनेर हामीले सूचना जारी गर्यौं। त्यसको केही बेर पछाडि नै त्यो भरिन गयो र पानी खुलेको छ, अहिले जोखिम चाहिँ छैन।
1: पर्वतको अन्नपूर्ण गाउँपालिका 11 स्थित किमरुङ खोला र दार्चुलाको चौलानी नदी मा चाहिँ नदी थुनियो, यहाँले त्यो सूचना पनि जारी गर्नुभएको थियो होइन। यो क्रम चाहिँ अब जस्तो हिम नदीसँग जोडिएको कुरा छुट्टी भयो होइन, पहिरोले जुन नदी थुनिने क्रम छ, नेपालको कुन कुन क्षेत्र चाहिँ अलिक बढी जोखिममा छन्?
0: अब त्यसको ठ्याक्कै जहाँसम्म अहिले पछिल्लो समयको पहिरो ससेप्टेबिलिटी म्याप, ल्यान्डस्लाइड ससेप्टेबिलिटी म्याप भन्छौँ, त्यो एउटा प्रकोप नक्साङ्कन भनेर बुझौँ, त्यो हेर्दाखेरि चाहिँ नेपालको त्यो पहिरो जान सक्ने क्षेत्र भनेर पहाड़ी क्षेत्रमा समग्र क्षेत्रहरू देखिन्छ। त्यस कारणले गर्दाखेरि कहाँ बढ़ी छ कहाँ कम छ भन्ने कुराको अर्को एउटा पाटो चाहिँ हामीले विगतमा कहाँ कहाँ उल्लेख्य पहिरो क्षेत्रहरू एक्टिभ क्षेत्रहरू देखेका छौं ती क्षेत्रहरू मान्न सकिन्छ। अर्कोतर्फ हाम्रो विकासले तीव्रता दिँदै गर्दाखेरि मुगली नारायणगढ सडक खण्ड कृष्णवीर जस्ता क्षेत्रहरू होइन जुन पहिरोले परिचित छन् ती क्षेत्रहरू, त्यस्तो क्षेत्रहरू हरेक जिल्लाहरूमा छन् र त्यहाँको आम मानिसलाई ती जिल्लाहरूको पहिरोग्रस्त क्षेत्रहरूको बारेमा जानकारी छ। ती क्षेत्रहरू पहिलो प्राथमिकतामा परिहाले जोखिमका दृष्टिकोणले, र पछिल्लो समय पहाड़ी क्षेत्रमा निरन्तर वर्षा निरन्तर विकासका अव्यवस्थित प्रयासहरू होइन भइराख्दाखेरि यसको चाहिँ ठ्याक्कै यो डाइनामिक भन्छौँ हामी गतिशील छ। पहिरो क्षेत्रहरू पनि पहिला जोखिम नभएका क्षेत्रहरूमा पहिरो गइराखेको अवस्था छ। त्यस कारणले अहिले सरस्वती भन्दाखेरि चाहिँ नेपालको मुख्य त उच्च हिमाली पहाड़ी र तराईको क्षेत्र छ, के अरे चुरेको क्षेत्र छ, यी समग्र क्षेत्र चाहिँ पहिरोको जोखिममा छन्। अब बढ़ी जोखिममा भएको क्षेत्रहरू चाहिँ अब केन्द्रीय नेपालकै उदाहरण दिएर हेर्दाखेरि अहिले मुगली नारायणगढ सडक खण्ड कृष्णवीरको क्षेत्र दामनको क्षेत्रहरू होइन यस्ता क्षेत्रहरू चाहिँ हामी परिचित छन्। त्यो बाहेक जति पनि महत्वपूर्ण राजमार्गहरू छन् मुख्यत मेची राजमार्ग कोशी राजमार्ग बीपी राजमार्ग होइन त्यस्तै गरेर त्रिभुवन राजपथ हुँदै अब पश्चिमतर्फका पहाड़ी राजमार्गहरूका क्षेत्रहरू अलि बढी पहिरोको जोखिममा देखिन्छ।
1: अब हामीले जोखिमलाई घटाउन सक्ने सम्भावना चाहिँ कतिको रहन्छ?
0: अब यो चाहिँ सबैभन्दा महत्वपूर्ण र पेचिलो प्रश्न हो। अब जोखिम भन्ने बित्तिकै त्यसमा बहुआयामिक पक्ष जोडिएर आउँछ। अब पहिलो कुरा हाम्रो बसोबास, हाम्रा विकास निर्माणका प्रयासहरू, यी समग्र विषयहरूलाई हामीले एक निमेषमा त्यहाँबाट विस्थापित गर्न सक्ने अवस्था छैन। त्यस कारणले एकातर्फ एक्सपोजर अथवा सम्मुखता, हामी जहाँ जोखिम छ त्यसको नजिक बसिरहेका छौँ, सुरक्षित ठाउँमै घर रहेछ भने पनि हाम्रा कृषिका लागि हाम्रो जीवनयापनका लागि हामी जोखिममुक्त क्षेत्रहरूमा आवागमन आवत जावत गरिराख्नुपर्छ। त्यस कारणले यो यथार्थमा हामीले फेरि पनि ख्याल गर्नुपर्ने विषय चाहिँ के हो भन्दाखेरि हामी सकेसम्म स्थायी रूपमा बसोबास गर्ने हाम्रो घर सुरक्षित ठाउँमा हुनु पर्यो र हामी जोखिममुक्त क्षेत्रमा छौं भने पनि अब हामीले भविष्यमा आफ्नो बस्ती अथवा आफ्नो घरलाई सुरक्षित स्थानमा सार्नको लागि अब सोच्नु पर्यो।
2: प्रधानमन्त्री राहत कोषमा कुल 13 अर्ब 23 करोड़ रूपियाँ भन्दा धेरै जम्मा भएको छ। बाढ़ीबाट अहिलेसम्म 1000

386 जनाको मृत्यु भएको छ भने 5,000 भन्दा बढ़ी अझै सम्पर्कविहीन छन्। बाढ़ी प्रभावितको उद्धारपछि स्वास्थ्य सुरक्षा अर्को चुनौती बन्दै गएको छ। होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला देखिएको छ। बाढ़ी पीड़ितलाई प्रलोभन दबाव र झुट्टा आश्वासन दिने जोखिम बढ़ेको भन्दै चिन्ता व्यक्त गरिएको छ। 15 महाधिवेशनको कार्यतालिका स्थगन गरी वार्तामा बस्न कांग्रेस इतर पक्षले माग गरेको छ। अस्पतालले भर्ना नलिएपछि गेटमै बच्चा जन्मिएको घटनापछि 6 जना कर्मचारी बर्खास्तमा परेका छन्। कृष्णवीर क्षेत्रमा नयाँ ट्रयाक खोल्न 10 मेसिनको तीव्र रूपमा प्रयोग गरिएको छ र जापानमा हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका लागि 135 खेलाड़ी सहभागी हुने भएका छन्। खेलको औपचारिक उद्घाटन भने सेप्टेम्बर 19 हुने भएको छ। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सन्तोष गन्धर्व बिदा हुन्छु।

0: नागरिक एफएम 107.5 मेगाहर्ट्ज वॉइस ऑफ द पीपल
1: नागरिक टाइम चेक
2: अहिले साँझको 8 बज्यो यस टाइम चेकका प्रायोजक गोल्ड रिङ चिया

यिनै विविध कार्यक्रमका साथ नागरिक एफएम 107.5 मेगाहर्ज अन्तर्गतका आजका सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुन्छन्। भोलि बिहान विविध कार्यक्रमहरू लिएर पुनः उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि सम्पूर्ण नागरिक एफएम परिवारलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

सुप्रभात नागरिक एफएम 107.5 मेगाहर्जको यो प्रभातकालीन प्रसारणबाट हाम्रा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत गर्दै यो शुभ बिहानीको शीतलतासँगै सम्पूर्ण श्रोताको आजको दिन रमाइलोसँग बितोस् भन्ने शुभेच्छाका साथ नागरिक एफएम 107.5 मेगाहर्जको प्रभातकालीन प्रसारण

0: के भयो हजुरलाई, बिरामी जस्तो देखिनुहुन्छ त, बस्दा पनि असजिलो गरी बस्नुहुन्छ, केही भन्नुहुन्न?
1: हेर्न, साह्रै नराम्रो रोग लाग्यो, भनौँ भने पनि कसरी भनौँ?
0: श्रीमतीलाई नभनेर कसलाई भन्नुहुन्छ त?
1: के भो के भो, मलद्वारमा मासु पलाएको छ, अण्डकोषमा पानी पनि जमेछ, धेरै ठाउँ गएर देखाइसके निको नै हुँदैन, पाइल्स पनि भयो जस्तो छ।
0: यस्तो कुरा पनि लुकाएर हुन्छ त? यही भद्रपुरको मेचीपुल पारी सय भन्दा पुरानो क्लिनिक राय पाइल्स क्लिनिकको डाक्टर बीके राईलाई भेटे भइहाल्छ नि।
1: हो र, ल म आजै गएर भेटिहाल्छु।
2: भद्रपुरको मेचीपुल पारी मार्केटको सबैभन्दा पुरानो राय पाइल्स क्लिनिक अब बिहारको भाजगाउँ सब्जी मार्केटमा राय मेडिकल एन्ड राय पाइल्स क्लिनिक खुलिसकेको छ र वेस्ट बंगालको डाङ्गुजोत बंगालको मार्केटमा पनि क्लिनिक छ। यहाँ ग्यारेन्टीको साथ उपचार गरिन्छ, निको नभएमा रकम फिर्ता गरिनेछ, साथै औषधि तथा मेडिकल सेवा दुवै उपलब्ध छ, औषधि विशेष छुटमा दिइन्छ र नभएको औषधि अर्डर अनुसार मगाइन्छ।
3: हजुर, तपाईँ पनि पाइल्स, हाइड्रोसिल, फिस्टुला जस्ता रोगहरूको आयुर्वेदिक पद्धतिबाट बिना अपरेशन उपचार गराउन चाहनुहुन्छ भने सधैँ सम्पर्क गर्नुहोस् राय पाइल्स क्लिनिक।
1: निको नभए पैसा फिर्ता गरिनेछ।
2: सम्पर्क मेचीपुल।

0: आदि गलगलिया भातगाउँ सब्जी मार्केट र डाङ्गुजोत बंगाल मार्केट भद्रपुर बोर्डर वेस्ट बंगाल भारत इन्डियन मोबाइल नम्बर 81165073750 नेपाल नम्बर 98633090141 सस्तो होइन गुणस्तरीय रोजौ हजुर कम्प्युटरको सिप र ज्ञान आर्जनका लागि चन्द्रगढी लेखनाथ चोकबाट गार्मेन्ट जाने बाटोमा कम्प्युटर भोकेसनल र स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर खुलिसकेको छ। हार्डवेयर तथा सफ्टवेयर कम्प्युटर सिक्न चाहनेका लागि प्राक्टिकल ट्रेनिङहरू लर्न फ्रम कम्प्युटर साइन्स इन्जिनियरिङ एन्ड पीएचडी स्कोलर कोर्स वर्क एडभान्स जाभा नेटवर्क प्रोग्रामिङ नेट पाइथन एमएल एआई आईओटी एन्ड मेनी मोर रिसर्च कन्सल्टेन्ट एन्ड प्लागरियरिजम चेकिङ फर बीएससी सीएसआईटी एमबीए एमसीए अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर कोर्स गर्न चाहनेहरूका लागि एकै स्थानमा कम्प्युटर इन्जिनियर शीतल प्रसाद मण्डल पीएचडी स्कोलर फोन सम्पर्क 9079062200 लेखनाथ चोक चन्द्रगढी झापा।
1: तपाईँ कुखुरा बाख्रा बङ्गुर सुगुर पालन गर्दै हुनुहुन्छ वा चिया बगान विद्यालय घर कम्पाउन्ड घेराबारा गर्दै हुनुहुन्छ अथवा विकास निर्माणका अन्य काम सँगै ढुङ्गा राख्ने तारजालीको खोजी गर्दै हुनुहुन्छ भने तपाईँ हाम्रै ठाउँमा आधुनिक मेसिनबाट उत्पादित सेन जाली उपलब्ध छ।
0: एक इन्चदेखि चार इन्च सम्मको पाल भएको हेभी कोडेड 10 गेज ग्लामनाइज्ड गरिएको खिया नलाग्ने तारवार विभिन्न साइजमा ढुङ्गा भर्ने तारजालीहरू धेरै भन्दा धेरै टिकाउ हुने सामग्रीहरू सुपथ मूल्यमा पाउनुका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क मैनाचुली हिम पाइप उद्योग भद्रपुर 10 भद्रपुर बिरतामोर रोड देउनिया पुल दक्षिण तर्फ। सम्पर्क फोन नम्बर 023-453-207-452-206 मोबाइल नम्बर 98-526-71-121 98-526-56-656 98-426-77-795 आजै सम्पर्क गर्नुहोस्।
2: सूचना अब एकै छाना मुनि सबै स्वास्थ्य समस्याको समाधान एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिकमा उपलब्ध सेवाहरू। विगत 30 वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आउनु भएका पूर्वाञ्चलका पुराना प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर पीतम्बर ठाकुरको दैनिक सेवा बिहान 8 बजेदेखि 9:30 बजेसम्म। प्रमुख कन्सल्टेन्ट छालारोग एवं यौन रोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा बिहान 9 बजे र दिउँसो 2 बजे। सम्पर्क 12:30 बजे। स्थानीय युवा तथा प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर रामबाबु खड्काको दैनिक सेवा बिहान 8:30 बजे। सिनियर कन्सल्टेन्ट नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सबु काफलेको दैनिक सेवा शनिबार बाहेक बिहान 9 बजे र दिउँसो 2 बजे। सम्पर्क 12:30 बजे। सिनियर कन्सल्टेन्ट प्रसूति एवं स्त्री रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे। सम्पर्क 1 बजे। कन्सल्टेन्ट बच्चा तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर सन्तोष कुमार शाहको दैनिक सेवा बिहान 8:30 बजे र दिउँसो 2 बजे। सम्पर्क 12:30 बजे। कन्सल्टेन्ट हाड जोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर नवीन भट्टराईको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे। सम्पर्क 12:30 बजे। साथै यहाँ अत्याधुनिक डीआर डिजिटल एक्सरे सेवा र पेथोलोजी सेवा पनि उपलब्ध छ। क्लिनिक खुल्ने समय बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म। बिरामी जाँच गर्ने समय बिहान 8 बजेदेखि 9 बजेसम्म र दिउँसो 2 बजे। सम्पर्क 12 बजे। सम्पर्क एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिक भद्रपुर 8 झापा। सञ्चालक सचिन पोखरेल। फोन नम्बर 023-523-686 524-686 98-426-2890।

आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5, छापा।

0: भोटे कोशी बाढ़ी प्रभावितलाई मासिक 15,000 राहत दिने सरकारको घोषणा सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गर्ने निर्णय सरकार र निजी क्षेत्रबीच लगानी विस्तार र व्यवसाय सञ्चालनको लागि सहज तथा अनुकूल वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको कथन प्रधानमन्त्री शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको कंग्रेस सभापति गगन थापाको आरोप थाइल्याण्ड प्रहरीद्वारा 30,00,000 डलर बराबरको रकम हिनामिनाको आरोपमा बौद्ध गुम्बाका प्रमुख पक्राउ र कर्णाली शिवराज एनडीएलको फाइनलमा आज उपाधिको लागि अन्नपूर्ण स्पाइकरसँग प्रतिस्पर्धा
1: नायक चियापछि बजारमा अब नायक इटा रातो पुरा पाकेको इटा नायक इटा बलियो इटा नायक इटा गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा
2: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा सम्पर्क योगेन्द्र पराजुली 98-16-96-27 यदुवीर ठाकुर 98-014-50-711
0: बिहान 5:30 नागरिक बुलेटिनमा म ईश्वरको नमस्कार अब समाचार विस्तारमा सरकारले भदौ 10 भोटेकोशी बाढ़ी प्रभावितलाई मासिक 15,000 रूपियाँको दरले राहत दिने भएको छ मन्त्री परिषदको बैठकले बाढ़ीबाट रसुवा नुवाकोट धादिङ गोर्खा र चितवन गरी 7,570 निजी घरहरूमा क्षति पुगेकोले उनीहरूलाई आर्थिक सहायता दिने निर्णय गरेको हो चारजनासम्म भएको परिवारलाई मासिक 15,000 दरले रकम दिने निर्णय भएको छ परिवारमा चारजना भन्दा धेरै संख्या भए त्यसमा 2,000 थप गरेर दिइनेछ मन्त्री परिषदको बैठकको निर्णय जानकारी दिँदै एक मन्त्रीले भने यो रकम कहिलेसम्म दिइने हो त्यो पनि स्पष्ट खुलाइएको छैन राहत बापत दिइने रकम मासिक करिब 12 करोड़ हुने देखिएको छ भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 औंल्याएका सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीका अनुसार उक्त प्रतिवेदन का आधारमा सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिले आफ्नो नाममा भएको जग्गामा घुसाएको भनी उल्लेख भएका किताहरूबाट एकमुष्ट कट्टा गरी नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको हो त्यसै गरी प्रतिवेदनमा पूरै क्षेत्रफल सरकारी तथा सार्वजनिक जग्गामा परेको भनी उल्लेख भएका किताहरूको समेत एकमुष्ट रूपमा निर्णय गरी नेपाल सरकार सरकारी तथा सार्वजनिक रूपमै कायम गर्न निर्णय गरेको हो प्रधानमन्त्री बालेन्द्र शाह र देशका शीर्ष उद्योगी व्यवसायहरूबीच अर्थतन्त्रका विद्यमान चुनौती लगानी विस्तार र नीतिगत सुधारका विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विस्तृत छलफल भएको छ आधा घण्टाको लागि तय भएको भेटघाट झण्डै 2 घण्टा चलेको थियो हिजो भएको भेटवार्ताको सहजीकरण सांसद एवं व्यवसायी विदुषी राणाले गर्नु भएको थियो छलफलमा व्यवसायहरूले राज्यका अनुसन्धान निकायहरूबाट हुने अनावश्यक धरपकड़ र कानूनी त्रासका कारण समग्र निजी क्षेत्रको मनोबल खस्किएको गुनासो गरेको थियो यस विषयमा प्रधानमन्त्रीले व्यावसायिक सुरक्षाको पूर्ण ग्यारेन्टी गर्नु भएको सांसद राणाले जानकारी दिनुभयो व्यवसायहरूलाई झ्याप्प समात्ने र थुन्ने गर्दा बजारमा नकारात्मक सन्देश गएको छ यसमा प्रधानमन्त्रीले एकदम प्रष्ट भन्नुभएको छ देशद्रोह वा ठूलै बदमाशी गरेको अवस्थामा बाहेक नीतिगत वा प्रणालीगत कमजोरीका कारण समस्या आएको हो भने व्यवसायलाई थुन्ने होइन बरू वित्तीय जरिमाना तिराएर काम गर्न दिनुपर्छ राणाले भन्नुभयो प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकाल पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन गोल्यान सहभागी हुनुहुन्थ्यो छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक उत्साहजनक र परिणाममुखी भएको बताउनुभयो प्रधानमन्त्रीले सरकारका तर्फबाट लगानीको लागि आवश्यक सबै प्रक्रियागत सहजीकरण गरिदिन बताउँदै निजी क्षेत्रलाई थप लगानी गर्न उद्योग खोल्न र विदेशी लगानीकर्तालाई समेत नेपाल भित्राउन आग्रह गर्नुभयो यसैबीच नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाउनु भएको छ। काठमाण्डुमा हिजो आयोजित एक कार्यक्रममा उहाँले प्रधानमन्त्री शाहका पछिल्ला अभिव्यक्ति र निर्णयहरूले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक रहेको नदेखिएको टिप्पणी गर्नुभयो। सरकार आफैले उद्योग सञ्चालन गर्ने भन्दा अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने नीति अघि सार्नुपर्नेमा उहाँको जिकिर थियो। उहाँले राज्यले आर्जन गरेको राजस्व खर्च गरेर उद्योग चलाउनु भन्दा राजस्व संकलन गर्ने उद्योग निजी क्षेत्रलाई सञ्चालन गर्ने वातावरण बनाए उक्त राजस्वबाट लोक कल्याणकारी र मजदूर किसान कल्याणकारी काम गर्नुपर्ने धारणा राख्नुभयो। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाकी सांसद आशिका तामाङले ग्यास छैन भने सरकारले सोही अनुसारको घोषणा गर्न चुनौती दिनुभएको छ। हिजो प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले जनताले भोकभोके बस्ने दिनका लागि रासुपालाई दुई तिहाई मत नदिएको बताउनु भएको हो। ग्यासकै कारण मन्त्री परिवर्तन गरेको भन्दै मन्त्री तामाङले त्यसमा पनि प्रश्न उठाउँदै भन्नुभयो, महिनै पछि ग्यासको लागि मात्रै मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइन भन्दा मन्त्रीको लाइन बढ़ी हुनेछ। उहाँले आक्रोशित शैलीमा भन्नुभयो, साँच्चीकै ग्यास छैन भने आजै अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनु पर्यो, जनतालाई दाउरा खोजेर भात पकाएर खाऊ भन्न सक्नु पर्यो। सांसद तामाङले के यो देशमा सरकारभन्दा ठूलो माफिया नै हो, यसको जवाब सदनको सबैभन्दा नजिकको व्यक्तित्व सभामुखज्यूबाट नै पाउनेछु भने आशा गरेको छु भन्दा सांसद तामाङको अभिव्यक्तिमा सहमति जनाउँदै सत्तारूढ़ सांसदहरूले टेबल ठोकेका थिए। नागरिक बुलेटिनमा अब पालो ब्रेकको

0: ए हेर न, भदरपुर बजारमा कति राम्रो पसल खुलेछ नि।
1: कुन पसल? के को पसल भनेको?
0: सपर्णा आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल।
1: आ, म त जान्न है त्यहाँ खोजेको सामान एउटै पाइँदैन।
0: त्यही त सुनाउन खोजेको नि मैले, अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ।
1: के छन् त?
0: आर्टिफिसियल गहना, पञ्चधातु सामग्री, बेहुली सेट, रानी हार, मिनी हार, चुरा, सिक्री, औठी, टप।
1: ओहो, बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ।
0: त्यति मात्रै होइन है, रुम डेकोरेसन, गिफ्ट आइटम, फोटो फ्रेम, बच्चाका खेलौना, सबै ट्रेन्डिङ सामान पाइन्छ।
1: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ।
0: हो त, तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा। अब होलसेल होस् वा रिटेल, तपाईँको रोजाईको एक मात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल, कृष्णराज कम्प्लेक्स छेउ, हटिया लाग्ने बाटो, भद्रपुर छ झापा। मोबाइल नम्बर 9828878844। तपाईँको रोजाई, तपाईँको खुसी।
1: जापान जानेको लागि सुवर्ण अवसर। चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसे नेपाल फर्किएर काठमाडौँ तिनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 9850154566, जगदीश काफले 9840060124, रमेश कोइराला 9426080248, ध्रुव निरौला 9426026852।

0: California. Extreme energy drink.
1: Na na na na. वरिष्ठ मुटु पेट छाती मृगौला मधुमेह प्रेसर रोग विशेषज्ञ डाक्टरको सेवा प्रत्येक दिन बिहान 8:30 बजेदेखि 9 बजेसम्म र बेलुका 4 बजेदेखि 6 बजेसम्म नवदुर्गा क्लिनिक तथा चन्द्रगढ़ी मेडिकल भद्रपुर 7 लेखनाथ चोक फोन नम्बर 98526202 98207573 87। साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ। रेबिज विरूद्धको खोप पनि लगाइन्छ।
2: नेपाल राष्ट्रिय धामी वैद्य संघ जिल्ला कार्य समितिको सूचना। नेपाल राष्ट्रिय धामी वैद्य संघ जिल्ला कार्य समितिको आयोजनामा यही मिति 2083 साल भदौ 27 गते शनिबारका दिन मा मनसा देवीको पूजा तथा विषखेला कार्यक्रम हुने भएकोले सम्पूर्ण नगरवासीमा हार्दिक निमन्त्रणा गर्दछौ। स्थान भद्रपुर 7 बोक्तोबारी। समय दिनको 12 बजेदेखि बेलुका 5 बजेसम्म। आयोजक नेपाल राष्ट्रिय धामी वैद्य संघ जिल्ला समिति झापा। अध्यक्ष सतलाल राजवंशी। सचिव देवचरण राजवंशी। सल्लाहकार लखनलाल राजवंशी। सम्पर्क नम्बर 98149501415।

नागरिक बुलेटिनमा अब बाँकी प्रसंगहरू। भोटे कोशी नदीमा आएको बाढ़ीले नुवाकोटको विदुर र बेलकोट गढ़ी नगरपालिका जोड्ने देवीघाटको तादी खोलाको पुल बगाएपछि नेपाली सेनाले पाँच दिनमै नयाँ पुल बनाएको छ। भदौ 20 गतेदेखि निर्माण शुरू गरिएको पुल पाँच दिनमै बनाएर सबै प्रकारका गाड़ी सञ्चालन थालेको जनाइएको छ। नेपाली सेनाको 14 नम्बर वाहिनी अन्तर्गतको ब्रिजिङ युनिटले 72 घण्टा भन्दा कम कार्य अवधिमा पुल तयार पारेको हो। पुलको भारवहन क्षमता 60 टन रहेको छ। पुल सञ्चालनमा आएपछि विदुर बेलकोट हुँदै धादिङ र रसुवा गढ़ीसँगको सम्पर्क पुनः जोड़िएको छ। पुल नहुँदा घुमाउरो बाटोबाट यात्रा गर्नुपर्ने स्थानलाई अहिले आवत जावतमा सहज भएको छ। नेपाली सेनाले गजुरीमा भण्डारण गरेर राखेको रणनीतिक जगेटा एक्रोबीज देवीघाटमा ल्याएर जडान गरेको हो। नेपाल भारत सीमामा देखिएका विभिन्न समस्या समाधान तथा दुई देशबीचको आवागमनलाई सहज बनाउन माग गर्दै नेपाल भारत मैत्री संघ झापा र झापा उद्योग संघले झापाका प्रमुख जिल्लाधिकारी समक्ष ध्यानाकर्षण गराएका छन्। नेपाल भारत मैत्री संघ झापा जिल्ला शाखाका अध्यक्ष प्रदीप मणि रेग्मी र झापा उद्योग संघका अध्यक्ष शिवकुमार गुप्ता नेतृत्वको टोलीले प्रमुख जिल्लाधिकारी समर कुमार पोखरेल समक्ष हिजो विज्ञप्ति बुझाउँदै सीमामा देखिएका समस्या समाधानको लागि तत्काल पहल गर्न आग्रह गरेको हो। संघले बुझाएको विज्ञप्तिमा लागू औषध ओसार प्रसार नियन्त्रण, भारतीय तथा नेपाली सवारी साधनको सीमावर्ती आवागमन, भारतीय पर्यटकको सहज प्रवेश तथा सीमा नाका सञ्चालनको समय लगायतका विषय उठाइएको छ। विज्ञप्तिमा झापा लागू औषध ओसार प्रसारको जोखिममा रहेको उल्लेख गर्दै सीमामा सुरक्षा निकायबाट भइरहेको कड़ाईका कारण सर्वसाधारण समेत असहज अवस्था सृजना हुन सक्ने भएकोले समस्या समाधानको लागि स्थानीय स्तरबाट आवश्यक सहजीकरण गर्नुपर्ने माग गरिएको छ। त्यस्तै नेपाल भारत सन्धि अनुसार नेपाली सवारी साधनलाई नजिकको भारतीय बजारसम्म र भारतीय सवारी साधनलाई नेपालको नजिकको बजार तथा विमानस्थलसम्म आवागमन गर्न पाउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गरिएको छ। भारतका विभिन्न बजारबाट साँझ फर्कने नेपाली यात्रु तथा व्यवसायीलाई समस्या परिरहेको भन्दै भद्रपुर नाका राति 9 बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि माग गरिएको छ। झापाको भद्रपुर नगरपालिका वडा नम्बर 3 कुशी औंसी अर्थात बुबाको मुख हेर्ने दिनको अवसर पारेर हिजो वडाभित्रका ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेको छ। ज्येष्ठ नागरिक समिति भद्रपुरका अध्यक्ष एम प्रसाद खनालको प्रमुख आतिथ्य र 3 नम्बर वडा अध्यक्ष हेमबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा 121 आमा बुबालाई मिष्टान्न भोजन सहित प्रत्येकलाई एक एकवटा छाता खादा र फूलका गुच्छा दिएर सम्मान गरिएको हो। वडा कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि खनाल, विशिष्ट अतिथि झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष तथा राप्रपा भद्रपुर नगर समितिका अध्यक्ष राजकुमार राई, वडाका ज्येष्ठ नागरिक समितिका उपाध्यक्ष पद्म प्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। वडा सदस्य भुवा कुमारी पुलामी मगरले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन वडा सचिव खेलकुमार राईले गर्नुभएको थियो। वडाका ज्येष्ठ नागरिकहरूलाई प्रत्येक वर्ष अवलोकन भ्रमण गराउँदै आएको वडा नम्बर 3 यस वर्ष ज्येष्ठ नागरिकलाई सम्मान गर्ने थप विशिष्ट कार्यक्रम अगाडि सारेको प्रति स्थानीय समुदाय हर्षित देखिन्थे। कार्यक्रमका विशिष्ट अतिथि झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष तथा राप्रपा भद्रपुर नगर समितिका अध्यक्ष राजकुमार राई, वडाध्यक्ष कार्की र वडा सदस्यले निजी लगानीमा सो कार्यक्रम आयोजना गरिएको जानकारी दिएको थियो। सेवानिवृत्त राष्ट्र सेवक समाज भद्रपुर नगर समितिले रसुवाको भोटे कोशीमा बाढ़ी पीड़ितको लागि 25,000 रूपियाँ सहयोग गरेको छ। समाजका अध्यक्ष मुक्ति दाहालले पूर्व कर्मचारीहरूबाट स्वेच्छाले संकलन भएको 15,000 र समाजको तर्फबाट 10,000 थप गरी हिजो 25,000 रूपियाँ प्रधानमन्त्री राहत कोषमा जमा गरिएको जनाउनु भएको हो। त्यस्तै कुशे औंसी बुबाको मुख हेर्ने दिनको पावन अवसर तथा स्वर्गीय खडानन्द पोखरेलको स्मृतिमा मेचीनगर स्थित मानव सेवा आश्रममा दिवाकालीन खाजा वितरण कार्यक्रम सम्पन्न भएको छ। मेचीनगर 4 बाउन्डागीमा रहेको मानव सेवा आश्रममा आश्रित 100 जना वृद्ध वृद्ध आमाहरूलाई सो खाजा सेवा उपलब्ध गराइएको हो। उक्त कार्यक्रम श्रीमती लक्ष्मी देवी पोखरेलको सौजन्यमा सम्पन्न भएको हो। लियो क्लब अफ भद्रपुरको आयोजनामा सम्पन्न भएको यो कार्यक्रममा संस्थाका अध्यक्ष आराध्य प्याकुरेल, सचिव आरोग्य तिमसिना, दाता परिवारका सदस्यहरू तथा लियो क्लबका सदस्यहरूको उपस्थिति रहेको थियो।
चितवनको भरतपुर महानगरपालिका नौको पूर्वपश्चिम राजमार्गमा कारमा आग लागि हुँदा चालकको ज्यान गएको छ। हिजो बिहान चल्दै गरेको विद्युतीय कारमा अचानक आग लागि भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आगलागीमा परि कारभित्र रहेका चालकको घटनास्थलमै ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागीबाट चालकको शरीर पूर्ण रूपमा जलेको थियो। आगलागीपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। आगलागीबाट कार पूर्ण रूपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ। जापानमा मारिएकी लक्ष्मी राजवंशीको शव आज भद्रपुर ल्याइने भएको छ। पारिवारिक स्रोतका अनुसार हिजो स्वर्गीय राजवंशीको शव जापानबाट काठमाण्डु आइपुगेको छ। आज बिहान भद्रपुर सात बासीलाल टोलमा उनको शव ल्याइ पुर्याउने र आजै भद्रपुर सात स्थित देउनिया विश्रान्ति घाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। जापानमा पढ्न गएकी लक्ष्मीको हत्या गरी भदौ तीन गते घर छेउमै खोलामा फालिएको थियो। उनको हत्यापछि 25 दिनपछि शव भद्रपुर आउन लागेको हो। सो घटनामा संलग्न भएको आरोपमा जापानमा तीनजना नेपालीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाइएको छ।